0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 8 गते सोमबार, जुन 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सम्पत्ति छानबिन आयोगमा 10,000ले बुझाए विवरण, 3,000को उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै।
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने राष्ट्रपा नेतृत्वको प्रतिबद्धता, भू राजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समाजन र डिजिटल सदस्य नवीकरणमा तीव्रता।
0: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन गरी सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिख प्रमाणीकरण अनिवार्य।
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इजरायलद्वारा लेबनानको उत्तरी क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू हटाउने घोषणा।
0: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा राष्ट्रपा नेतृत्वको प्रतिबद्धताको प्रसंग।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रमा जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन्। उनीहरूले द्वितीय जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै राष्ट्रपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्था गत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष समेत गरेका हुन्। साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलबाट फस्न नदिने समेत बताएका छन्। सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई राष्ट्रपाले जोगाउने बताउनु भएको छ। सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजीनामा आएको र पुराना दलले अति गरेपछि जनताले राष्ट्रपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दावी समेत गर्नुभयो।
3: आज राष्ट्रपा प्रतिशोध र दम्भ भन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ। समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईँहरू जस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो। हामी त्यसको जगेर्ना गर्नेछौ, त्यसलाई माया गरेर राख्नेछौ, हामी त्यसलाई त्यसबाट बाहिर जाने छैनौ। यस अगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुने छैन, त्यो कदम हामी कदापि चाल्ने छैनौ। म यहाँहरूलाई निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
1: त्यस्तै राष्ट्रपा वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्रै रोकिने बताउनु भएको छ। सरकार भनेको त गाड़ी जस्तो हो, गाड़ीमा एक्सिलेटर मात्र होइन ब्रेक पनि हुन्छ, ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ। त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो, गाड़ी सिधा गइरहँदा कहिले लेफ्ट लेफ्ट राइट लेफ्टबाट गाड़ी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछन्। उहाँले भन्नुभयो,
4: हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ। त्यही भएर हाम्रो पार्टीप्रति, हाम्रो सरकारप्रति जुन चिन्ता लिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको र खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। त्यो हावा जस्तो कहिले लेफ्ट राइट उत्तर दक्षिण पूर्व पश्चिम बग्दैन। त्यही भएर चिन्ता लिनुहुनेहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता हामीलाई दिइराख्नु होला, हामीलाई मार्गदर्शन दिइराख्नु होला।
1: प्रथम महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। पार्टी कंग्रेसका पार्टी सभापति गगन थापाले लोकतन्त्र, कानूनी शासन, समावेशी सामाजिक न्याय, नेपाली समाजको डीएनएमा घोलिएको र विश्वास, उहाँले भन्नुभयो, म विश्वास गर्छु यो महाधिवेशनले समाजका ती आधारभूत मान्यतालाई अगाडि बढ़ाउन प्रण पनि गर्नेछ।
3: नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुश्मन होइन। म यही अनुभवका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा शुरू भएको छ, सुशासन तपाईँहरूको मञ्च छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं, बा बनाएर गल्ती गरिसक्यौं, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला, हामीले ढिलो गर्यौं।
1: न्यायालय, राष्ट्रपति कार्यालय, संसद र आलोचनाको स्वर कमजोर भयो, अपारदर्शिता भयो भने जनमत नरहन सक्छ, वाचासँग मेल नखाने कतिपय घटना भएका छन्, लोकतन्त्र सुरक्षित छ भन्ने अनुभूति होस्, एमाले नेता प्रदीप ग्यावलीले भन्नुभयो।
5: एउटा अभिव्यक्ति, एउटा जेस्टर या एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूरान्तिक दबाव नेपाल जस्तो देशले ठेक्न धेरै गाह्रो हुन्छ। त्यस भएर तपाईँहरूको त्यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका निम्ति सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ।
1: नेकपा नेता वर्षमान पुनले छोटो समयमा लोकप्रियता हासिल गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो भने बहुमतबाट विनम्रता र अल्पमतबाट धैर्य सिक्नुपर्छ र लोकतन्त्रमा संख्या अस्थायी हुन्छ तर लोकतान्त्रिक विधि र प्रणाली थायी हुने विश्वास व्यक्त गर्नुभयो।
0: सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्ध विच्छेदको प्रक्रियामा जानुपर्ने कानून परिमार्जनको प्रस्ताव गरिएको छ। सम्बन्ध विच्छेदको प्रावधानमा महिला र पुरूषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानी संहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो। विधान सम्बन्धी ऐन 2081 दफा 6 व्यवस्था कार्यान्वयनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा विधेयक सार्वजनिक समेत गरेको छ। मन्त्रालयले सँगै मुलुकी देवानी कार्यविधि संहिता ऐन संशोधन प्रस्ताव पनि सार्वजनिक गरेको छ। मन्त्रालयले मूल ऐनको दफा 96 रहेको सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने व्यवस्था संशोधन गरी पति वा पत्नी वा दुवैले अदालतमा निवेदन दिन सक्ने व्यवस्था प्रस्ताव गरेको छ। मूल ऐनको दफा 98 प्रतिबन्धात्मक वाक्यांश हटाउँदै एक वर्षको कुलिङ पीरियड हटाउन प्रस्ताव गरिएको छ, जस अनुसार मुद्दा दर्ता भई मेलापत्र समेत हुन नसके एक वर्षपछि सम्बन्ध विच्छेद गराउनु पर्ने बाध्यकारी अवस्था हटाउन प्रस्ताव गरिएको हो। संशोधनमा पत्नी वा सन्तानले पति वा बाबुको मागबाट मात्र अंश पाउने व्यवस्था संशोधन प्रस्ताव गरिएको छ। मस्यौदा अनुसार अदालतबाट म्याद जारी भई रितपूर्वक तामेल भएपछि कुनै प्रतिवादीले वादीलाई अंश नदिने मनसायले फाँटवारी लुकाएको प्रमाणित भएमा अदालतले अंश मागको थप 10% सम्पत्ति समेत पाउने गरी फैसला गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सम्पत्ति उपभोग सम्बन्धी मुद्दामा उजुरी दिने हदम्याद बढ़ाउन पनि प्रस्ताव गरिएको छ। हालको 6 महिनाको व्यवस्थालाई 1 वर्ष बनाउन प्रस्ताव गरिएको स्रोतहरूले बताएका छन्। यसैबीच नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकालाई संसदमा अझै सशक्त बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय दल समिति बैठकले सरकारका काम कार्यवाहीमाथि निरन्तर खबरदारी गरिरहने निर्णय गरेको हो। महामन्त्री प्रदीप पौडेलले बैठकमा सरकारका कामको समीक्षा गरिएको र संसदमा पार्टीका सांसदले जनजीविकाका सन्दर्भमा उठाएका सवालका विषयमा छलफल भएको बताउनुभयो। महामन्त्री पौडेलले पार्टीका नेताको असन्तुष्टि विधिमा रहेर समाधान गरिने पनि बताउनुभयो। उहाँले नेता व्यवस्थापनको चुनौती विगतदेखि नै रहँदै आएको र 15 महाधिवेशनसम्ममा अझ असमझदारी अन्त्य गरेर पार्टी अघि बढ़ने पनि दावी गर्नुभयो।
1: सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारी नेतृत्वको सम्पत्ति छानबिन आयोगमा करिब 10,000 जनाले मात्रै सम्पत्ति सम्बन्धी विवरण बुझाएका छन्। करिब 3,000 जनाले भने विभिन्न व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने भन्दै उजुरी दर्ता गराएका छन्। आयोगले 25,000 भन्दा बढ़ी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी एवं राजनैतिक पदाधिकारीले सम्पत्ति विवरण पेश गर्ने अनुमान गरेको थियो। अपेक्षा अनुसार विवरण प्राप्त नभएपछि शुरूमा तोकिएको म्याद 1 महिना थप गरिएको आयोगका अध्यक्ष भण्डारीले बताउनुभयो। सरकारले भण्डारीको नेतृत्वमा पूर्व न्यायाधीश चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, पूर्व प्रहरी प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर अकाउन्टेन्ट प्रकाश लम्साल रायको आयोग गत दुई वैशाखमा गठन गरेको थियो। आयोगलाई 2062-63 यता सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन प्रमाणीकरण र छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्वकीय राख्न पाउनुपर्ने सांसदहरूको माग र भइरहेको अलमल
6: नदिने किन नदिने पर्यो त
7: हाउसलाई त व्यवस्थित गर्नु पर्यो मर्यादित बनाउनु पर्यो त्यसको निम्ति सहयोगी चाहिन्छ भूमिका प्रभावकारी बन्नु परेन
1: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने साउदी अरब जान सी प्रमाणीकरण अनिवार्य लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
11: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खा पत्रको भित्री पृष्ठमा साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य शीर्षकमा खबर प्रकाशित छ साउदी अरबको नेपाल स्थित दूतावासले साउदी अरब जाने नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम अनिवार्य रूपमा लागू गर्ने स्पष्ट पारेको छ नेपाल वैदेशिक रोजगार व्यवसाय संघका प्रतिनिधिसँगको भेटमा साउदी अरबका राजदूत फहद मोनाइकिरले यो साउदी सरकारको आधिकारिक नीति भएकाले स्थगित नहुने र आगामी जुलाई 1 कार्यान्वयनमा आउने जानकारी समेत गराउनु भएको छ त्यस्तै दूतावासले यो कार्यक्रम काठमाडौँसँगै लुम्बिनी जनकपुर नारायणगढ़ र महोत्तरीबाट पनि सञ्चालन गर्न तयारी गरिरहेको बताएको छ यसअघि नेपाल वैदेशिक रोजगार व्यवसाय संघको विरोधका कारण काठमाडौँ धापासीमा स्थापना गर्न लागेको सेन्टरलाई रोकिएको थियो. संघका अध्यक्ष दिक बहादुर खत्रीले व्यवसायको आपत्ति र सिन्डिकेटको आशंकाले गर्दाखेरि व्यवस्थापन गर्न नसकिने र गरीब श्रमिकमाथि थप आर्थिक भार थोपर्ने वैदेशिक रोजगारीमा नयाँ सिन्डिकेट खड़ा गर्ने दावी समेत गर्नुभएको थियो. त्यस्तै भित्री पृष्ठमा नै सर्वोच्चको नयाँ भवन निर्माण अन्तिम चरणमा पुरानो भवनमा न्यायिक संग्रहालय निर्माण गरिने शीर्षकमा खबर प्रकाशित छ. त्यस्तै नवीकरण नगर्ने फार्मेसीको दर्ता खारेज शीर्षकमा पनि अर्को खबर छ. औषधि व्यवस्था विभागले व्यावसायिक संचालनका लागि आवश्यक अनुमति तथा प्रमाणीकरण नवीकरण नगरेका प्रमाणपत्र नवीकरण नगरेका 5,000 भन्दा बढ़ी फार्मेसीको दर्ता खारेज गर्ने भएको छ. विभागको ऐनमा भएको व्यवस्थालाई कड़ाई गर्दै समयमै नवीकरण नगरेका 5,302 फार्मेसीको दर्ता खारेज गरिएको हो.
0: नयाँ पत्रिका दैनिकमा राहदानी छपाई अनियमितताको अनुसन्धान अन्तिम चरणमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै शीर्षकमा खबर छ. विद्युतीय राहदानी पासपोर्ट छपाई सम्बन्धी बोलपत्रमा भएको अनियमितताको छानबिन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पुर्याएको छ. यसमा परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी तानिने भएका छन्. सरकारको चासोपछि फास्ट ट्र्याकमा अनुसन्धान गरिरहेको आयोग केही दिनमै मुद्दा दायरको तयारीमा छ. आयोग स्रोतका अनुसार यसमा परराष्ट्र सेवाका 4 सहसचिव सहित करिब 20 कर्मचारी र तत्कालीन परराष्ट्र मन्त्री आरजू राणा देउबाको मिलेमतो देखिएको छ. 20 भन्दा धेरैको बयान भइसकेको छ. 30 भन्दा धेरैको बयान कागज गरिएको छ. आयोग स्रोत भन्छ अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ. सोमबार या मंगलबार भित्र मुद्दा दायरको गृह कार्य भइरहेको पनि जानकारी दिइएको छ. आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 4 जनालाई थुनामा राखेर अनुसन्धान पनि गरिरहेको छ. सप्तरीको सुरुङ्गा नगरपालिका 4 कदमाहाका करिब 42 वर्षीय मृगेन्द्र कुमार मण्डल 6 महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा हुनुहुन्छ. 4 वर्षीय रोजगार सम्झौता अवधि पुगेपछि उहाँ घर फर्किन 6 महिना अघि रियाद एयरपोर्टमा पुग्नु भएको थियो. तर सड़क दुर्घटना सम्बन्धी मुद्दाको जरिवाना नबुझाएको भनी उहाँलाई नेपाल फर्किनबाट रोकिएको भन्दै परिवारजनले सरकार र सम्बन्धित निकायसँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्. 1,32,00,000 ब्लड मनी बुझाउन नसक्दा सप्तरीका मण्डल 6 महिनादेखि साउदीमै अलपत्र पर्नु भएको छ. भित्रीपन्नामा पीपीए गरेर काम नभएका आयोजनाको लाइसेन्स रद्द गर्ने तयारी बारेको खबर छापिएको छ. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका सौर्य तथा जलविद्युत परियोजनालाई 7 कार्यदिनभित्र प्रगति प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ. पीपीए गरेर निर्माणमा नगएका परियोजनाको लाइसेन्स रद्द गर्ने नीति सरकारले ल्याएको बेलामा प्राधिकरणले शनिबार एउटा सूचना जारी गरी 7 कार्यदिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको हो. मौद्रिक नीतिमा करको अपेक्षा कर्जा नोक्सानी व्यवस्थामा लचकता चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत संशोधन गर्ने घोषणा भएको कर्जा वर्गीकरण फेरबदल गर्न संघको ध्यानाकर्षण शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ. कान्तिपुर दैनिकमा 13 वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ. जन्मजात बोल्न र सुन्न नसक्ने उहाँको मेहनत र संघर्ष पोखरामा धेरैका लागि उदाहरणीय बनेको छ. अधिकांश मानिस दिनको शुरूआत गर्ने तयारीमा लाग्दै गर्दा कृष्ण थापा पत्रिकाको थाक बोकेर पोखराका सड़क चहार्न थालिसकेको हुनुहुन्छ. नयाँ बजार, न्यू रोड, सिप्लेढुङ्गा, पृथ्वी चोक, सिर्जना चोक, लेकसाइड, रत्न चोक हुँदै राष्ट्र बैंक चोक, बिरौटा र पुरानो एयरपोर्टमा उहाँको दैनिक रूट रहेको उल्लेख गरिएको छ. रासोपाको प्राय पदमा प्रतिस्पर्धाकै सम्भावना शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर पनि छ. रासोपा सभापति र वरिष्ठ नेता सर्वसम्मत चयन हुने निश्चित भए पनि बाँकी पदाधिकारी र 900 केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ. प्रतिस्पर्धा हुने निश्चित भए पनि स्वस्थ र स्वच्छ होस् भन्ने कामना पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले हिजोको कार्यक्रममा पनि गरिसक्नु भएको छ. नयाँ पत्रिकाको भित्री पन्नामा नेकपा पनि महाधिवेशनमा केन्द्रित संगठन समायोजन र डिजिटल सदस्यता नवीकरण तीव्र शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ. डिजिटल सदस्यता नवीकरण अभियान चलाइएको छ. महाधिवेशनलाई लक्षित गर्दै नेकपाले पार्टी सदस्यता व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्य सहित डिजिटल सदस्यता नवीकरण अभियान औपचारिक रूपमा संचालनमा ल्याएको हो. लागू पदार्थ सेवनकर्ताको आक्रमणबाट 2 प्रहरीसहित 3 घाइते शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छापिएको छ. अनि अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा रहेको छ. सम्पत्ति छानबिन आयोगमा 10,000 भन्दा बढ़ीले विवरण बुझाइसकेका छन् भने खोज पर्वमा कति व्यक्ति मारिएका थिए शीर्षकमा समर्पण श्रीले लेख्नु भएको खबर छ। नेपाली इतिहासकै रक्तपातपूर्ण र रहस्यमयी घटनाका रूपमा हेरिने खोज पर्वमा वास्तवमा कति मानिस मारिएका थिए, जनश्रुतिमा हजारौं मारिएको चर्चा हुन्छ, इतिहासकारहरू भने यसलाई स्वीकार्दैनन्। राणा प्रधानमन्त्री जंगबहादुर राणाको 109 जन्म जयन्तीको अवसरमा काठमाण्डुमा आयोजित विशेष प्रवचन कार्यक्रममा यो ऐतिहासिक विषयले विशेष चर्चा पायो। श्रुति जंग संस्था नेपाल तथा समारोह समितिको आयोजनामा त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा आयोजित नेपाली राष्ट्रियता र श्रुति महाराज जंगबहादुर राणा विषय कार्यक्रममा विशिष्ट इतिहासकार बुद्धिजीवी तथा संचारकर्मीहरूले जंगबहादुरको ऐतिहासिक योगदान भ्रम र कूटनीतिक चातुर्यताबारे नयाँ तथ्यहरू पनि अगाडि सारेको उल्लेख गरिएको छ। नागरिक दैनिकमा छापिएको खबर छ, जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ गाउँघरमा छैन शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। अनि अन्नपूर्ण पोस्ट दैनिकले छापेको खबर छ, 19 वर्षीय आदित्य सुवेदी जसले अमेरिकामा झण्डै 4 अर्ब लगानी जुटाए शीर्षकमा संजीव घिमिरेले लेख्नु भएको यो खबर छापिएको छ। भनिन्छ सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ, 19 वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उहाँलाई विश्वस्तरीय सफलतातर्फ डोर्याइरहेको छ। 19 वर्षको अल्लारे उमेरमै उहाँले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घाली बाफ बीच आरोप प्रत्यारोप भएको छ। राष्ट्रपति ट्रम्पले लेबनानमा इजरायली सेनासँग संघर्षरत हिजबुल्लालाई नियन्त्रणमा नराखेपछि इरानमाथि सैन्य आक्रमण गर्न सकिने चेतावनी समेत दिनुभयो। त्यसको जवाफमा घाली बाफले इरानी सशस्त्र बल कुनै पनि सम्भावित भिडन्तका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। गत साता अमेरिका र इरान बीच भएको प्रारम्भिक सहमति अनुसार 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने सबै मोर्चामा युद्ध विराम कायम गर्ने तथा हर्मुज जल मार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि भएको थियो। इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लासँगको कमजोर युद्ध विरामका बीचमा उत्तर सीमा क्षेत्रमा लगाइएका द्वन्द सम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ। इजरायली सेनाका अनुसार आज बिहान द्वन्द क्षेत्रमा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाइने बताइएको छ। इजरायल र हिजबुल्ला बीच युद्ध विराम भए पनि शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्याण्डको सर्वोच्च राष्ट्रिय सम्मान फिर्ता गर्नुभएको छ। पोल्याण्डले उक्त सम्मान खोसेको बताएपछि उहाँले फिर्ता गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत उक्त सम्मान पोल्याण्डको राष्ट्रपतिको कार्यालयमा फिर्ता पठाएको जानकारी गराउनु भएको हो। सम्मान व्यक्तिगत रूपमा आफूलाई नभई युक्रेनी जनता र सेनालाई दिइएको विश्वास उहाँले व्यक्त गर्नुभएको छ। यो घटनाले आन्तरिक विवाद चुलिने बताइएको छ।
0: साझा खबरमा अब खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरी खेलेका छन्। लस एन्जल्स स्टेडियममा भएको खेलमा बेल्जियम इरानसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा 70% बल पोजिशन राखे पनि बेल्जियमले गोल गर्न सकेन। पहिलो खेलमा बराबरीमा रोकिएका दुवै टोली दोस्रो खेलमा पनि बराबरीमै रोकिए। पहिलो खेलमा बेल्जियम इजिप्टसँग र इरान न्यूजील्याण्डसँग बराबरी खेल्दै अंक बाँडेका थिए। दुईपटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ। खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो। केप भर्डेले यस अघि स्पेनसँग पनि बराबरी खेलेको थियो। दुवै टोलीले आफूले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे। केप भर्डेले उरुग्वे विरूद्ध शुरूआती अग्रता लिएको थियो। पूर्व विजेता स्पेनले आइतबार राति 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह एचमा साउदी अरेबियामाथि 4-0 शानदार जीत निकालेको छ। साउदी अरेबियामाथि स्पेनको शानदार जीत रहेको हो। जापानको पनि उत्कृष्ट लय विश्वकपमा देखिएको छ। विश्वकप अन्तर्गत भोलि फ्रान्स र इराक, नर्वे सेनेगल, जोर्डन अल्जेरिया र पोर्चुगल र उज्बेकिस्तानको बीचमा खेल हुनेछ।
1: सांसदका लागि शोकी राख्ने वा नराख्ने भन्ने बारेको बहस र औचित्य कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सांसदलाई स्वकीय सुविधाको बहस। सांसदका लागि स्वकीयको आवश्यकता र भइरहेका आलोचनाका बारेमा हामीले सांसद राजेन्द्र कुमार राईसँग कुराकानी गरेका छौं।
7: संघको जुन छ नि त इन्डिया म्यानेज संघको हेर्नु त कति प्रभावकारी छ। एकजना सांसदलाई कति सरकारले सेवा सुन्छ। हाम्रो देशमा केही छैन। काम धेरै छ, भारी बोकाएको छ। कानून पनि बनाउनु पर्ने, विकास निर्माण पनि गर्नुपर्ने, जनता कहीँ बिरामी भने हस्पिटल नै पुग्नु पर्ने, कहाँ समस्या त्यसको हल गर्नुपर्ने भएको हुँदाखेरि भारी धेरै बोकाएको छ।
16: भनेको सचिवालय स्वकीय सचिव चाहिन्छ कि चाहिँदैन त्यो भन्नुहोस् न सिद्धार्थमा।
7: सुन्नुहोस्, त्यो भएको हुँदाखेरि मलाई के लाग्छ, स्वकीय सचिव मात्रै होइन अरू पनि कर्मचारी दिनुपर्ने जरुरी छ।
16: कतिजना त्यो चाहियो सांसदलाई?
7: सुन्न, किनभने उसले कानून बनाउने ठाउँमा एकजना मान्छेले मात्रै अध्ययन गरेर साध्य हुन्न। डकुमेन्टहरू चाहिन्छ अनि चाहिन्छ नि, सकेसम्म मलाई त किन दुई तिन जान दिनुपर्छ भनेर। अब उनीहरूले अस्ति काट्यो नि, निरन्तर थियो नि, दुनियाँले हेर्दाखेरि त्यस्तो लायक त सबै कुराबाट देखिन्न हुनु पर्यो नि त।
16: स्वकीय सचिव दिँदाखेरि ध्यान पुर्याउनु पर्ने कुरा के हो?
7: यो कामको बाँडफाँट हो कि, जस्तै एकजनाले मात्रै भ्याएन भने नै उसले होइन उसले सहयोग गर्छ होइन, त्यो नभएको अन्त कसरी हो?
16: कतिपय सांसदले फेरि स्वकीय भन्दा पनि विज्ञको रूपमा दिएर सांसदले विज्ञ व्यक्ति नै त्यहाँ राख्नुपर्ने भनेर त्यो लेख्नुपर्छ बनाउनुपर्छ भनेर भनिराखेको सुनिन्छ नि।
7: विज्ञ केलाई भन्ने?
16: अलिक कानुन सानुन जानेको बुझेको पढेको हो कि अथवा के हो?
7: जनता त भन्नु, जनताले चुनेरको आएको प्रतिनिधि धेरै बुझेको हुन्छ कि, कानुन पढ्ने सर्टिफिकेट लिएको होला आफ्नो ठाउँमा होला होइन। विज्ञको बारेमा चाहिँ म एकदम उच्छु क्या।
16: तर फेरि यहाँ सुन्छु, स्वकीयको नाममा फेरि भाइ भतिजा छोरा छोरी सबै राखेको त विगतको हो नि त।
7: होइन, दायरा छ नि, त्यसको विधि छ नि त। बिए पास गरेको हुनुपर्छ भन्छ, आफन्त हुनुहुन्न भनिन्छ नि त। त्यो त बाहिर हल्ला भयो क्या, मिडियामा जस्तै हल्ला हुन्छ नि त। श्रीमती राख राख भन्छ त्यसै आमा। अनि के भनेदेखि नपढेको मान्छे, नपढेको मान्छे बेसी निस्किहाल्छ नि, बिए पास अनिवार्य भनेछ। यो चाहिँ बाहिरको हल्लाको कुरो हो कि, यस्तो हल्लामा हामी लाग्नुहुन्न, तर आवश्यक छ। एउटा संसदको क्षमता वृद्धि गर्ने, एउटा शक्तिशाली बनाउनु त सहयोगहरू चाहियो नि, चाहियो नि त।
16: अनि त्यो स्वकीय राख्ने बारेमा विपक्षी दलहरूले सबैले त्यो हस्ताक्षर गरेर चाहियो चाहियो भनेर त्यो नदिनुको कारण चाहिँ के हो?
7: होइन, त सरकार पहिला थियो उसले काट्यो, किन निवेदन पर्यो त? उहाँहरूलाई पनि आवश्यक छ। आज उहाँहरूलाई भाइ, उहाँहरूको एमपी बढी छ नि त, बढी छ नि त उनीहरूको।
16: भने चाहिँ स्वकीयको बारेमा सरकारले सकारात्मक निर्णय गरिदिन्छ भन्ने तपाईँलाई लाग्छ?
7: उनीहरूलाई उकुस मुकुस छ क्या, कति बेला विस्फोट हुन्छ थाहा भएन, उकुस मुकुस छ।
16: भने चाहिँ सरकारले स्वकीय दिन्छ भन्नेमा तपाईँहरू ढुक्कै?
7: नदिने किन नदिनु पर्यो त? हाउसलाई त व्यवस्थित गर्नु पर्यो, मर्यादित बनाउनु पर्यो, त्यसको निम्ति सहयोगी चाहियो नि त, भूमिका प्रभावकारी बन्नु परेन।
16: स्वकीय यदि दिने हो भने सरकारले र स्वयं सांसदले पनि सचेत रहनुपर्ने कुरा के हो? कसरी त्यो स्वकीय नियुक्ति गर्दाखेरि के कुरामा हामी अझ सचेत रहनुपर्छ, जिम्मेवार बन्नुपर्छ?
7: त्यसको विधि छ, विधिलाई पक्रेर कामहरू गर्ने नि, त्यसमा के सचेतै रहनुपर्ने किन जरुरी छ? उसले के गरेछ र त्यस्तो गरेको आशा छैन किन? यस बारेमा सचेत रहनुपर्ने कुरै छ।
1: सांसद राजेन्द्र राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
17: सम्पत्ति छानबिन आयोगमा 10,000 बुझाए विवरण, 3,000 उजुरी, परराष्ट्रका 20 भन्दा धेरै कर्मचारी भ्रष्टाचार मुद्दामा तानिँदै,
1: जनादेशको सम्मान, सुशासन र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने रासोपा नेतृत्वको प्रतिबद्धता, भूराजनैतिक सन्तुलन र फरक विचारलाई सम्मान गर्न विपक्षी दलहरूको सुझाव, नेकपा महाधिवेशनका लागि संगठन समायोजन र डिजिटल सदस्यता नवीकरणमा तीव्रता,
17: पीपीए गरेर काम नगरेका आयोजनाको लाइसेन्स रद्द गरिने, देवानी संहिता संशोधन सहित सम्बन्ध विच्छेदको कानून संशोधन गर्न प्रस्ताव, साउदी अरब जान सिप प्रमाणीकरण अनिवार्य,
1: अमेरिका र इरान बीच स्विजरल्याण्डमा पहिलो चरणको वार्ता शुरू, इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी,
17: र फिफा विश्वकपमा बेल्जियम र इरान दोस्रो खेलमा पनि बराबरीमा, केप भर्डेसँग उरुग्गे बराबरीमा रोकियो, भोलि 4 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा प्रहरी प्रशासन जसले केही बयान र सोधपूछका लागि भेट्नु छ भनेर बोलाउने तर त्यही फेरि खराब झा पारेर थुनिदिएका विभिन्न खबरहरू पनि सार्वजनिक भइराखेका छन्। एउटा खुल्ला मैदान जस्तो देखिन्छ, त्यहाँ तीनजना व्यक्तिहरू छन्। एउटा व्यक्ति छन् जसको अलि ठूलो बनी देखिन्छ, दुईटा हात फिजाएर नजिकै रहेका दुईजना व्यक्तितर्फ हेरेर केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, बोलायो भन्दैमा खुरुक्क जाने होइन, झ्याप्प पक्राउ पर्ला नि भन्द्या छु।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट

0: ती रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपड़ाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपड़ा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
0: स्थान धादिङ बेसी सुगम टोल, मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।

आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 8 गते तदनुसार ईस्वी सन् 2026 जून 22 तारिक सक सम्वत् 1948 नेपाल सम्वत् 1146 तथा रुद्र नामक सम्वत्सर उत्तरायण गृहमा ऋतु आज सोमबार रहेको छ। ज्येष्ठ शुक्ल पक्ष तिथि रहेको छ आज अष्टमी। आज अष्टमी तिथि रहेको छ। 36 घडी 30 पला रहेको छ। आज वायु अष्टमी रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ उत्तर फाल्गुनी नक्षत्र रहेको छ 24 घडी 30 पला। नक्षत्रमा विशेष गरी योगमा रहेको छ व्यतिपात योग रहेको छ 25 घडी 33 पला। कर्णमा रहेको छ विशेष गरी भद्राकर्ण रहेको छ विशेष गरी 6 घडी 52 पला, यानि कि बिहानको 7:55 तत्प्रान्त बवाह करण रहनेछ। चन्द्रमा कन्या राशिमा श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा आनन्दाद योगमा आज श्रीवास्त योग रहेको छ। आज बिहान सूर्योदय 5:11 भयो भने साँझ सूर्यास्त 7:01 हुनेछ र आजको दिन माने घडी 13:50 पला रहनेछ। आज वायु अष्टमी रहेको छ। आज अष्टमी व्रत रहेको छ। आज गोरख काली पूजा भूमिराज भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौं। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय आजको काल समय आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेला यानि कि आजको अशुभ समय भने रहेको छ बिहानको 6:53:09 बिहानको विशेष गरी 8:37:22 आज कालबेला रहेको छ भने आजको लाभ बेलाको समय रहेको छ विशेष गरी दिउँसोको 3:34:14 विशेष गरी साँझको 5:18:27 आज लाभ बेला। यस्तै गरी शुभ बेला रहेको छ बिहानको 8:37:22 बिहानको 10:21:35 आज शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई विशेष रूपमा गराउनेछौ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विशेष गरी विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कन्या राशि आउँछ। उत्तर फाल्गुनीको तेस्रो चरण, नाम आउँछ पवित्र अथवा पदम, नाम आउँछ आद्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई विशेष रूपमा गराउनेछौ, विशेष गरी गराइसकेका छौ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरुको लागि आजको दिन कामको चाप बढ्दै जानेछन्। केही दुर्लभ गर्नु परे पनि फाइदा हुनेछ। भौतिक सदन जुट्नले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्दैछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुँदै जानेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सफल रहनेछ। अध्ययन प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफको कामले अरूको उपकार गर्न सकिने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन तत्काललाई साइनो फाइदा हेर्दा पछुतो लाग्न सक्छ। विश्वमा आश्वासन दिने बारेले पनि दुःख पाइन्छ। तत्काल योजना सार्वजनिक नगर्दा राम्रो हुनेछ। काम बिग्रने डरले सताउँदैछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। अरूको व्यवहारले शंका उपजाए पनि परिवारजनसँग साथ र सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम पनि गर्न सकिने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय रहेको छ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योग तर्फ मनको फाइदा उठाउन सकिन्छ। रोकिया काम बनेर नयाँ काम शुरू गर्ने समय रहेको छ। शत्रुहरू परास्त हुँदै जानेछन्। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिन्छ। आमदानी बढ्दै जानेछन्। विगतका कर्मको उचित प्रतिफल पाइन्छ। प्रशस्त धनार्जन गर्ने मौका समेत मिल्ने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्दै जानेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुँदै जानेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिन्छ। मेहनतले सम्मान स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन आकर्षण उपहारले उत्साह जगाउँदैछन्। रोकिया काम सम्पादन हुने र नयाँ काम पाइने योग रहेको छ। तारिफका काम सम्पादन हुनाले प्रशंसकहरू बढ्दै जानेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका पर आफन्तजन नजिकिन सक्छन्। रमाइलो जमघरका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुने खालको योग भइ राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाई ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन जटिल कामले लोभ्याउनेछ। तर खर्च पनि निकै लाग्न सक्छ। विश्वमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छरछिमेकमा केही असमझदारी देखेला टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनु पर्ने खालको यो भूमि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आमदानी बढ्नले उत्साह जाग्नेछ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। विभिन्न स्रोत साधन जुट्दै जाँदैछन्। संचित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनको रकम हात लागि हुनेछ। तर दायित्व पनि बढ्न सक्छ। सरसफरमा केही धन बाहिरिने योग देखिएको छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लागि हुन समय लाग्नेछ। तैपनि मेहनत गर्दा लक्ष्य प्राप्ति हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम सम्पन्न गर्ने समय रहेको छ। प्रतिष्ठित गरेको नतिजाले उत्साह जगाउँदैछ। प्रतिष्ठित व्यक्तिसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामको नामदाम इनाम आयोजन गर्न सकिन्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउन सक्छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। लगनशीलताले कीर्तिमा नै दिनाउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन धर्ममा श्रद्धा र परोपकार मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकैले हर्ष बन्नेछ। भाग्यले विशेष अवसर थमाउनेछ। समस्या चुनौती समाप्त हुनेछ। नामदाम इनाम हात लागि हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने योग देखिया छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो दिँदा आफ्नै काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहनेछ भने कम महत्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन काम हेर्नु पर्ला। दौडधुप र कमजोरी भएको अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोल्न सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। विशेष गरी सुझारू र कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। विशेष गरी वाद विवादमा अघि नसक्दा राम्रो हुनेछ। मेहनतले छिटो समय फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निरेखता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनकै आमदामी हुनेछ। सुविधाको वस्तु प्राप्त हुने खालको योग भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुत ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845-75223 र 9806-75223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: श्रोता विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भनी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समय तपाईँको कसको बारेमा हेर्न मन लागेको छ उसैको साल महिना गते अनि समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। यदि बाहिर विदेशतिर कतै जन्म भएको छ भने पनि उहीँको समयहरू, जस्तै गरी साल महिना गते र समय तपाईँले प्रष्ट रूपमा जानकारी गराउनुभयो भने म तपाईँको संसारको जुनसुकै ठाउँमा जन्मिनु भएको छ भने पनि चिना पनि बनाउन सकिन्छ अनि यस्तै गरी ग्रह दशा र भाग्यको बारेमा पनि विस्तृत रूपमा छलफल गर्न सकिन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: स्वर्गदारी नगरपालिका 8 रेखबहादुर बस्नेत।
0: हजुर, रेखबहादुर बस्नेत, स्वर्गदारी नगरपालिका 8।
1: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: अङ्कलको छोरी बहिनीको बारेमा।
0: बहिनीको विषयमा जन्मिति भन्नुहोस् त, बहिनीको कति हो?
1: 2057 साल।
0: 2057
1: 3 महिना 25 गते।

0: सर्वार्थसाधिके शरण त्रमुखे गौरी नारायणी नमस्ते। नानीको चाहिँ 2057 साल असार महिनाको 25 गते आइतबारको दिन जन्म, विशेष गरी अष्टमी तिथिमा परेको छ, असार शुक्ल पक्षको अष्टमी तिथि, राशि कन्या राशि, चित्रा नक्षत्रको दोस्रो छ, नाम आउँदो रहेछ पोबाट नाम आएको छ, नानीको पोष्टिका भन्ने नाम आउँछ, मध्य नदी राशा शुक्रण परेको छ, घातकमा नानीको परेको छ। तिथिहरू चाहिँ विशेष गरी पञ्चमी दशमी पूर्णिमा घातक, शनिबार घातक, नम्बरमा 12 नम्बर राशिमा मकर राशि घातक छ नानीको लागि। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, अलिकति नाक दोष परेको छ नानीको लागि, सामान्य खालको नाक दोष हो, त्यसो विधि हातिनु पर्ने कुण्डली होइन। कुण्डली राम्रो छ नानीको, नराम्रो होइन। वैदेशिक क्षेत्र राम्रो, सरकारी जागिर पनि राम्रो हुन्छ, अलि छिटो रिसाउने, अलि एकरो स्वभाव चाहिँ गराउँछ नानीको। विवाहमा दाम्पत्यमा हेराएर जुराएर विवाह गर्नुपर्छ, विवाहमा अलिकति बाधा आउने कुण्डली परेको छ। अहिलेको लागि नानीको सिद्धा र अर्को बृहस्पति ग्रह राम्रो चलेको छ, त्यस्तो चिन्ताजनक ग्रह छैन, राम्रो छ नानीको लागि। समस्या जिज्ञासा केही छ?
1: समस्या जिज्ञासा भने ऊ

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: रेडियो कार्यक्रम जीवनको वचन

जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ। प्रियहरू, हामी सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन अध्ययन गर्नेछौ र यसबाट हामीलाई आज परमेश्वरले के भन्न खोजिरहनु भएको छ त्यो कुरालाई पनि मनन गर्नेछौ। म आज धर्मशास्त्र बाइबलको सुसमाचारीय पुस्तक मत्तीको 16 अध्यायबाट 16 अध्यायको 21 म 28 पाठ गर्नेछु। 21 पदबाट यसरी लेखिएको छ, उहाँ कसरी यरूसलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई बौरी उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाईँमाथि यस्तो कहिले हुने छैन। तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, ए शैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। तब यसोले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँदछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरे पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतसँग आउनेछ र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरू मध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैन। हालेलुया। आज हामीले पाठ गरेको यो बाइबलको खण्ड मत्तीको पुस्तक 16 अध्यायको 21-28 पदसम्म रहेको छ। यहाँ विशेष गरी येशु प्रभुले आफ्नो मृत्युको बारेमा चेलाहरूलाई बताउँदै हुनुहुन्छ। चेलाहरूले के सोचेका थिए भने येशु प्रभु एउटा शक्तिशाली परमेश्वर, उहाँ चाहिँ मानिसहरूको बीचमा आश्चर्यपूर्ण कर्म गर्ने, एउटा रोग चंगाई गर्नेदेखि लिएर उहाँले धेरै मानिसहरूलाई खुवाउनु भएको कुराहरूदेखि लिएर येशु प्रभुले एउटा स्वर्गको राज्यको बारेमा वर्णन गर्दै त्यहाँनिर अरू मानिसहरूले भनेका छन् कि उनलाई एउटा अगमवक्ता, शक्तिशाली अगमवक्ता भनेर त्यो घोषणा गरिरहँदाखेरि येशुका चेलाहरूले पनि त्यही कुरा बुझेका थिए कि अब हामी येशुसँग यसरी नै रमाउनेछौ, अब हामी येशुसँग सधैँभरि यसरी बस्नेछौ, उहाँले स्वर्गको राज्यको बारेमा प्रचार गर्नुहुनेछ, उहाँले मानिसहरूलाई उनीहरूको विभिन्न किसिमका ती समस्याहरू पीड़ाबाट मुक्ति दिनुहुनेछ, छुटकारा दिनुहुनेछ। अनि जसरी येशु प्रभु मानिसहरूको बीचमा रहँदाखेरि धेरै भीड़ले उहाँलाई पछ्याउँदथे, त्यसरी मानिसहरूले येशुलाई फेरि पछ्याइरहनेछन् र हामी पनि येशुसँगै रहनेछौ भन्ने एक किसिमको चेलाहरूलाई त्यो प्रकारको आशा थियो येशु प्रभुप्रति। तर जब सेवकाएको दौरानमा येशु प्रभुले आफ्नो मृत्युको बारेमा बताउनुहुन्छ, उहाँले भन्दै हुनुहुन्छ कि म यरूसलेममा अब यसरी जानेछु,
अनि म धर्मगुरूहरू र मुख्य पुजारीहरूको अगाडि शास्त्रीहरूको अगाडि कष्टहरू भोग्नेछु, त्यसै गरी म त्यहाँ मारिनेछु, क्रुसमा म टाँगिनेछु र तेस्रो दिनमा म गाडिसकेपछि तेस्रो दिनमा म बौरी उठ्नेछु भनेर चेलाहरूलाई पहिले नै उहाँले बताउँदै हुनुहुन्छ। उहाँले आफ्नो भविष्यमा के कुरा भइरहनेछ हुनेछ भन्ने कुरा सबै प्रभुलाई थाहा थियो, किनभने यो परमेश्वरको एउटा उद्धारको योजना थियो, परमेश्वरको एउटा पूर्व एउटा योजना थियो कि मानिसको पुत्र स्वर्गबाट परमेश्वर संसारमा आउनुहुनेछ, मानिसको रूप धारण गर्नुहुनेछ र मानिसहरूलाई स्वर्गको राज्यको बारेमा सुनाउनुहुनेछ र त्यसपछि उहाँ मानिसको पापको लेखी मानिसले भोग्नुपर्ने त्यो दण्डको कारणले उहाँ त्यो दण्डलाई आफैले भोगेर क्रुसमा मर्नुहुनेछ। मर्ने मात्रै होइन तर उहाँ तेस्रो दिनमा बौरी पनि उठ्नुहुनेछ किनभने उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा पहिले नै एउटा योजना थियो, यो परमेश्वरको योजना हो अनि सोही योजना अनुसार येशू प्रभुले आफ्ना चेलाहरूलाई सुनाउँदै हुनुहुन्छ। चेलाहरूले यो कुरा सुनिसकेपछि आकुल व्याकुल हुन्छन्। उनीहरूले सोचेको उनीहरूले खोजेको एउटा मसीह आफ्नो प्राण त्याग्ने कुरा गर्दैछ, उनीहरूले त मसीह भनेको भौतिक रूपमा शासन गर्ने भौतिक रूपमा उनीहरूलाई सहायता गर्ने एउटा राजा जस्तो उनीहरूले सोचेका थिए, तर येशूले त यहाँ उहाँको मृत्युको बारेमा सुनाउँदै गर्दा उनका चेलाहरू निकै आकुल व्याकुल हुन्छन्। यसै बीचमा पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, तर 23 पदमा हामीले हेर्ने हो भने यहाँ येशूले भन्नुहुन्छ, तर फर्केर पत्रुसलाई येशूले भन्नुभयो, ए शैतान मेरो सामान्यबाट हटिजा, त मेरो निम्ति बाधा होस् किनभने त परमेश्वरका कुरामा होइन तर मानिसहरूका कुरामा ध्यान दिन्छस्। अब यहाँनिर पत्रुसलाई येशू प्रभुले शैतानको रूपमा चाहिँ संज्ञा दिनुभएको छ, गाली गर्नुभएको छ। यो किन गर्नुभयो भन्दा विभिन्न खालका जुन परमेश्वरको राज्यको भन्दा विपरीत खालको विचारहरू, परमेश्वरको राज्य परमेश्वरको योजना भन्दा विपरीत तवरको विचार भनेको दुष्टताबाट आउँदछ, संसारबाट आउँदछ। मानिसहरूको मानवीय स्वभाव अनुसार हामी भौतिक रूपमा जे कुरा पनि देख्न चाहन्छौ, परमेश्वरको राज्य भौतिक रूपमा देख्न चाहन्छौ, परमेश्वरले भौतिक रूपमा शासन गरेको र हामीले त्यहाँ संसारमा हामीले त्यो शासनमा हामी रमाहाट गरेको त्यसलाई चाहिँ इन्जोय गरेको हामी देख्न चाहन्छौ। परमेश्वरको योजना निकै फरक छ किनभने संसार क्षणिक समयको लागि हो तर स्वर्गको राज्य अनन्तताको राज्यको लागि हो। स्वर्गको राज्यमा जब मानिसले प्रवेश पाउँदछ त्यो कहिले पनि मर्ने छैन, कहिले पनि त्यो नाश हुने छैन, त्यो त अनन्त राज्यमा उप्रवेश गर्नेछ। तर यहाँनिर पत्रुसले बताएको कुरा चाहिँ मानिसहरूले संसारको राज्यको बारेमा सोचिरहेको कुरा उनले बताएका छन्। हामी हेर्दै जानेछौ, तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। 24 पदमा निकै महत्वपूर्ण कुरा येशू प्रभुले भन्नुभएको छ। यहाँ येशूले भन्नुभएको आफ्नो क्रुस उठाउने कुरा भनेको प्रियहरू ख्रीष्टको क्रुसले दुःख कष्ट मृत्यु लाज गिल्ला अस्वीकार र आफैलाई इन्कार गरेको संकेत गर्दछ। जब हामीले येशू प्रभुलाई पछ्याउने निधो गर्दछौ, तपाई र मैले यस संसारबाट एक प्रकारको दुःख र कष्ट संघर्षहरू सहनुपर्छ, सतावटहरू सहनुपर्छ भन्ने कुरालाई हामीले बुझ्नु पर्दछ। हामीले पहिलो शताब्दीको मण्डलीलाई हेर्ने हो भने त्यहाँ कति धेरै पीड़ा थियो, कति धेरै सतावटहरू थियो, कति धेरै संकटहरू थियो। येशूका चेलाहरूलाई त्यहाँ मानिसहरूले छोपेर उनीहरूलाई चाहिँ मृत्युदण्ड पनि दिएको हामीले धेरै घटनाहरू पढेका छौं। त्यो भनेको अर्थ येशूलाई पछ्याउनु भनेको वास्तविक रूपमा परमेश्वरको राज्यमा प्रवेश गर्नु हो, त्यो आत्मिक रूपमा हामी प्रवेश गर्दछौ, तर शैतानसँग यो संसारसँगको दुश्मनी हो। जब तपाईँ र म परमेश्वरलाई पछ्याउने निधो गर्दछौ, संसारले तपाईँ र मलाई त्यो कुरा देखेको मन पर्दैन, त्यो कुरातर्फ संसारले विभिन्न किसिमका सतावटहरू विभिन्न किसिमका दुःख कष्टहरू ल्याउने काम गर्दछ। आज हामीलाई थाहा छ, जब तपाईँ र मैले येशू प्रभुलाई विश्वास गरेका छौं, हाम्रो समुदायबाट एउटा लज्जाको र गिल्लाको पात्र तपाईँ र हामी बनेका छौं। मानिसहरूले गिल्ला गर्दछन् किनभने उनीहरूले बुझेका छैनन्, किनभने स्वर्गको राज्यको बारेमा उनीहरूलाई थाहा छैन, मृत्युपछिको अनन्त जीवनको बारेमा उनीहरूलाई थाहा छैन। तपाईँ र मैले येशू प्रभुलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, हाम्रो पापहरू हामीले क्षमा पाएका छौं, त्यो कुरा संसारले बुझेको छैन। परमेश्वरको राज्यमा तपाईँ र म अघि बढ़िरहँदाखेरि संसारबाट गिल्लाहरू आउँदछ। येशूलाई जब मानिसहरूले क्रुसमा टाँग्नको लागि लगेर गए, त्यति बेला हामीले हेर्न सक्दछौ त्यो घटनालाई।
मानिसहरूले छानबिन गरे, त्यहाँ उच्च अधिकारीहरूले छानबिन गरे, पन्तियस पिलातसले पनि त्यहाँनिर यशुप्रभुको दोषहरू खोट्याउन खोज्यो। मानिसहरूले गिल्ला गरिराखे तर पनि यशुप्रभुमा कुनै पनि किसिमको दोषहरू पाइएन। त्यसकारण यशुप्रभुको मृत्युको दोष आफूलाई नलागोस् भनेर पन्तियस पिलातसले आफ्नो हात पखालेको घटना हामी पाउन सक्दछौ। हो, मानिसले यशुप्रभुलाई विभिन्न किसिमका आरोपहरू लगाए, ईश्वर निन्दा गरेको भनेर आरोप लगाए, विभिन्न किसिमका गिल्ला गरे, थुके कुटे, तर पनि उहाँमा कुनै पनि किसिमको खोट भेटिएन, उहाँमा कुनै पनि किसिमको पाप र अधर्म भेटिएन। त्यसकारण तपाईँ र म पनि यशुप्रभुको राज्यमा हामी अगाडि बढ़िरहँदाखेरि प्रियहरू, हामीलाई विभिन्न किसिमका लाञ्छनाहरू आरोपहरू लाग्दछन्। उहाँले भन्नुभएको आफ्नो क्रुस उठाउने भनेको त्यही हो। प्रियहरू, आज तपाईँ र मलाई लागेका ती विभिन्न किसिमका दुःख कष्टहरू तपाईँ र हामीले सहन सक्नु पर्दछ। यदि हामी त्यो कुरा सहनको लागि तयार छैनौ भने हामीले अझ पनि आफ्नो क्रुस उठाएका छैनौं। हामीले हेर्दै जानेछौ आफ्नो क्रुस उठाउने कुरा। जब हामीले विश्वासीहरूका रूपमा आफ्नो क्रुस उठाएर ख्रिस्टलाई पछ्याउँदछौ प्रियहरू, हामीले आफैलाई इन्कार गर्दछौ। हामीले आफूले आफूलाई इन्कार गर्नुपर्दछ। म को हुँ, म कस्तो छु, म कुन जातिको मानिस हुँ, म धनी छु अथवा गरीब छु, ममा यो प्रकारको क्षमता छ, म यो प्रकारको यो ठाउँको मानिस भनेर कहिलेकाहीँ तपाईँ र ममा त्यो किसिमको घमण्ड हुन सक्दछ। तर जब तपाईँ र मैले एकपटक यीशुलाई पछ्याउने निर्णय गर्दछौ, हामीले आफूले आफूलाई इन्कार गर्न सक्नुपर्दछ, म को हुँ भन्ने कुरा। किनभने समाजले तपाईँ र मलाई कोही ठूलो कोही सानो बनाइदिएको हुन्छ, तर वास्तविक रूपमा तपाईँ र हामी पापी मानिस हो। परमेश्वरको अगाडि हामी जानुभन्दा पहिले हाम्रा पापहरू, हाम्रा जति पनि अधर्महरू छन् ती सबै हामीले पश्चाताप गर्नुपर्दछ। त्यो भनेको एक किसिमले तपाईँ र म को हुँ भनेर हामीले हामीलाई इन्कार गर्नु हो। त्यसकारण यहाँनिर परमेश्वरले भन्नुभएको आफूले आफूलाई इन्कार गर्ने कुरा यो विश्वासीको जीवनमा हुनुपर्दछ र आफूलाई संघर्ष र दुःख कष्टका चार क्षेत्रहरूमा समर्पण हामी गर्न सक्नुपर्दछ। पहिलो, हाम्रा पापमय अभिलाषाहरूलाई क्रुसमा टाँगेर हामी जीवनभर पापको विरूद्धमा युद्धमा संघर्ष गर्दै अगाडि बढ्नुपर्दछ। जब तपाईँ र म यीशुलाई पछ्याउने निर्णय गर्दछौ, त्यसपछि सबैभन्दा पहिले हामीमा भएका सबै पापहरू, पापमय अभिलाषाहरूलाई हामीले क्रुसमा टाँग्नु पर्दछ। जसरी पावलले भन्दछन् कि म अब क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर क्रिस्ट ममा जिउनुहुन्छ। प्रियहरू, त्यसकारण हामीमा भएको पापमय अभिलाषाहरूलाई हामीले क्रुसमा टाँगेर यीशुको पछि अगाडि बढ्नु आवश्यक छ। हामी जीवनभर पापसँग संघर्ष गरिरहन्छौ, त्यो एउटा युद्धमा हामी संघर्ष गरिरहन्छौ, तर हामी जहिले पनि यशुप्रभुको नजिक आएर ती पापहरूको विरूद्धमा युद्ध गर्नलाई, पाप नगर्नलाई, एउटा पाप रहित जीवन जिउनको लागि, पवित्रताको जीवन जिउनको लागि तपाईँ र म समर्पित हुनु आवश्यक छ। त्यसै गरी दोस्रो नम्बरमा, जस्तै हामी परमेश्वरको राज्य विस्तार गर्दछौ, शैतान र अन्धकारका शक्तिहरूका विरूद्धमा पनि युद्धमा हामी संघर्ष गर्दछौ। हो प्रियहरू, हामी जब संघर्षमय जीवनमा हामी अगाडि बढ़िरहेका हुन्छौ, त्यति बेला तपाई र मलाई परमेश्वरको राज्यमा हामीलाई त्यो राज्यबाट पतित गर्नको लागि, परमेश्वरको राज्यबाट तपाई र मलाई टाढा भगाउनको लागि शैतानले, अन्धकारको शक्तिले काम गर्दछ। विभिन्न किसिमका प्रलोभनहरू, विभिन्न किसिमका सतावटहरू तपाई र हामीलाई आउँदछ। तर वचनले भन्दछ, जो अन्तिमसम्म स्थिर रहन्छ ऊ चाहिँ बचाइनेछ। प्रियहरू, हाम्रो जीवनमा यीशुलाई पछ्याउनु भनेको अन्धकारको राज्यसँगको निरन्तर संघर्ष हो। अन्धकारको राज्यमाथि विजय प्राप्त गर्नको लागि प्रियहरू, तपाईँ र मलाई यीशुप्रभुको शक्तिको आवश्यकता पर्दछ, उहाँको आशिष र उहाँको साथको आवश्यकता पर्दछ। त्यसकारण तपाईँ हामी जहिले पनि परमेश्वरको साथ साथै अगाडि बढ्दै गर्दाखेरि यो कुरा निश्चिन्त हुनुपर्दछ कि तपाईँ र मेरो युद्ध अन्धकारको शक्तिसँग हो, संसारसँग हो, र त्यससँगको युद्धमा तपाईँ र हामी विजयी हुन हरदम प्रयासरत हुनुपर्दछ। प्रियहरू, त्यसै गरी तेस्रो भनेको, त्यो दुष्ट आत्माको कार्यहरू खराब छन् भनी प्रेममा गवाइदिँदा, हामीले आफैलाई त्यसबाट नैतिक र आत्मिक रूपमा अलग बनाउँदा र त्यसका स्तरहरू वा दर्शनहरू हाम्रा हुन् भनी स्वीकार नगर्दा, संसारले दिने घृणा र गिल्लामा हामी संघर्ष गरिरहेका हुन्छौ। सैद्धान्तिक विभिन्न किसिमका चालहरू रचेर तपाईँ र मलाई फसाउन खोज्दछ। झुटा शिक्षाहरू तपाईँ र हाम्रो बीचमा आइरहेका हुन्छन्।
जब हामी त्यसको इन्कार गर्दछौं संसारका कुनै पनि सिद्धान्तको हामी इन्कार गर्दछौं जसले स्वर्गको राज्यको विरूद्धमा आवाज उठाउँदछ त्यस्ता शिक्षाहरूको इन्कार गर्दै गर्दाखेरि हामी परमेश्वरको मार्गमा अगाडि बढ़िरहँदाखेरि संसारले तपाईं र मलाई घृणा गर्दछ हामीलाई गिल्ला गर्दछ हामी त्यसबाट पनि संघर्ष गर्नको लागि तयार हुनुपर्दछ प्रियहरू त्यसै गरी यसुको पछि लाग्नुभन्दा अगाडि क्रूस उठाउने कुरा संघर्षहरू मोल्ने कुरा भनेको प्रियहरू यसुले जस्तै हामीले पनि हाम्रो धार्मिक सम्प्रदायहरूबाट गिल्ला र सतावटहरू सहनुपर्ने हुन सक्दछ हाम्रो बीचमा पनि थुप्रै प्रकारका सम्प्रदायहरू छन् एउटाले विभिन्न खालका सिद्धान्त अप्नाएका हुन्छन् भने अर्कोले अर्कै किसिमका सिद्धान्तहरू अप्नाएका हुन्छन् त्यसबाट एउटा शिक्षा मान्नेले अर्को शिक्षा मान्नेलाई विभिन्न किसिमले लाञ्छनाहरू आरोप प्रत्यारोप लगाएका हुन्छन् तर हामी त्यस्ता खालका सतावट र गिल्लाहरू हुँदो पनि हामी जानुपर्ने हुन्छ र त्यसबाट पनि हामी संघर्ष गर्न सक्नुपर्दछ प्रियहरू मैले यति बेला तपाईँको बीचमा बताए कि जब यहाँनिर यशुले भन्नुभयो कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफैलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् त्यो क्रूस उठाउने कुरा आफूले आफूलाई इन्कार गर्ने कुरा चाहिँ निकै महत्वपूर्ण छ जब तपाईँ र मैले दुःख कष्ट भोग्न जानेका छैनौं दुःख र संकष्टहरू सामना गर्न सिकेका छैनौं भने हामी परिपक्व विश्वासी बन्न सिकेका छैनौं प्रियहरू हामीले आफूले आफूलाई इन्कार गर्न सकेका छैनौं भने आज नै तपाईँ र मैले पश्चाताप गरेर परमेश्वरको अगाडि यीशु प्रभुको अगाडि आफूले आफूलाई नम्रतामा ढाल्नु आवश्यक छ आफूले आफूलाई आफूमा भएका रिसहरू आफूमा भएका ती घमण्डहरू आफूमा भएका पापहरू मानिलिएर तपाईँले पश्चाताप गर्नु आवश्यक छ 25 पदमा हामीले हेर्ने हो भने यहाँ बताइएको छ किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ यो पद निकै महत्वपूर्ण छ प्रियहरू प्राण भनेको यो संसारमा एउटा जीवन हो यहाँनिर यीशु प्रभुको लागि हामी जस्तो सुकै बाटो भएर जानु परे तापनि हामी तयार भएको यीशु प्रभु चाहनुहुन्छ परमेश्वरको राज्यका लागि यहाँनिर उहाँले आफ्नो चेलाहरूलाई भन्दैनन्छ कि तिमीहरू स्वर्गको राज्यका एउटा गवाहीहरू हौ यीशु प्रभुको जीवनको तिमीहरू गवाही हौ तिमीहरू यो सन्देश सारा मानिसहरूलाई प्रचार गर्नको लागि तयार हुनु आवश्यक छ भनेर यीशुले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ चाहे विभिन्न किसिमका बाधाहरू किन नआओस् चाहे विभिन्न किसिमका दुःख संकटहरू किन नआओस् यो संसारमा रहेको हाम्रो प्राण भनेको क्षणिक हो हामी एक न एक दिन मरेर जानै पर्दछ तर जसले त्यो एउटा मरणशील जीवनको वास्ता गरेर चिन्ता गरेर यीशु प्रभुको राज्यको विपरीत गएर यीशु प्रभुलाई त्याग्दछ त्यसले त्यो गुमाउनेछ भनेको अर्थ त्यो अनन्तको राज्यमा जब यीशु प्रभु हाम्रो न्याय आसनमा विराजमान हुनुहुनेछ जहाँ यीशु प्रभुलाई इन्कार गर्ने मानिसहरूलाई उहाँले न्याय गर्नुहुनेछ उहाँलाई यस संसारमा इन्कार गर्ने मानिसहरूलाई परमेश्वरले पनि स्वर्गमा इन्कार गर्नुहुनेछ हामी उहाँको न्यायमा अवश्य पनि पर्नुपर्ने हुन्छ त्यसकारण यीशु प्रभुले आफ्ना चेलाहरूलाई भन्दैनन्छ कि मेरो बारेमा तिमीहरू मेरो पछि लाग्न चाहन्छु भने आफूले आफूलाई इन्कार गर क्रूस उठाऊ र संसारमा भएको त्यो मरणशील जीवनलाई बचाउने प्रयत्नका लागि त्यो संसारमा भएको मरणशील जीवनको वास्ता गरेर चिन्ता गरेर तिमीहरू म भन्दा पछि मलाई इन्कार गर्दछौ भने तिमीहरू पनि स्वर्गमा इन्कार हुनेछौ अथवा तिमीहरूले त्यो प्राण अनन्त जीवन तिमीहरूले गुमाउनेछौ भनेर यीशु प्रभुले भन्दै हुनुहुन्छ प्रियहरू हामी यो संसारमा हेर्दछौं कि हामी पक्कै पनि एक न एक दिन मरेर जानेछौ यो संसारमा सधैँभरि बाँचिरहने मानिस कोही पनि छैन बाइबलले भन्दछ मृत्यु पछि पनि अनन्त जीवन छ मृत्यु पछिको एउटा जीवन छ मानिस कहिले पनि सदाका लागि मरेर जाँदैन उसको आत्मा सधैँभरि बाँचिरहन्छ मात्र यो हो कि त्यो आत्मा परमेश्वरको राज्यमा हामी अनन्तताका लागि स्वर्गमा परमेश्वरको राज्यमा हामी रहने कि अथवा त्यो जीवनलाई हामी परमेश्वरलाई इन्कार गरेर अनन्त मृत्युमा नर्कमा रहने भन्ने मात्र हो त्यसकारण यीशु प्रभुले यहाँनिर बताउनुहुन्छ कि तिमीहरूले संसारमा आफ्नो प्राण जोगाउनको लागि तिमीहरूले आफ्नो संसारमा र जीवनलाई जोगाउनको लागि कति संघर्ष गर्दछौ धेरै समय हामी यीशुलाई विश्वास गरेका खातिर म समाजबाट म मेरो गाउँबाट मेरो परिवारबाट इन्कार हुन्छु कि भनेर डरले त्रासले हामी पछाडि हट्दछौ आफ्नो जीवनलाई हामीले जोगाउनको लागि धेरै समय हामी प्राण जोगाउनको लागि पनि परमेश्वरलाई इन्कार गरेको घटना हामीले धेरै देखेका छौं यीशु प्रभुले भन्दछ जसले आफ्नो
प्राण यहाँ बचाउन चाहन्छ त्यो उसले गुमाउनेछ, अर्थात त्यो अनन्तको राज्यमा उसले एउटा अनन्तको मृत्यु उसले पाउनेछ। अथवा एक हिसाबले भन्नुपर्दाखेरि जब हामीले येशूलाई विश्वास गर्दछौ, हामीले त्यो अनन्तको मृत्युबाट अनन्तको स्वर्गको राज्य हामीले प्राप्त गर्दछौ, उद्धार र मुक्ति तपाईँ हामीले प्राप्त गर्दछौ, अनि त्यसपछिको अनन्तताको जीवनमा हामीले सदा सर्वदा परमेश्वरसँग हामी बास पाउँदछौ। त्यसकारण संसारमा येशू प्रभुलाई इन्कार होइन। जब तपाईँ र मैले येशूलाई विश्वास गर्दछौ, हामीले उहाँलाई सदाका लागि हाम्रो परमेश्वर र मुक्तिदाता भनेर विश्वास गर्नुपर्दछ। अनि जब हामीले त्यो कुरा गर्दछौ अनि हामी हाम्रो अनन्तको राज्यमा हामी प्रवेश पाउँदछौ। यहाँ येशू प्रभुले 26 पदमा फेरि बताउनु भएको छ, सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? एउटा गहिरो प्रश्न हो तपाईँ र मेरो लागि प्रियहरू। हामीले हेर्न सक्दछौ कि संसारका ठूला ठूला धन सम्पत्तिले भरिएका मानिसहरू, विभिन्न बिलिनियरहरू मिलिनियरहरू हामीले हेर्न सक्दछौ, उनीहरूले पनि अन्तिममा आफ्नो प्राण गुमाएर जानु पर्दछ। यहाँ येशू प्रभुले भन्दनुहुन्छ कि सारा संसार हात पारेर सारा जगत प्राप्त गरेर तर उसले आफ्नो प्राण गुमायो भने उसलाई के लाभ हुन्छ? यहाँनिर येशू प्रभुले त्यो हाम्रो संसारको क्षणिक एउटा मरणशील जीवनको कुरा गर्नु भएको छैन, तर त्यो अनन्तताको जीवनको प्रभुले कुरा गर्दै हुनुहुन्छ। संसारमा त सबै मरेर जानेछन्, येशूलाई विश्वास गर्ने नगर्ने सबै मानिसहरू मरेर जानेछन्, यो भौतिक शरीर हामी यही छोडेर जानेछौ। तर येशू प्रभुको पछि लाग्नु भनेको मानिसले सारा कुरा संसारमा सबै कुरा जगत हात पारे भन्दा पनि महत्वपूर्ण कुरा हो भनेर येशू प्रभुले बताउँदै हुनुहुन्छ। आज मानिसहरू येशूलाई इन्कार गरेर संसारको राज्यको बारेमा चिन्ता र वास्ता गरिरहेका छन्, फिक्री गरिरहेका छन्। संसारको राज्यको बारेमा, संसारलाई हात पार्ने, सारा जगतलाई हात पार्ने कुराहरूमा मानिसहरू दौड़िरहेका छन्, तर एक न एक दिन उनीहरूको त्यो जीवन समाप्त भएर जान्छ। तर तपाईँ र म हामी दरिद्रतामा भए पनि, तपाईँ र म विपन्नतामा भए पनि, तपाईँ र मैले जब येशू प्रभुलाई विश्वास गर्दछौ, हामी त्यो सारा जगत हात पारेको मानिस भन्दा पनि बहुमूल्य कुरा हामीले प्राप्त गर्दछौ, त्यो भनेको स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गर्दछौ। मानिसले आफ्नो प्राणको सट्टा के दिन सक्छ भनेको अर्थ चाहिँ संसारमा भएको कुनै पनि कुराले हामीले स्वर्गको राज्य किन्न सक्दैनौ। संसारमा भएको कुनै पनि धन सम्पत्ति, हाम्रो शक्ति सामर्थ्यले केही कुराले पनि हामी स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ। परमेश्वरको राज्य प्राप्त गर्नको लागि, त्यो अनन्तताको जीवन प्राप्त गर्नको लागि हामीले येशूलाई विश्वास गर्नु पर्दछ। यहाँ येशूले आफ्ना चेलाहरूलाई त्यही भन्दैनछ, उहाँले भन्दैनछ कि तिमीहरू संसारको कुरामा वास्ता नगर, संसारको कुराको बारेमा चिन्ता नगर, तिमीहरू मेरो पछि लागेका छौ, तिमीहरूले आफूले आफूलाई इन्कार गर, क्रूसलाई उठाउनको लागि तत्पर बस, र संसारमा तिमीहरूले आफ्नो प्राण जोगाउनको लागि होइन तर मेरो निम्ति आफ्नो प्राण गुमायो भने तापनि तिमीहरूले अनन्तताको राज्य प्राप्त गर्नेछौ। त्यो कहिले पनि मर्ने छैन, त्यो सदा सर्वदा स्वर्गको राज्यमा परमेश्वरसँग रहन्छ भनेर येशूले भन्दै हुनुहुन्छ। 27 पदमा हामीले हेर्ने भने, किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गदूतहरूसँग आउनेछ, र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछ। यो भनेको येशू प्रभुको दोस्रो आगमनको कुरा गरिएको छ, र जब उहाँको दोस्रो आगमन हुन्छ, उहाँले मण्डलीलाई उठाई लग्नुहुनेछ, जसले उहाँलाई प्रेम गरेको छ मण्डलीलाई परमेश्वरले पनि प्रेम गर्नुहुनेछ, र अनन्तताको राज्यका लागि उहाँले मण्डलीलाई लगेर जानुहुनेछ, र न्यायमा, अन्तिम न्यायमा उहाँले संसारको सारा मानव जातिको उहाँले न्याय गर्नुहुनेछ। तर जसले येशूलाई यो संसारमा इन्कार गरेको छ, येशूले पनि स्वर्गको राज्यमा उहाँले न्याय सिंहासनको अगाडि इन्कार गर्नुहुनेछ, र त्यो मानिस अनन्त मृत्युको, अनन्त दण्डको भागीदार हुनेछ भनेर बाइबलमा बताइएको छ। त्यसकारण आज प्रियहरू, तपाईँ हामी हर्ष मनाउन सक्नु पर्दछ यो कुरामा कि तपाईँ र मैले एउटा बहुमूल्य कुरा, त्यो संसारको कुनै पनि थोकले किन्न नसक्ने स्वर्गको राज्य तपाईँ र मैले प्राप्त गरेका छौ। यति भन्दै म आजको यो वचनको भागबाट बिदा हुन चाहन्छु। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह। हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ।
हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेसनल स्कुल जापान उज्जवल भविष्यको बलियो आधार।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
5: सम्पर्क मोबाइल 97140031429।
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
7: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
8: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802 98-510-63-802।
9: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
10: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
9: होइन, के भन्छ, कसरी नि?
10: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल कलेज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
5: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
6: छैन सर, के सोचिरहनु भएको छ?
5: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
6: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
8: भिटामिन डी,
3: भिटामिन B12,
8: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर,
9: कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारु गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थपो जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: खरो विषयमा तरो बहस नेपाली बहस

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भएको छ र नेपाली बहस डिजिटल प्लेटफर्म हाम पात्रो .com र नेपाली नेटवर्क .com पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। विश्वभर छरिएर रहेका नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा शुरू भएको छ। हिजोको उद्घाटन समारोहमा निकै ठूलो उल्लेख्य सहभागिताका साथ महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशनको शुभारम्भ भयो। रवि र बालेन्द्रको सन्देश थियो, गणतन्त्रमा हामी प्रतिबद्ध छौं र पार्टीमा एकजुटका छौं। संविधान तथा लोकतान्त्रिक गणतन्त्र, शासन पद्धति, संघीयताका विषयमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह दुवैले सम्बोधन पनि गरे। लामिछानेले प्रधानमन्त्रीमा 5 वर्ष शाह रहने प्रस्ताव, शाहले पार्टीमा कुनै पक्ष विपक्ष नहुने समेत उद्घोष गरेका छन् र कुनै पनि हालतमा गुट र उपगुटको राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीमा हुन नहुने भन्ने खालका विषयहरूको पनि सन्देश हिजो दिएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। भटाभट गोल हान्ने जिम्मा प्रधानमन्त्री बालेन्द्र शाहको हुनेछ। उहाँले त्यसको निरन्तरता दिइरहनु भएको छ। झुकिएर त्यो बल आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा सन्देश दिन खोजेका छन्। प्रधानमन्त्रीमा बालेन्द्र शाहले गोल हान्ने काम गरिरहनु भएको छ र प्रधानमन्त्री बालेन्द्र शाहले नै अहिले तत्कालका लागि चलाउनुहुन्छ। उहाँको एउटा सन्देश छ। बालेन्द्र शाहले भनेका छन्, जनताको मत हावा जस्तो हो, कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर भनिरहनु भएको छ। हामी हावाबाट चलेका छैनौं, हामीले त बाढ़ी ल्याएर खोला फर्काएको हो। खोला एक पटक सीधा बाटोमा फर्किसकेपछि निरन्तर त्यही बाटो हिँड्छ, हावा जस्तो पूर्व, पश्चिम, उत्तर, दक्षिण जाँदैन, बालेन्द्र शाहले बताएका छन्। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हामी चर्चा र परिचर्चा गरिरहेका छौं। महाधिवेशनमा अहिलेको अवस्थामा अब पार्टी एक ढिका भएर अगाडि बढ्छ त, महाधिवेशनको सन्देश के हो? गुट र उपगुट कुनै पनि हालतमा नहुने र हुन नदिने प्रतिबद्धता बालेन्द्र शाह र रवि लामिछानेले गर्दै गर्दाखेरि पार्टीमा आखिर गुट छैन त? आजको बहसको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा अन्य दलहरू पनि उपस्थित भए। निमन्त्रणा दिइसकेपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापादेखि नेकपा एमालेका नेता प्रदीप गेवाली हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति अर्थात अध्यक्ष राजेन्द्र लिङ्गेनदेखि उपेन्द्र महतो, सिके राउत लगायतहरूको पनि त्यहाँ उपस्थिति रहे वर्षमान पुनसम्मको, र सबैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई शुभकामना दिएका छन्। पहिलो महाधिवेशन भव्यताका साथ सम्पन्न होस् भन्ने उनीहरूले शुभेच्छा पनि प्रदान गरेका छन् र कतिपय रूपमा त्यस कार्यक्रममा उद्घाटन समारोहमा उहाँहरूले संशय समेत व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै सही ट्र्याकमा जान सक्छ त, जनताको म्यान्डेटलाई अंगीकार गरेर अगाडि बढ़न सक्छ त भन्ने खालका विषयहरूलाई समेत उनीहरूले चिन्ता र चासोका विषयमा हेरेका छन्। आजले श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अब बिग्रने छुट छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एकदिका बनाएर लैजान सक्नुपर्छ र पार्टीमा राष्ट्रसभाका प्राय पदमा प्रतिस्पर्धाको सम्भावना त छ। सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने निश्चित छ र त्यसपछि लोकतान्त्रिक प्रक्रिया मार्फत प्रतिस्पर्धा गर्ने तयारी यतिखेर देखिएको छ। आदरणीय श्रोता, अवसरलाई सदुपयोग गर्न राष्ट्रसभालाई सुझाव दिएका छन् विभिन्न दलका नेताहरूले। कंग्रेसका सभापतिले भन्नुभयो, जनमत, नेताहरूको अहंकार, आपसी टक्राव र सत्ताको उन्मादका कारण पटक पटक दुर्घटनामा परेको छ। राष्ट्रसभाले दुवैको अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनको सदुपयोग गरोस्, गगन कुमार थापाले बताउँदै गर्दा प्रदीप गिवालीले भन्नुभयो, राष्ट्रपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने भन्दा पनि संविधानवाद, विधिको शासन, मौलिक अधिकार, न्यायको अवधारणा लगायतलाई कसरी अगाडि बढ़ाउँछ भन्ने महत्वपूर्ण विषय हो। आज प्रदीप गेवालीले शुभकामना सन्देशमा भन्नुभएको छ। आदरणीय श्रोता, वर्षमान पुनले भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेण्डामा हामी सँगै थियौं, छौं र रहनेछौ। तिथि बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधान भन्दा बाहिर नहुन्। यतिखेर नेकपाले पनि सुझाव दिएको छ। राप्रपाले भनेको छ, इतिहासले तपाईँहरूलाई विशिष्ट अवसर दिएको छ, यो अवसरबाट चुक्नुभयो भने राष्ट्रपालाई मात्र होइन सिंगो देशलाई नै ठूलो धोका हुनेछ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजा ल्याउँछ भनेर पनि मतदान गएको छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेनले बताउनु भएको छ। उपेन्द्र महतोले भन्नुभयो, संघीय लोकतान्त्रिक उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणका दिशामा अघि बढ़न राष्ट्रपालले मुलुकको चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्नेछ। आज हामी चर्चा गर्न चाहन्छौ, आज हामी बहस गर्न चाहन्छौ देशको पछिल्लो राजनैतिक अवस्थाको विषयमा पनि चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा नेकपा एमाले भित्रको विवाद र त्यो विवाद समाधान हुन सक्छ, नेतृत्व परिवर्तनका जुन लड़ाईहरू छन् ती लड़ाईहरू कहिले साम्य हुन्छन्। नेकपा एमाले एक ढिक्का भएर अगाडि बढ़न सक्छ, नेकपा एमाले भित्रको आखिर विवाद के हो, नेकपा एमाले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई विदाई गर्न खोजिरहेको छ, एघारौं महाधिवेशनबाट भर्खरै नवनिर्वाचित हुनुभएका अध्यक्ष ओलीलाई हटाउनका निम्ति अन्य के आधारहरू छन् नेकपा एमालेमा, यतिखेर नेता कार्यकर्ताहरूले के भनिरहेका छन्, के गरिरहेका छन्, आजको अवस्थामा हामी चर्चा र परिचर्चा पनि गर्नेछौ। आदरणीय श्रोता, आजको नेपाली बहसमा देशको समग्र विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्था लगायतका विषयमा बहस चर्चा गर्दैछौ। राष्ट्रपतिलाई लडाउने शक्ति अहिलेसम्म छैन, यदि लड्नै पर्यो भने हामी आफै भित्रबाट लड्छौं भन्ने खालका पनि विषयहरू आएका छन्। जनगणनामा ग्रामीण श्रम शक्ति तथ्याङ्कमा छ, गाउँघरमा छैन। पश्चिम नेपालका हजारौं युवाहरूको नाम जनगणनामा नेपालमै भए पनि उनीहरूको श्रम समय र आमदानीको मुख्य स्रोत भारत लगायतका कतिपय रूपमा खाड़ी मुलुक बन्ने गरेको छ। देशको अझै पनि बसाइसराई दरदेखि लिएर माइग्रेटदेखि लिएर देशका युवाहरू विदेश पलायन हुनेदेखि लिएर यी यावत विषयहरूमा चाहिँ देशले निकै ठूलो समस्या यतिखेर बेहोर्नु परेको छ। आदरणीय श्रोता, विश्व राजनीतिले पनि अप्ठ्यारो स्थिति सिर्जना गरेको छ। अमेरिका र इरानको वार्ता त शुरू भएको छ र यो वार्ताबाट केही समाधान निस्कने पनि अपेक्षा गरिएको छ। प्रधानमन्त्रीको बसाईले एकाएक चर्चामा लटौती स्याङ्चुरी रिसोर्ट भन्ने खालका विषयहरू पनि आएका छन्। छोटो विश्राम लिन्छौं, विश्रामपछि नेपाली बहसमा उपस्थित हुनेछौं।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर, सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
0: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता पूर्व गृहमन्त्री खगराज अधिकारी हुनुहुन्छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन चितौनमा शुभारम्भ भएको छ, त्यो दृश्यलाई कसरी हेर्नुभयो, उहाँहरूको सन्देश के थियो? देशको ठूलो पहिलो दल भएका कारणले गर्दाखेरि उहाँहरू एक ढिक्का भएर देशलाई समुन्नतितर्फ लैजाने भन्ने खालको सन्देश गयो, तपाईँका पार्टीबाट पनि जानु भएको थियो नेता प्रदीप गुयालीजी।
5: एउटा व्यवस्था संसदीय लोकतन्त्रमा छौं, जे जस्तो भएर भए पनि संवैधानिक असंवैधानिक जे तरिका अप्नाएर भए पनि बीचमा चुनाव भयो, चुनावपछि अत्यधिक मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सरकारमा छ। त्यो पार्टीको प्रथम महाधिवेशन नेपालको संविधान कानून नियम अनुसार 5 वर्षमा हुनै पर्ने हाम्रो संवैधानिक र कानुनी प्रावधान छ, त्यो अनुसार उसको महाधिवेशन भइरहेको छ। सबै राजनीतिक दलहरू संवैधानिक र कानुनी व्यवस्था अनुसार हुन् भन्ने हाम्रो शुभेच्छा र शुभकामना शालीनतापूर्वक प्रदीप जिम्मेवारीले दिनुभयो र उहाँले राजनीतिक रूपमा एउटा तीव्र गतिमा जाँदा सन्तुलन गुमाउनु हुँदैन, शक्ति पृथक गर्ने सिद्धान्तलाई कार्यान्वयन गर्नुपर्छ, यो विधिको शासन हो, कानुनको सर्वोच्चता हो र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हो, त्यसमा समावेशिता छ भन्ने कुराको सन्देश दिनुभयो। त्यही कुरालाई पनि हामी कस्तो राजनीतिक संस्कार बसाल्दैछौँ तपाईँले देखि नै हाल्नुभयो।
0: होइन, उहाँले त भन्नुभएको छ नि त, अब त हामी गन्तव्यमा गएर मात्र ब्रेक लाउने हो क्या, गाडी अब हुन्क्या हुन्की छ भन्नुभयो नि त होइन प्रधानमन्त्रीले।
5: हुन्छ, उहाँले हुन्क्याउनुहुन्छ, हुन्क्याउँदाखेरि दुर्घटना नहोस् भन्ने हाम्रो शुभेच्छा हो, त्यसमा हाम्रो के भन्नु छैन। हुन्क्याउने कुरा सबै उहाँको मुठीमा हुन्छ भन्ने हुन्न, किनभने विधिको शासन हो, कानुनको सर्वोच्चता हो, कार्यपालिका न्यायपालिका व्यवस्थापिका नियामक निकायहरू स्वतन्त्र छन्, कानुन सम्मत छन्, कानुनमा मेरो निर्णय हुनुपर्छ भन्ने कुरा भएन। विगतमा मेरो निर्णय गर्ने गरी गरे भनेर उहाँहरूले आरोप लगाउनुहुन्थ्यो, अब मेरो निर्णय गर्नुपर्छ भनेर भन्न थालियो भने धेरै यसले गतिलो काम गर्दैन कि भन्ने आशंका सबैलाई छ।
0: होइन अधिकारीजी, अब सीमाको विषयमा पनि नेपालको राष्ट्रियताको विषयमा म माथि शंका गर्नु पर्दैन, म एकदम क्लियर छु भनेर हिजो स्पष्टीकरण पनि दिए जस्तो गर्नुभएन, यो कुरामा तपाईँहरू सन्तुष्ट हुनुहुन्छ हो? अब सीमाको विषयमा यो विवाद सिक्न खोजे होइन,
5: अब सन्तुष्ट त उहाँले संसदमा उभिएर नेपालले नि भारतको सीमा मिच्याएर छ भन्ने कुरा त उहाँले माग्नु माग्नु पर्यो नि, त्यस्तो कोही गरेको छ कहिले? नेपाल त बरु के थियो भने ग्रेटर नेपालको कुरा गर्दा हामी सुगरी सन्धिमा ठगियौँ वास्तवमा, त्योभन्दा पहिला त हामी अझ तपाईँलाई म बताउँ, बहादुर शाहले राज्य विस्तार गर्दा सिक्किम समेत नेपाल हो, अनि हामी कति कसरी मिच्यौँ भन्ने कुरा त हामीले बुझेकै छौँ नि। अनि इस्ट इन्डिया कम्पनी सरकारले के फर्कने बेलामा मोहन शमशेरलाई भन्यो, अब तपाईँहरू यो व्यवस्था इत्यादि के होला, तपाईँहरू सीमा के गर्नुहुन्छ भन्दाखेरि भारदारी सभा बस्यो मोहन शमशेर गएर, त्यहाँ चाहिँ अब दार्जिलिङसम्म हो, दार्जिलिङमा अब त्यहाँ क्रिस्चियनहरू बढी छन् भनेर प्रज्ञाहरू नाम नलिऊ मैले उनीहरूले भने, त्यसपछि उनीहरूले इन्ट्रेस्ट राखेन राखेनन्, मेरोसँग कुरा राख्दा हाम्रो भूमि त हामी फर्काउँदा व्यवस्था पनि त्यस्तै हुन्छ नि, फेरि भनेपछि मोहन शमशेरहरूले सम्बन्धित क्लेम गरेनन् र सुगौली सन्धि पछि पनि हाम्रो विभिन्न सन्धिहरूले यो कैलाली कञ्चनपुर बाँकी बर्दिया कोइलाबास समेत हामी कहाँ आयो, त्योभन्दा पनि तलसम्मै विस्तार थियो हाम्रो राज्य, त्यसैले हामीले मिच्यौँ भन्ने कुरा दुनियाँमा कुनैले पत्याउला, त्यो के भन्लान् बेलायतीहरूले, इस्ट इन्डिया कम्पनी सरकारको हिस्ट्री बुझेकाले, भारतका विद्वानहरूले के भन्लान्, अनि हामी यस्तो कुरा बोल्छौँ।
0: अनि भारतका विद्वानले त उहाँलाई त शुभकामना पनि दिनुभयो, धन्यवाद पनि दिनुभयो नि त अस्ति होइन,
5: विद्वानले के दिए तपाईँले सुन्नुभयो होला, अब केही चाहिँ अब शासकहरूले जहिले पनि भारतीय सत्ता जनता हाम्रो जनता जनता बीचको सम्बन्ध असाध्यै सुमधुर छ, भारतीय क्षेत्रीय प्रभुत्ववादले जहिले पनि हामीमाथि थिचोमिचो गरिआएकै छ, अनि त्यस अनुकूलको बदलिएपछि नेपालको संसदमा प्रधानमन्त्री त्यस अनुकूलको बोलिएपछि त उनीहरूले ताली पड्काएको बिहानै, यहाँको गृहमन्त्रीले भाजपाका अध्यक्षले शुभकामना दिए, नवयुवा प्रधानमन्त्रीलाई भने भने तपाईँले सुन्नु नि, हाम्रो देशको कति हामी आत्मग्लानीले निहोर्नु पर्यो, हाम्रो उहाँ कुन पार्टीको, अब त्यो पार्टीभित्रको राजनीति कुरा, मेरो देशको प्रतिनिधि हो नि होइन, मैले गौरव गर्न पाउनुपर्छ, पश्चिमा किल्ला खाङ्गडा पूर्वमा टिस्टा पुगेका थियौँ, कुन शक्तिको सामुमा कहिले हामी झुक्ने, आज झुक्दैछौँ हामी, अब हामी एक बिहानै कुनै दिन सिक्किम भयौँ भने के होला, मलाई सबभन्दा ठुलो चिन्ता त्यहाँ छ, त्यसैले त्यो सामान्य रूपमा लिइँदैन कि, हामी उहाँले जे बोल्नुभयो अब ललकारेर बोल्नु भएको छ, उहाँले उहाँको शङ्का गर्ने कि नगर्ने त्यो त उहाँले प्रधानमन्त्री चिन जाँदा नै त्यसो भन्नुभयो, उहाँ प्रधानमन्त्री हुँदा अर्को थोक भन्नुभयो, अब दुनियाँलाई थाहा छ, म यसमा तपाईँलाई प्रश्न पार्नु पर्ने कुरै देख्दिनँ।
0: अब अहिलेको अवस्थामा सरकार सुशासनको बाटोमा एउटा गतिमा छैन, सरकार त्यो ढङ्गले अगाडि बढ्न खोजिरहेको छैन।
5: सुशासन भनेको मेरो मनको कुरा, म सत्तामा हुँदा मैले लागू गर्ने भन्ने भित्र हुँदैन। कानुनको राज्य हुन्छ, विधिको सर्वोच्चता हुन्छ, मान्छेको लोकतन्त्र भयरहित वातावरण हुन्छ र कानुनको उपचार सबले पाउनु पर्छ। त्यस्तो छ, आज मान्छे सुसाइड किन गरिरहेछ होइन, आज सुकुमासी बस्तीहरूमा अब डोजर चल्यो, छानबिन गर्ने यति समयभित्र देऊ भन्ने र अर्को व्यवस्थापन गरेर होल्डिङ सेन्टरहरूको पूर्व तयारी गरेर गर्नु पाएको भए धेरै राईहरू मर्ने थिएनन् होला, फलानुहरू झुन्डिएको अवस्थामा फेला पर्ने थिएनन् होला होइन। त्यसैले लोकतन्त्र कस्तो हो भने यो 7 हर्स पावरमा धान कुट्ने मेसिन चल्छ, तर एउटा भैँसीले भैँसीको सिङले घोडाको खुट्टा मुनि हान्यो भने आन्द्राबाट निस्किन्छ क्या। त्यसको लोकतन्त्र चाहिँ संवेदनशील पनि छ, बलियो पनि छ, तर लोकतन्त्रलाई ठिक ढङ्गले चलाइएन भने दुर्घटनामा हुन्छ। त्यसैले हाम्रो कुरा के हो भने हामी कसैले जितेको कसैले सरकार बनाएको कुरा हामी 5 वर्ष हो, हामीले सक्यौँ फेरि अर्को पटक हामी आउँला, नआए हामीभन्दा राम्रो आउला होइन, उहाँहरू हामीभन्दा राम्रो हुनुहोस् भन्दिनँ हो हाम्रो, तर विधिको शासन भनेको मेरो मुक्तिमा हुनुपर्छ भन्ने यो प्रकारान्तरले हिटलरिजमै हुन्छ।
0: अब अहिलेको अवस्थामा जुन ढंगले नेकपा एमाले भित्रको विषयलाई पनि म उठान गर्न चाहन्छु, किनभने अब नेकपा एमालेलाई कसरी एक ढिक्का बनाएर लैजाने, निर्वाचनको समीक्षा हुने एउटा एक किसिमको समिति बनाएको छ, त्यसले के रिपोर्टहरू ल्याउला, तर एमाले भित्र अब पार्टी अध्यक्षलाई विश्राम दिएर नयाँ सिराबाट र नयाँ ढंगले पार्टीलाई पुनर्गठन गर्नुपर्छ भन्ने माग र मुद्दा व्यापक रूपमा उठ्यो होइन अहिले।
5: यो कस्तो हो भने हामी हाम्रो पार्टी हामी कसरी चलाउँछौँ भन्ने चासो सर्वसाधारणलाई पनि रहेछ भन्ने त्यति होइन त। अहिले हामी त प्रमुख प्रतिपक्षी पनि होइनौँ, सत्तापक्ष पनि होइनौँ, तर एमाले राम्रो भएको भए हुन्थ्यो भन्ने पनि हाम चासो रहेछ, एमाले बिग्रियोस् भन्ने पनि रहेछ, हामीले बुझ्यौँ। त्यसैले के हो भने हाम्रो एमालेलाई कसरी लाने भन्ने बारेमा हाम्रा आम जिल्ला कमिटीका पदाधिकारीहरू, प्रदेश कमिटीका पदाधिकारीहरू, केन्द्रीय कमिटीका भूगोलमा रहेका साथीहरूको के छ राय अब खुला खुलस्तै आओस् र अनि यो पार्टीको समीक्षा एवं पुनर्गठन कार्यदलले काम गरोस् भन्ने हो र हामीले प्रश्न भनेका छौँ। हामीले शुद्धिकरण गर्छौँ, हामीले सुदृढीकरण र विस्तार गर्छौँ र कमिटीहरू र तलदेखि माथिसम्म पुनर्गठन गर्छौँ। त्यसका लागि कुन विधि अप्नाउँ, के गरौँ, के गर्दा राम्रो हुन्छ, तपाईँहरूको धारणा के छ भन्न सम्बन्धी राय लिन अब यो कार्यदल बनेको हो। कार्यदल अब म इन्चार्ज भएकोले पर्दैन छु, त म मेरो प्रदेश बाहेक अन्त मैले भ्याउन पनि भ्याउँदिनँ। प्रदेशमा साथीहरू अस्ति भर्खरै हामीले प्रदेश कमिटीको बैठक राख्यौँ, त्यहाँ पनि साथीहरूले धारणा राख्नु भएको छ। अब 11 गते यहाँ छ, साथीहरू आउनुहुन्छ, हामी कार्यदलले आफ्नो राय राख्दैनौँ, कार्यदलका सदस्यहरूले अहिले हामी केही राय राख्दैनौँ। तल केन्द्रीय सदस्य जो भूगोलमा काम गर्नु भएको छ उहो र जिल्ला कमिटी र प्रदेश कमिटीका पदाधिकारीहरूले राय राख्नुहुन्छ, त्यो कुरा पनि हामी सन्दर्भ सामग्रीको रूपमा लिन्छौँ र हाम्रो विधि प्रक्रिया महाधिवेशन भएको धेरै भएको छैन, यी सबै कुरालाई मध्यनजर गरेर मान मर्दन कसैको नगरिकन पार्टीलाई सुव्यवस्थित सुसङ्गठित चुस्त दुरुस्त, किनभने पार्टी ठुलो भएर हो कि होइन, कमिटी मात्रै ठुलो हुने तर जनतातिर नफर्कने हामीले भनेका छौँ, जनशैली बनाऊ, जनताका कुरा सुनौ, जनताकामा जाउँ होइन, अब हामीले जनसङ्गठनहरूलाई परिचालित गरौँ, जनताको बहुदलीय जनवादलाई वैचारिकरण गरौँ, यी सूत्रका आधारमा हामी अहिले पार्टी पुनर्जागरण अभियान सञ्चालन गरिरहेका छौँ र त्यसैले हामी पुनर्गठनको अभियान त हामीले सुरु गरि नै सक्छौँ।
0: यसको मतलब पार्टी अध्यक्षबाट अब केपी शर्माले विश्राम दिनुहुन्छ होइन तपाईँहरू, बहुमत सदस्यले त्यो खोजिरहेको छ होइन अहिले।
5: हामी यो व्यक्ति केन्द्रित कुरा तपाईँले प्रश्न गर्नुभयो, त्यो ठाउँमा हामी पुगेका पनि छैनौँ। हामीले हाम्रो सिङ्गो पार्टी जीवनलाई जनताको जीवनसँग र राष्ट्र राष्ट्रियता लोकतन्त्र गणतन्त्र संघीयता समानुपातिकता समावेशिता जस्ता मूल उपलब्धिहरू छन्, यी उपलब्धिहरूसँग कसरी यसलाई बरकरार राख्ने र हाम्रो गतिलाई कसरी तीव्र गतिका साथ आम जनतासँग हामी अब आत्मालोचक भएर हामी तपाईँहरूसँग डिएचएच भएछौँ होइन, सम्पर्कित हुनुपर्ने जति हो त्यति हुन सकेनौँ, त्यो कारण के हो, त तपाईँलाई अब हामीलाई कसरी अगाडि बढेको देख्न चाहनुहुन्छ भन्ने मूल कुरा हामीले विचारमा शैलीमा संगठनमा चाहिँ पुनर्गठन गर्न चाहन्छौँ। विचार पनि के हो भने राजनीतिक रूपमा हिजो हामी त निर्णायक राष्ट्रिय शक्ति निर्माण गरेर देशको नेतृत्व गर्नु भन्ने थियो, अब हामी 5 वर्ष त हामी त्यो ठाउँमा पुग्दैनौँ किन अब हुन त 5 वर्ष पनि के भन्नु र दुई तिहाईको पनि अब संविधानमा अब नदेखिएको प्रधानमन्त्रीलाई सिफारिस गर्न लाएर राष्ट्रपति महोदयले चुनावै गराउनु होइन त्यो अर्को दुई तिहाईको प्रधानमन्त्री केपी ओलीले हुँदा यो संसद पुनर्स्थापना भयो अदालत त्यति अब निर्णयमा एकरूपता छ कि छैन सबैले मूल्याङ्कन गरेकी छन् 5 वर्ष जाओस् हाम्रो त्यो कामना छ भएन भने पनि अब हामी आफ्नो तयारी त गर्छौँ हाम्रो पार्टीलाई राष्ट्र राष्ट्रियता जनताको मौलिक हकसँग जोडेर यो जनताको पार्टी हो भन्ने कुरामा कहीँ न कहीँ किन कन्फ्युजन भयो यो भन्दा हाम्रा शैलीले होला हामी सरकारमा हुँदा या हामीले गठबन्धन जसरी गर्छौँ त्यसको कारणले होला सब कुरा हामी गहिरोभरि छलफल गर्छौँ त्यसैले व्यक्ति केन्द्रित कुरा अहिले हामी त्यो सन्दर्भमा पुगिसकेकै छैन।
0: होइन तर सचिवालयमा त उहाँको विपक्षमा मत बढी भयो भन्ने विषय पनि आयो होइन त्यो बैठकमा केन्द्रीय कमिटीको आशा छ तपाईँ पनि हुनुहुन्छ सचिवालयमा होइन विष्णु पौडेलजी महासचिवजी उहाँको विपक्षमा उभिनु भयो उहाँले त लोभी पापीहरू चाहिँ त्यो ढङ्गले अगाडि गएका छन् भन्ने पनि भन्नुभएको छ होइन
5: त्यो पछि विपक्षमा उभिएको प्रश्नै होइन त्यहाँ पुगिएकै छैन हामी कसरी जाने भन्ने छलफल हो हाम्रो मैले म प्रदेशको संयोजक यहाँ म भर्खरै 1 महिना भएको थिएन संयोजक यहाँ 0 सिट आयो अनि मैले म समीक्षा मेरो गर्नु परेन मेरो जिम्मेवारी के हो मैले लिनु परेन अनि म अब इन्चार्ज भइरहने कि नरहने मैले पनि भन्नु पर्यो हामीले आफ्ना कुरा यसरी राख्या मात्रै हो हामीले चाहिँ अध्यक्ष रहनुहोस् नरहनुहोस् भन्ने विषय प्रवेशै गरेका छैन कि त्यो चाहिँ नि अब नुस्खा दिएको छ हेडलाइन लिडिङ चाहिँ म्यासेज समाचार बनाएको छ त्यसो गर्दा हामीलाई एउटा गौरव पनि छ हाम्रो पार्टीका प्रति सञ्चार जगत चित्ताकर्षक ढङ्गले नै केन्द्रित छ भन्ने बुझ्यौँ हामीले त्यति
0: होइन त्यो त ठिकै छ कि तर चाहिँ अब पार्टी पुनर्गठनका लागि जुन बाहिर आवाजहरू आइरहेका छन् हामीसँग पनि कतिपय नेताहरूले कुरा गर्दै हुनुहुन्छ यो एउटा बलियो ढङ्गले सशक्त रूपमा अगाडि त आयो नि त होइन यो विषय अब महाधिवेशन अर्ली महाधिवेशनमा जाने भन्ने विषयहरू
5: यो आइरहन्छ आदि छ फेरि पनि आउला तर मूल कुरा हामी विधि पद्धतिसँग ढङ्गले नै जान्छौँ हाम्रो पार्टीलाई पुनर्गठन गर्न हाम्रा फोरमहरू छन् उपयुक्त फोरमले गर्छ अलि अब यस्तो अब हाम्रो पार्टीभित्र एउटा समस्या के देखिए छ भने के कुरा कुन ठाउँमा भन्ने अब अराजकता होइन दक्षिणपन्थी अवसरवाद यस्तो चाहिँ झाँगिएको छ के कम्युनिस्ट पार्टी क्रान्तिकारी हुन्छ जनमैत्री हुन्छ मजदुर मैत्री हुन्छ किसान मैत्री हुन्छ मध्यमवर्गीय मैत्री हुन्छ तर हामी त्यसो भयो कि भएनौँ हाम्रो शासनमा हुँदा सत्तामा हुँदा हामी त्यस्तो भयौँ कि भएनौँ होइन यी सब कुराको समीक्षा हुन्छ कि अब त्यसमा पार्टी अध्यक्षको होला उपाध्यक्षको होला महासचिवको होला उपमहासचिवको होला हामी सचिवहरूको होला केन्द्रीय कमिटीका सदस्यहरूको होला इन्चार्जहरूको होला अब यी सबै कुराको हामी अहिले गहिरो गरी अब नयाँ जीवनका साथ नयाँ गतिका साथ पुराना कमजोरी नदोहोऱ्याउने गरी जान हामीले अलिक विस्तृत कम्प्रिहेन्सिभ स्टडी गर्दैछौँ।
0: अध्यक्षको आशंका किन हो लोभी पापीहरू छन् उनीहरूले चाहिँ पार्टी फुटाउनु
5: उहाँले त्यसरी व्यक्त गर्नुभएको कि होइन सुन्न मैले पाएको छैन त्यस्तो शब्द उहाँले व्यक्त गर्नुभएको भने हाम्रो आदरणीय अध्यक्षले त्यो तहको व्यक्त गर्नुभएको हो भने अब त्यो म उहाँसँग सोधेर मात्रै भन्न सक्छु त्यो उहाँले गर्नै पर्दैन हाम्रो नेता पार्टी अध्यक्ष उहाँ नै हो नि अहिले अब यो हामीले केही सोचेकै छैनौँ त्यस बारेमा।
0: अब अहिले देशमा जनताहरू अब यो वैदेशिक रोजगारमा जानेहरूको लाइन पनि त्यस्तै छ होइन पासपोर्ट बनाउनेतिरको पनि लाइन त्यस्तै देखिन्छ हरेक क्षेत्रमा चाहिँ बेरोजगारी समस्या उत्तिकै छ यसको लागि चाहिँ हिजो केही भएन भन्ने खालको भाष्य निर्माण गरिएको थियो तर आज पनि के हुँदैछ भन्ने खालको अर्को प्रश्न चाहिँ निर्माण भइरहेको छ भन्दा नेपालले कहिलेसम्म यो पोलिटिकल ल्याब टेस्टका रूपमा मात्रै प्रयोग हुने यसको चाहिँ एउटा सुशासन केन्द्रीय ढंगले समृद्धितर्फ चाहिँ देश कहिलेसम्म अगाडि बढ्ने यसमा त जिम्मेवार राजनीतिक दलहरूले पनि त चिन्ता र चासोको विषय लिनु पर्ला नि त होइन सरकारभन्दा पनि
5: हाम्रो दुई छिमेकी हाम्रो बाधक नभइकन साधक बनाउने उपाय हामीले खोज्नु पर्यो होइन दुई छिमेकी हामी छिमेकी त फेर्न सक्दैनौँ अनि छिमेकमा कुन राजनीतिक व्यवस्था हुन्छ प्रबन्ध हुन्छ त्यो हाम्रो चासो र चिन्ताको विषय होइन। जुन राजनीतिक व्यवस्थामा जुन दलले जुन परिपाटीले शासन गर्छ त्यो उनीहरूको आन्तरिक मामिला हो। उनीहरूको आन्तरिक मामिलामा न हाम्रो चासो र हस्तक्षेप हुन्छ न हाम्रोमा उनीहरूको होस् होइन। त्यसो भएको हुनाले विश्व राजनीतिको र छिमेकको राजनीतिको प्रभाव हामी कहाँ जबरजस्त पर्छ। त्यसैले अब पृथ्वीनारायण शाहले शासन गर्दाको होस् वा अहिलेको बालेन्द्र शाहले प्रधानमन्त्री हुँदाको अवस्था होस् हाम्रो परराष्ट्र नीतिमा यी कुराहरू असंलग्न परराष्ट्र नीति तटस्थ परराष्ट्र नीति छिमेक प्रधान र संसारमा हाम्रो सबै मित्र भन्ने कुरा पछिल्लो अवधिमा केपिओले जे स्थापित गर्नुभयो यो यो सही कुरा हो। त्यसैले परराष्ट्र नीति यहाँ कुन व्यवस्था छ भन्ने आधारमा फेरिने कुरा होइन। त्यसैले मित्र पनि फेरिने या नफेरिने कुरा होइन। तर हामी के भन्यौँ म सत्तामा गएपछि फलानुको नजिक फलानुको टाढा भन्ने भाष्य बनाउँदै बनाउँदै हाम्रो देशलाई यस्तो बनायौँ र अहिले हामी हाम्रो देशको अर्थतन्त्र कसरी चाहिँ बलियो बनाउने रोजगारी कसरी सिर्जना गर्ने राष्ट्रिय अर्थतन्त्रलाई कसरी बलियो भने राष्ट्रिय पुँजी कसरी निर्माण हुने त्यसतर्फ भन्दा हामी यो यो विश्व राजनीतिको भू राजनीतिको प्रभावमा हामी बगिए भयौँ। त्यो राजनीति विश्व राजनीति आफ्नो ठाउँमा छ त्यो हाम्रो प्रतिकूल त्यसका कारणले नहोस् भनेर हामी यहाँको कृषि यहाँको जलस्रोत यहाँको खानी खनिजहरू यहाँको उद्योग व्यवसाय राष्ट्रिय पुँजी निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्छ। हाम्रा नीतिहरू घोषणाहरू तदनुकूल छन् घोषणा पत्रमा उल्लेख छन्। शिक्षा र स्वास्थ्य सुशासनका हकमा पनि अब अहिले त हामी के भने सातो खुवाएर तर्साएर सब सुशासन गर्छु भन्यो अनि त्यो त्यो त्यो प्रकारको कुराले न सुशासन हुन्छ न भयरहित वातावरण हुन्छ। अब जनसङ्गठनहरू लोकतन्त्रका चाहिँ नि सुन्दर पक्ष हुन् तिनीहरूलाई प्रतिबन्ध लगाइदिएर अनि लोकतन्त्र बलियो हुन्छ र लोकतन्त्रमा सुन्ने धेरै गर्ने बढी हो नि त। हामी सुन्ने र सुनाउने धेरै भयौँ गर्ने अब अहिले पनि नयाँ छाँटकाँट नयाँ युवाहरू सरकारमा आएको हुन्छ कि भन्यो झन् दुर्घटनातिर हुन्छ भन्ने आशंका आतंक मान्छेमा छायो। त्यस कारणले त्यो नहोस् भन्ने नि
6: होइन। अब सदन पनि राम्रोसँग चल्नु पर्यो प्रतिपक्षीहरूले पनि विरोधका नाममा विरोध गर्नु भएन अवरोध पनि गरिदिनु भएन होइन।
5: प्रधानमन्त्री ललकारले त राष्ट्रपतिलाई आफ्नो नीति कार्यको गोठालो हो र राष्ट्रपति राष्ट्रको राष्ट्रियताको प्रतीक हो होइन संविधानको पालनकर्ता हो
6: राष्ट्रपतिको पनि त केही अब्जेक्सन नै छैन।
5: पढ्न लगाएर आफू बाहिर हिँडेर अनि संसदमा बोलिदिनु भने च्यालेन्ज गरेर हुन्छ अनि यो यही हो लोकतन्त्र यही हो संसदीय प्रजातन्त्र यही हो जाने जनउत्तरदायित्व यही हो जवाबदेहिता त्यो कुरा पो हो त। विपक्षीले सिस्टममा आउँ भनेको आफ्नो आफ्नो बहुमत छ काम गर तर सिस्टमबाट गर न झ्यालबाट किन गर्छ ढोकैबाट गर भन्न पाइँदैन प्रतिपक्षीले।
6: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि धेरै धेरै धन्यवाद खगराज अधिकारीजी नमस्कार।
5: यो महत्वपूर्ण समय दिनुभयो धन्यवाद।
6: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री खगराज अधिकारी। आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछौ।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन बी 12,
8: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
8: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
9: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
8: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न
3: त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
9: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
10: रेडियो बिहानी 97.6 MHz।
6: यतिखेर हाम्रो बेसमा राजनैतिक विश्लेषक शंकर तिवारी हुनुहुन्छ। तिवारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: धन्यवाद श्यामजी।
6: होइन, हिजोको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले एकताको सन्देश दिनुभयो, अंकमाल गर्नुभयो, होइन रवि लामिछानेजीसँग।
11: नेपाली कांग्रेस पार्टीको स्थापना कालदेखिको एउटा संस्कार हो मतभेद गर्ने, मनभेद नगर्ने राजनीतिक आधारमा, जुन एउटा गान्धीको दर्शन थियो, आफ्नो प्रतिस्पर्धीहरूलाई शत्रुको व्यवहार नगर्ने, मित्रवत व्यवहार गर्ने, त्यही कुराको एउटा निरन्तरता, एउटा उच्च राजनीतिक संस्कारमा हामीले त्यसलाई हेर्नुपर्छ। गगन थापाले त्यहाँ जुन सौहार्दतापूर्वक राष्ट्रपतिको प्रथम सम्मेलन गएर त्यसलाई शुभकामना दिनुभयो, एउटा नेपाली कांग्रेसले जहिले पनि इतिहासमा यो हेट द सिन नट द सिनर भनेर भन्छ गान्धीयन टर्ममा, नेपाली कांग्रेसले लोकतन्त्रको शर्तमा राणासँग नि सहकार्य गरेको छ, राजासँग नि सहकार्य गर्यो, कम्युनिस्टहरूसँग पनि सहकार्य गर्यो, र अहिले आएको अति दक्षिणपन्थी शक्ति राष्ट्रपतसँग पनि नेपाली कांग्रेस सहकार्य गर्छ, र यो यो सहकार्यको शर्त भनेको लोकतन्त्रको मित्रवत सहकार्य हुने,
6: अति दक्षिणपन्थी शक्ति हो र राष्ट्रिय स्वतन्त्र पार्टी, डेमोक्रेटिक लिबरल डेमोक्रेट, होइन।
11: अब यो कुराको परीक्षण हुँदै जान्छ, उहाँहरू पार्टी बन्ने क्रममा हुनुहुन्छ, उहाँहरूको दर्शनको पनि त्यो परख हुँदै जान्छ। अहिले अहिले तत्कालका लागि मेरो बुझाइ जुन यो पपुलिस्ट वेबबाट सोसियल मिडियाबाट आएको पार्टी हो त्यो त्यही जार्गनमा फिट हुन्छ,
6: होइन। आजको दिनमा चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले पनि गगन थापाजीलाई अङ्कमालै गर्नुभयो नि त, होइन।
11: हो, त्यो कुरा कोरो रहेछ, तपाईँले भनिदिनु भयो, त्यसमा खुसी छ।
6: तर एकदमै राम्रो सन्देश प्रवाह गरे नि त, उहाँहरू बीचको तिक्तता थियो नि त अहिलेसम्म, होइन, लामै वर्ष भइसकेको थियो, होइन, भेटघाट नभएको, उहाँ त जाने कि नजाने भन्ने नै कन्फ्युजनमा थियो नि त, होइन।
11: होइन, यो तिक्तता भन्दा पनि केही इस्युगत केही मुद्दाहरूमा उहाँहरूको फरक मत थियो, तर एउटा लोकतान्त्रिक पार्टीले अर्को लोकतान्त्रिक फ्रेममा आएको एउटै संविधानभित्र बसेर काम गरिरहेका पार्टीहरूले किन सहकार्य गर्यो, किनकि संसदमा एउटा पार्टी सत्ता पक्ष छ, अर्को पार्टी प्रतिपक्ष छ, त्यो हिसाबले पनि जहाँ पनि नोकझोक हुन्छ, भेटघाट हुन्छ, तर त्यो सबै नोकझोक र भेटघाटलाई सौहार्दपूर्ण ढंगले अगाडि लगियो
6: भन्ने नै कन्फ्युजनमा थियो नि त, होइन।
11: होइन, यो तिक्तता भन्दा पनि केही इस्युगत केही मुद्दाहरूमा उहाँहरूको फरक मत थियो, तर एउटा लोकतान्त्रिक पार्टीले अर्को लोकतान्त्रिक

0: शिष्टाचार हो यो, सामान्य प्रक्रिया मात्रै हो एज अ विश्लेषकको हिसाबले कसरी हेर्नुहुन्छ?
1: मैले तपाईँलाई सुरुमै भने कि यो नेपाली काँग्रेस पार्टी जुन सिद्धान्त, जुन परम्परा, जुन संस्कार भनौँ, लोकतान्त्रिक संस्कारहरू विकसित भएको छ बीपी कोइरालाको समयदेखि नै, जुन प्रधानमन्त्री मोहन शमशेरले बीपी कोइरालालाई जेल हाले र जेलबाट रिहाई भएर सामान्य निको भइसकेपछि बीपी कोइराला एकपटकमा चाहिँ प्रधानमन्त्री मोहन शमशेरसँग संवाद गर्छु भनेर मात्रै बीपी कोइराला मोहन शमशेरसँग संवाद गर्न जानुभएको थियो, भनेको जहिले पनि त्यो मतभेद हुन्छ तर मनभेद नहोस् भन्ने र आफ्नो कुरा सुनाएर प्रतिपक्षको मन जित्ने, विपक्षीको मन जित्ने जुन एउटा गान्धीवादी संस्कार हो त्यो संस्कारकै निरन्तरता हो नेपाली काँग्रेसले। मैले तपाईँलाई सुरुदेखि भने कि जहिले पनि नेपाली काँग्रेसले आफ्ना कुराहरू विपक्षी समेतलाई राखेर, सिङ्गो देशलाई राखेर मन जितेर, कानून बदलेर मन जितेर मत पनि जित्ने, त्यसै कानून बदलेर कानून बनाएर समाजलाई सुसंस्कृत बनाउन अगाडि बढेको पार्टी हो। त्यसको झिल्को हामीले जे देख्न पायौं, त्यसको उद्दात प्रदर्शनी हामी देख्न पायौं।
0: यो प्रथम ऐतिहासिक महाधिवेशनले नेपाली राजनीतिमा नेपालको एउटा ठूलो राजनीतिक दल जसले सत्ता चलाइरहेको छ, दुईटै नजिकको राजनीतिक दलले कस्तो खालको सन्देश दिन खोज्यो? बालेन र रवि बीचको खटपटदेखि लिएर अन्य श्रृंखला, कतिपय विषयहरू बाहिर आउने गर्दथे, होइन, अदृश्य खेलहरू भइरहेका विषयहरू पनि सँगसँगै जोडेर आउने गर्दथे। हिजोको यो दृश्यले चाहिँ के सन्देश प्रवाह गर्यो?
1: हिज एउटा जुन किसिमको, जसरी अघिल्ला संसदहरूमा पार्टीका सबै शीर्ष नेताहरू फर्स्ट रोमै बस्नुहुन्थ्यो, यो पटकको चुनावी परिणाम त्यस्तो सहज भएन। त्यही भएर नेपाली काँग्रेसका यो संसदमा सर्वदलीय बैठक सभामुखले डाक्नुपर्नेमा त्यति बेला सत्ताधारी दलका नेता रवि लामिछानेज्यूले डाक्नु भएको थियो, त्यो बैठकमा नेपाली काँग्रेसका नेता पार्टी सभाध्यक्ष अन्धापा जानुभएको थिएन, त्यसमा टिप्पणी भएको थियो, उहाँलाई लागेको यो संसदीय दलको मामिला हो, त्यसमा हाम्रो दलका नेता जानुहुन्छ, भीष्मनाथले जानुभएको थियो। र यसरी यो चुनावको परिणामपछि अथवा विगत लामो समयदेखि नै रासोपाका शीर्ष नेताहरू र नेपाली काँग्रेसका शीर्ष नेताहरूलाई एउटै स्टेजमा देख्न पाइएको थिएन, त्यो हिज देखिसकेपछि एउटा उच्च राजनीतिक संस्कार अब सौहार्द किसिमबाट अगाडिको बाटो जान्छ, छलफल गरेर अगाडि बढ्छन् भन्ने कुरा देखा परेको छ।
0: प्रधानमन्त्रीको सम्बोधन यहाँले हेर्नुभयो नि त, होइन, सीमाको विषयको सम्बोधन पनि हेर्नुभयो, तत्कालीन नेकपा एमालेकै नेता प्रदीप ज्ञवालीजीले अलिकति ब्रेक टाइम टाइममा लाउनुहोस्, दुर्घटना हुन सक्छ भन्ने ढंगका आशयलाई चाहिँ हामी गन्तव्यमै पुगेर मात्र ब्रेक लाउने हो, यो बीचमा ब्रेक भन्ने छैन भन्नुभयो, होइन, हामीले त अब हावा होइनौ, कहिले यता पूर्व चल्ने, कहिले पश्चिम चल्ने, हामी त खोलो हौ, खोलो फर्कियो, खोलो स्टेट भइसके पछाडि चाहिँ निरन्तर बक्ससम्म भन्नुभयो। उहाँहरूको यो साहस भन्ने, उहाँहरूको यो के भन्छ कन्फिडेन्स भन्ने, अब सत्ता र सरकार चाहिँ ट्र्याकमा छ।
1: हाम्रो प्रधानमन्त्री बालेन्जीमा दुईटा भङ्गदङ्गीबाट उहाँ अझै मुक्त हुनुभएको छैन, उहाँले स्टेजलाई ऱ्याप ब्याटलको माइक बनाइदिनुहुन्छ एउटा कुरा, किनकि उहाँ ऱ्याप गाएको एउटा कुरा, र दोस्रो कुरा त्यो मेयरको जुन त्यो माइन्डसेट हो त्यसबाट पनि उहाँ बाहिर आइसक्नु भएको छैन, र उहाँले जसरी हिजो जुन अख्तियारको बारेमा टिप्पणी गर्नुभएको छ, अरू विषयहरूको बारेमा बोल्नु भएको छ, त्यसले चाहिँ उहाँको अझै त्यो उहाँले डेमोक्रेटिक नर्म्स र डेमोक्रेटिक फङ्सनिङको बारेमा उहाँले बिस्तारै बुझ्नुहुन्छ, त्यो सीमाको बारेमा दिएको कुरालाई उहाँले थोरै करेक्सन गर्नुभएको छ, आगामी दिनमा उहाँले आफ्ना गल्तीलाई थप करेक्सन गर्दै जानुहुन्छ भन्ने मलाई लागेको छ।
0: कसरी ऱ्याप ब्याटल हुन्छ उहाँको माइक, तपाईँले कसरी ऱ्याप ब्याटल भन्नुभयो? उहाँले त भन्नुभयो नि त, अब हामीले अख्तियारलाई समयमा काम नगर्ने व्यक्तिहरूको चाहिँ फाइल नखोल्ने, थामेलीमा राख्ने, गलत क्रियाकलाप गर्नेलाई त पाँच घण्टा मात्र होइन, पाँच वर्ष ल्याएर पनि स्पष्टीकरण सोध्छौं, होइन, उहाँहरूलाई चाहिँ दबाब दिन्छौं भन्नुभयो नि त, होइन।
1: नेपालको प्रधानमन्त्रीको कार्यालयले अख्तियारको एउटा स्वतन्त्र संवैधानिक निकायलाई बोलाएर छलफल गर्ने, निर्देशन दिने कुन धारामा लेखेको छ त्यो उहाँले हेर्नु पर्यो नि त, बुझ्नुहुँदैन, परिणाम दिने भनेर विधि क्रस गर्न पाइँदैन, त्यो कुरा बिर्सन भएन, सबैको एउटा चाहिँ डिस्टिङ रोल छ, संविधानले दिएको त्यो अनुसार काम गर्नुपर्छ,
0: तर काम पनि त समयमा गर्नु पर्यो नि त अख्तियारले पनि, होइन
1: होइन यो होइन यो यो यो सबै कुराहरू मैले अख्तियारको वर्तमान नेतृत्व प्रेम राईले ठिक गरेका छन् भनेर मैले कोही पनि भन्न सक्दिनँ, दावा गर्न सक्दिनँ, तर त्यसका बावजुद त्यसलाई चलायमान बनाउने विधि छ, प्रक्रिया छ, त्यसलाई मिच्ने हक र अधिकार नेपालको प्रधानमन्त्री संस्थालाई छैन।
0: अब अहिलेको अवस्थामा रासपा आफूलाई एउटा शक्तिशाली पार्टीका रूपमा र बिस्तारै अब एउटा नव उदयमान राजनैतिक दल, स्थापित राजनैतिक दलकै रूपमा स्थापित गर्न खोजिरहेको छ, होइन, हिजोको यो सन्देशले
1: रासोपा संसदको चौथो शक्ति

0: को रूप में प्रवेश करेदी नई स्थापित शक्ति भईस थी तेला फागुन 21 को निर्वाचन ने थप पुष्टि गर्यो र रासोपा अहिले जुन सोशल मीडिया को वेबबाट उदाएर सत्ता चलाइरहेका विश्वका दुर्लभ पार्टीहरू मध्ये हो त्यो भन्न मलाई कुनै शंका र संकोच छैन तर त्यसका बावजूद अहिले रासोपा अब इस्टाब्लिश पोलिटिकल फोर्स भइसक्यो यसले आफ्नो निरन्तरतालाई कसरी कायम गर्छ डेलिभरीमा कसरी जोड़ दिन्छ रासोपाले काम गर्दै गर्दा हाम्रा जुन कन्स्टिट्युसनल जुन फन्डामेन्टलहरू हुन् र एउटा लोकतन्त्र जुन प्यारामिटर हो यसले लोकतन्त्रलाई थप बलियो र मजबूत बनाएर जनतालाई परिणाम दिन्छ कि लोकतन्त्रलाई नै खोक्लो बनाएर र परिणाम नदिकिन बाहिरिन्छ भन्ने बीचको द्वन्द हो त्यो बीचमा रासोपालाई परिणाम दिएर प्रभावकारिता सहित परिणाम दिँदाखेरि त्यो परिणति त्यो विधि र प्रक्रिया पुर्याएर गर्छ कि सधैँ कानून मिचेर कानून भाँचेर किनकि दुनियाँभरिको इतिहासले पढाएको पाठ के हो भन्दाखेरि जहाँ संस्था बन्छन् इन्स्टिट्युसन बन्छन् त्यो लोकतन्त्र दिगो हुन्छ बलियो हुन्छ र जहाँ संस्था भाँचेर परिणाम दिन लागिन्छ त्यसले ती दलहरूको पनि निको गर्दैन ती नेताहरूको पनि निको गर्दैन आज रासोपाको यो मिश्रित परिणति छ यो मिश्रित बाटोबाट कुन बाटो रोज्छ संस्था निर्माण गरेर देश विकास गर्ने कि संस्था भत्काएर देश निर्माण गर्ने त्यो च्वाइस चाहिँ रासोपाको हो
1: होइन अहिले नेपाली कंग्रेसको स्थिति के छ नेपाली कंग्रेस पनि विभाजनकै डिलमा छ होइन शंकरजी
0: म आज हामी कंग्रेसको बारेमा हामीले निरन्तर बहस चाहिँ गरिरहेका छौं नेपाली कांग्रेस पार्टी मौजुदा अहिलेको वर्तमान समयमा विभाजनको दिलमा छैन कंग्रेस पार्टीमा कंग्रेस पार्टीको आजको लडाई विचारको लडाई हो हामी कहाँ जानेछौँ भन्ने कुराको लडाई हो भाद्र 23 र 24 हुनुभन्दा भाद्र 23-24 घटना हुनुभन्दा अगाडिदेखि नै नेपाली समाजको डायनामिक्स फेरिएको छ सामाजिक सञ्जालले हाम्रो देशभित्र र बाहिर भएको आप्रवासनको तीव्र प्रभावले हाम्रो रेमिट्यान्स इकोनोमीले दुनियाँभरिको आइटीको प्रभावले क्लाइमेट चेन्ज जियो पोलिटिक्स यो सबै कुराले मानिसहरूको चेतनामा ठूलो बदलाव ल्याएको छ त्यसलाई अभिव्यक्त गर्ने शैली बदलिएको छ र हामीले परम्परागत शैलीबाट अगाडि बढेर हुँदैन भनेर कंग्रेसमा गगन थापाको नेतृत्वमा एउटा बिगुल बजिरहेको थियो र त्यो बिगुलले चाहिँ विशेष मारि र त्यो बिगुललाई समयमा पहिचान गर्न नसकेको जसरी बीपी कोइरालाले 14 सालमा परिवर्तित आवाज बुझ्नु भएको थियो र त्यसलाई स्वर्ण शमशेरले स्वीकार विश्व अधिवेशन भएको थियो र पुनः बीपी नेतृत्वमा आउनुभएको थियो अहिले 4 वर्ष पुगिसकेपछि पनि त्यो नियमित अधिवेशन गर्न आलताल गरेकाले कंग्रेस नेतृत्व बदलेर आएको आजको कंग्रेसको झगडा विचार झगडा हो देशलाई कुन दिशा दिने भन्ने झगडा हो र त्यो कुरामा पार्टीले विशेष महाधिवेशनमा एउटा बाटो लिइसकेको छ र आज कंग्रेसमा किनकि यो बीचको पुस्ता जसरी टोनी ब्लेयरले हालैको एक लेखमा जेरेमी कोर्बिनको वर्षहरूलाई इन्टेलेक्चुअली ब्यारेन भनेको त्यो खडेरीका वैचारिक खडेरीका वर्षहरू भनेर भनेका छन् शेरबहादुर देउवाको सभापतिको दुई कार्यकाल पनि त्यही वैचारिक खडेरीको सिद्धान्तको खडेरीका वर्ष थिए हिजो मात्रै राष्ट्रको अधिवेशनमा कंग्रेसका सभापति गगन थापाले के भन्नुहुँदाखेरि हामी 10 वर्षको हाम्रो सारा ध्याउन्न जसरी हुन्छ गठबन्धन गर्ने चुनावमा पनि गठबन्धन गर्ने चुनावपछि गठबन्धन गर्ने र सत्ता कहिले पनि नछाग्ने डेमोक्रेसीमा सत्तामा बस्ने कुरा जति महत्वपूर्ण छ विपक्षमा बस्ने कुरा त्यति नै महत्वपूर्ण छ र एउटा लोकतन्त्र संसदीय लोकतन्त्र जीवन्त रहनको लागि एउटा सत्ताधारी दललाई 5 वर्ष समय दिनुपर्छ र विपक्षले 5 वर्ष धैर्य राख्नुपर्छ भन्ने कुराको नेपाली कांग्रेसले त्यो हृदयङ्गम गरेको छ त्यो कुराको अभिव्यक्ति हो त्यो कुरा उहाँहरूले स्वीकार गर्ने कि नगर्ने
1: होइन अब एउटा किता त अब कंग्रेसको होइन संस्थापनतिर आउने पक्षमा चाहिँ देखिया छैन अध्यापक क्रियाशील सदस्यता अध्यापक नगर्ने आफ्नै अडानमा बस्ने सम्मान मात्र खोज्ने होइन अब हाम्रो सम्मानजनक उपस्थिति हुनु पर्यो पद पावर शक्ति सन्तुलन यी यावत कुराहरूले चाहिँ अप्ठ्यारोमा धकेल्दैछ होइन कंग्रेसलाई
0: एमजी हामीले के कुरा बिर्सनु भएन भन्दाखेरि हिजो त्यही चितवनको त्यही ठाउँमा होइन कांग्रेसका सही मानिसहरू मारिएको कंग्रेस झण्डा उठाएर कि उनीहरू पद खोजेर कांग्रेस भएका थिए मलाई यो आज गगन थापाको पुस्तासँग गगन थापाको नेतृत्वसँग पद खोज्ने हिस्सा खोज्ने बार्गेनिङ गर्ने जुन नेताहरू हुनुहुन्छ उहाँलाई देखेर दया लाग्छ उहाँहरूले पहिला जुन लडाईँ लड्नुभयो पञ्चायतमा बीपी कोइरालासँग सँगसँगै गणेशमानसँग सँगसँगै किसुनीसँग सँगसँगै गिरिजा प्रसादसँग सँगसँगै तर उहाँहरूको त्यो मति र गति उहाँहरूको जुन इतिहास चेतना हो त्यो ठिकठाक चलेको छैन। उहाँहरूका प्रति मेरो हाम्रो पुस्ताको अत्यन्त उच्च आदरभाव हुँदाहुँदै उहाँहरूले ठिक समयमा यो ऐतिहासिक जुन पदचाप छ त्यसलाई बुझेर नयाँ पुस्तासँग होस्टेलमा हैसे गरेर समयको बेगलाई बुझेर अगाडि बढ्नुहुन्छ भनेर मेरो कामना छ।
1: र अन्तमा जाँदा जाँदै नेपाली कंग्रेसलाई एक डिक्का बनाउनका निम्ति गगन थापाजीको प्रयास कस्तो छ?
0: यो जसरी बीपी कोइरालाले 36 सालको जनमत संग्रहका दरमियानमा एउटा वक्तव्य दिनुभएको थियो कि हामीले यो जनमत संग्रहमा विजय जनमत संग्रह बहुदल पक्षलाई विजय गराउनको लागि हामीले नेपाली काँग्रेसभन्दा बाहिरका शक्तिहरूलाई पनि प्रभावित गर्नुपर्छ, उनीहरूको मन जित्नुपर्छ र बहुदल जिताउनुपर्छ। त्यसका लागि हामीसँग सँगसँगै काम सुरु गरेका कंग्रेस गर्ने काम सुरु गरेका र बीचमा अन्त बढाइएका साथीहरूलाई पनि हामीले स्पेस दिनुपर्छ भनेर एउटा आह्वान गर्नुभएको थियो। त्यसै गरी आज नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मान्यतामा मूल्यमा र हाम्रो संविधानलाई जोगाउने मूल्यमा हाम्रो आशा उपलब्धिलाई जोगाउने मूल्यमा नेपाली काँग्रेसले सदनभित्र पनि संघर्ष गर्नुपर्नेछ, सड़कमा जनताका माझ पनि संघर्ष गर्नुपर्नेछ पुनर्पटक। त्यसका लागि बाहिर पनि हामीले साथीहरूको मन जित्नुपर्नेछ र हामी सँगसँगै पार्टीभित्र रहेका साथीहरूको मन जित्नुपर्छ र डेमोक्रेसीको फन्डामेन्टल जहिले पनि म 51 नपुगुन्जेल म 51 नपुगुन्जेल म 49 हुन्जेल मैले 51 मत मान्नुपर्छ। तपाईँले हिजो गगन थापाको इस्युजबाट के कुरा बुझ्नु पर्यो भने गठबन्धनको बारेमा गगन थापा सुरुदेखि खिलाफमा हुनुहुन्थ्यो सुरुदेखि, तर उहाँ भन्नुभयो कि हाम्रो पार्टीले लिएको नीति त्यो थियो भनेर उहाँ स्वीकार्नु, किनकि त्यो उहाँले लिएको नीति थिएन, शेरबहादुर देवालले लिएको नीति भयो नि, त्यो पार्टीले पार्टीको बहुमत तथा पार्टीले लिएको नीति थियो भनेर उहाँ स्वीकार्नु भयो। त्यही भएर म जहिलेसम्म म 49 छु 51 पुग्दिनँ, मैले 51 राय मानेर हिँड्ने हो, पार्टीको मत मानेर हिँड्ने हो र मैले म आफू 51 पुगेको दिन अर्को पक्षलाई सँगै लिएर हिँड्ने हो। त्यो कुरा बहुमत र अल्पमतको जुन ज्ञानलाई उहाँले अज्ञानतावश अल्मलिनु भएको छ त्यो कुराहरूमा त्यो डेमोक्रेसीको पास चाहिँ उहाँहरूलाई चाहिँ चाँडै चाहिँ एउटा बुद्धत्व प्राप्त होस् भन्ने मेरो कामना।
1: हस् शङ्करजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार गुरु।
0: धन्यवाद अवसरका लागि।
1: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक नेपाली कंग्रेसका केन्द्रीय सदस्य शङ्कर तिवारी, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: बुढी हेर त लाउ,
3: आहा कति राम्रो मंगलसूत्र कहाँबाट ल्याएको?
2: कहाँबाट हुनु नि, मैले दिदीबहिनी सुनसारी घर गहना उद्योगबाट ल्याएको नि।
3: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचारीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
4: झोला बोकेर लुखुर लुखुर कतो जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिभ, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851-93270, 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुका साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: यतिकै हाम्रो बेसमा अधिवक्ता कानूनका जानकार एवं विश्लेषक सुशील सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: हजुर नमस्कार, गुड मर्निङ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा एउटा बलियो सन्देश दियो होइन राष्ट्र निर्माणको?
7: हजुर, एकदम बलियो स्पष्ट सन्देश दियो र आजसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य कस्तो हुन्छ र कुन कानूनी व्यवस्था र कुन शासकीय स्वरूपबाट चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ भन्ने कुराको जुन जनतामा एउटा चासो त्यो चासो स्पष्ट हुने गरी र आगामी 5 वर्षको लागि देशको खाका कस्तो तरिकाले विकास गरेर लाने भन्ने कुराको स्पष्ट सन्देश दिएको छ।
1: होइन, अब रवि लामी छाने र बालिन शाहको मित्रता वा चाहिँ खटपटका विषयहरू पनि सँगसँगै उठेर आउने गर्दथे। अब यो हिजोको त्यो स्टेजले चाहिँ के विषयलाई जोड़ दियो?
7: हिजोको विषयले स्पष्ट रूपमा के सन्देश दियो भने रवि लामिछाने एकजना अब्बल नेतृत्व भएको पार्टी सञ्चालन गर्न अब्बल नेतृत्व भएको नेपालको एउटा इतिहासमा नै अब बीपी कोइरालादेखि पछिको एउटा अब्बल व्यक्तित्वको रूपमा विकसित हुने भनेर सिके राउतले पनि सम्बोधन गर्नुभएको थियो र त्यो गर्दै गर्दाखेरि एउटा कुरा के देखियो भने राजनीतिक वित्तमा विपक्षीहरूले सधैँभरि अर्को दललाई चाहिँ परास्त गरेर त्यहाँ षड्यन्त्र गरेर दल फुटाएर अघि बढ़न खोज्ने जुन एउटा परम्परा तोड्दै रवि रामसरले के सन्देश दिनुभयो भने एमाले र कांग्रेस तपाईँहरू पनि आन्तरिक कलहलाई बन्द गर्नुहोस्, हामी एउटा सशक्त राजनीतिक आवरणमा एउटा सशक्त विपक्षी चाहिएको छ, हामीलाई उपयुक्त विपक्षीको भूमिका निर्वाह गर्नुहोस् भनेर भन्दै गर्दाखेरि अब यो देशमा चाहिँ रवि लामिछाने सभापति नेतृत्वको राष्ट्रपाले अरू दललाई फुटाएर होइन अरू दललाई पनि जुटाएर देशलाई समृद्धितर्फ लानको लागि अग्रसर भएको आकलन गर्नुभयो, एउटा स्पष्ट सन्देश दिनुभयो भने रवि लामिछाने सँगसँगै के भन्नुभयो भने आगामी 5 वर्षसम्मको लागि देशको प्रधानमन्त्री भनेको बालन शाह हो, उहाँको खुट्टामा मैले बल जिम्मा लगाएको छु, बल कुनै पखत केही कारणले गर्दा अर्को खुट्टामा गयो भने पनि उहाँको खुट्टा पुर्याउने जिम्मेवारी मेरो हो भन्ने सन्देशले आउँदो 5 वर्षसम्म स्थायी सरकार हुने पनि स्पष्ट सन्देश आएको छ र जहाँसम्म सीमा विवादको प्रश्न थियो, जहाँसम्म सुकुम्बासीको समस्याको समाधानको प्रश्न थियो, त्यो सबै स्पष्ट सन्देश दिएर यो 5 वर्षभित्रमा हामी सुकुम्बासी समस्याको समाधान गर्छौं, हामी सहकारी समस्याको समाधान गर्छौं, हाम्रो वार्ताबाट हामी विदेशी राष्ट्रसँग मित्र राष्ट्रहरूसँग सीमा विवाद समाधान गर्छौं, हाम्रो सीमा समाधान गर्न सक्षम छौं भन्ने स्पष्ट सन्देश दिएको छ।
1: तर अब अहिलेको अवस्थामा चाहिँ अन्य राजनीतिक दलका नेताहरूले पनि त्यहाँ सौहार्दता देखियो होइन, कंग्रेसका सभापति गगन थापासँग आलिङ्गन गर्नुभयो, अंकमाल गर्नुभयो लामो समयपछि। नेपालका सबै राजनैतिक दलहरू एकजुट हुनुपर्छ तब मात्र देशको विकास हुन्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी जानकार रहेको अवेर रहेको सन्देश हो यो
7: एकदम स्पष्ट रूपमा। त्यसले दुईटा सन्देश दियो, एउटा कुरा के हो भने पार्टी सबै पार्टी सभापति अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो, त्यसमध्ये नेकपा एमाले र माओवादी केन्द्र भनौँ वा तपाईँ नेकपाबाट चाहिँ पार्टी अध्यक्ष उपस्थित हुन नसक्नु र प्रतिनिधि मात्रै पठाउनुले चाहिँ उहाँहरूको मनमा चाहिँ कता कता कटुता अझै कायम रहेको छ कि भन्ने आशंका जनतामा सिर्जना गरेको एउटा कुरा। अर्को कुरा भनेको गगन थापाको उपस्थितिले सिङ्गो नेपाली काँग्रेसको लोकतान्त्रिक मर्मलाई उज्जवल गरेको छ र गगन थापाको हाइट पनि यसले निकै उच्च बढाएको छ। हेर्नु त्यसो हुँदाखेरि जनतामा एउटा सशक्त प्रतिपक्षको भूमिकामा लोकतान्त्रिक पक्षको रूपमा गगन थापाको नेतृत्वको नेपाली काँग्रेस रहेछ भन्ने कुरा पनि एउटा सन्देश दिएको छ भने सिके राउतले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन अत्यन्त मार्मिक मात्रै होइन अत्यन्तै देशले चाहेको के हो र हामी यो देशलाई के गर्न चाहँदैछौ भन्ने कुराको स्पष्ट सन्देश उहाँले दिनुभयो र त्यसले एउटा के सन्देश दियो भने सशक्त विपक्षी पनि अब राष्ट्रपाको सरकारको अहिलेको मतलाई चाहिँ हिजोसम्म के भनिन्थ्यो भने यो पपुलिजमको मत भनेर भने तर होइन, यो वास्तवमा एउटा के रहेछ भने जनताको रूपान्तरण परिवर्तन रहेछ भन्ने कुरा अंगीकार गर्नुभयो उहाँहरूले र यो जनताले रूपान्तरण र परिवर्तन गर्न दिएको यो मतलाई हामी उच्च सम्मान गर्छौं भनेर गगन थापा सिके राउत बाबुराम भट्टराई लगायतले जुन वक्तव्य दिनुभयो जुन मन्तव्य दिनुभयो त्यो मन्तव्यको क्रममा हामीले एउटा कुरा के आभास लियौं भने अब देशमा चाहिँ एउटा सशक्त रूपान्तरणको आवश्यक रहेछ, हिजोसम्म हामीले गलत गरेका रहेछौँ भन्ने कुरा यता कता आत्मसात भएको पनि प्रष्ट गरेको छ।
1: होइन, गगन थापा पछिल्लो पुस्ताको दिमागसँग माइन्डसँग भिज्ने खालको र पुस्तान्तरणको एउटा हिमायतीका रूपमा अगाडि बढेको आभास भयो हिजोको उपस्थितिले
7: एकदम, त्यसलाई हामीले हिजोको सम्बोधनबाट भनौँ वा हिजो शुरूमा उपस्थित नहुने अवस्था हामी समझमा सिरहेका थियौं तर अन्तत उहाँ त्यो महाधिवेशनमा उपस्थित हुनुभएकोले के सन्देश दियो भने उहाँ यो नवा युवा पुस्ताको रूपान्तरणमा उहाँको साथ सहयोग रहेछ र हिजोसम्म उहाँले स्पष्ट भन्नुभयो हिजोसम्म हामीले गल्ती गर्यौं हामीले पार्टीभित्र आन्तरिक रूपमा जुन कुरा उठाउनु पर्ने उठाउन सकेनौ अब हामी त्यो गल्ती गर्दैनौ तपाईँहरू पनि गल्ती नगर्नुहोस् भन्ने सन्देश के हो भन्दाखेरि देशले के चाहेको छ नवा पुस्ताले के चाहेको छ त्यो सम्बोधन गर्नुपर्छ पार्टीभित्र गुटबन्दी गर्नु हुँदैन पार्टीभित्रका गुटबन्दीले देशलाई यहाँसम्म ल्यायो भन्ने कुरा गगन थापा सँगसँगै त्यसलाई चाहिँ रवि लाम्साने र प्रधानमन्त्री बालेन्सा दुवैजना सम्बोधन गर्दाखेरि अब पार्टीभित्र गुटबन्दीले चाहिँ यहाँसम्म देश पुर्याएको रहेछ देशलाई अहिले तहस नहस पुर्याउन आन्तरिक गुटबन्दी एउटा अहम कारण रहेछ भन्ने कुरा पनि प्रश्न आएको छ र युवा शक्तिको सम्बोधन गर्नको लागि यी युवा नेताहरूको अग्रसर भूमिका रहन्छ र यसले देशलाई रूपान्तरण दिन्छ होला भन्ने एउटा आयाम देश र नागरिकले अब महसुस गर्नुपर्ने मैले प्रचार गरेको छु
1: होइन अब अहिलेको अवस्थामा चाहिँ गगनजीले भन्नुभयो नि त हामी त प्रतिस्पर्धी हौ हामी दुश्मन होइनौ होइन हामी द्वन्द्व चाहँदैनौ भन्ने खालको पनि त सन्देश दिनुभयो नि त हिजोको सभाबाट
7: स्पष्ट सन्देश हो त्यो सन्देशले के दियो भन्नुहुन्छ भने त्यो सन्देशबाट देश र जनतामा चाहिँ एउटा सत्ता पक्ष र विपक्ष संसदमा अहिले जुन ताना लुछाटानी लेखिएको छ लुछाटानीलाई समाप्त पारेर विपक्षको भूमिका कस्तो हुनुपर्छ भन्ने कुराको पनि स्पष्ट सन्देश दिएको छ र विपक्षी भनेको शत्रु होइन कहिले पनि सत्तामा विपक्षीको भूमिका कस्तो हुन्छ लोकतन्त्रमा भन्ने कुराको सन्देश पनि दिनुभएको छ त्यसकारणले लोकतन्त्रमा विपक्षी भनेको सशक्त प्रतिपक्षको भूमिकाले सरकारको सकारात्मक कार्यमा सहयोग गर्ने र नकारात्मक कार्यहरू सरकारले पथ विचलाउन खोज्यो भने त्यसलाई उपयुक्त स्वर सल्लाह सुझाव दिनुपर्ने र त्यसको विरोध गर्नुपर्ने अवस्थामा विपक्षी रहनुपर्छ भन्ने कुराको सन्देश दिँदाखेरि अब यसले लोकतान्त्रिक नर्म्सलाई चाहिँ अलिकति विकास गर्नको लागि टेवा पुर्याएको पनि अवस्था छ
1: अब बालिन शाहले भन्नुभयो प्रदीप घिमालेको कुरालाई कटाक्ष गर्दै होइन हामी चाहिँ गन्तव्यमा पुगेर मात्र ब्रेक लाउने हो बाटोमा चाहिँ ब्रेक लाग्दैन अब बाटोमा ब्रेक नलाउँदाखेरि त दुर्घटना पनि त हुन सक्छ नि होइन
7: यस्तो हुन्छ हामीले सामान्यतया उहाँकै कुरा पनि दुर्घटना हुने अवस्थामा दुईटा कुरा उहाँको एकदम गहन कुरालाई मैले विवेचना गरेँ पहिलो कुरा भनेको के हो भने बाटामा ब्रेक लाउँदैनौँ भनेको चाहिँ हामी कामको रफ्तारमा छौँ हामी स्पिडमा काम गर्छौँ काम गर्दै जाँदाखेरि अघि पछि हेर्ने दायाँ बायाँ हेर्ने हाम्रो निश्चय छैन जनताको चाहनाले के चाहनाले हामीलाई मतदान गरेर पठाए जुन उद्देश्यले जनताले हामीलाई मत दिए त्यो उद्देश्य पूरा नभएसम्म हामी रोकिन्नौ भन्ने कुराको सन्देश हो त्यो हेर्नुहोस् त्यसले हामीले अब उहाँले गाडीसँग तुलना गर्नुभयो तर त्यो तुलना हामीले कसरी हेर्नु भने जनताले 35 वर्षदेखि पिल्सिएर आज दुई तिहाईको मत दिएर हामीलाई पठाउनुको कारण के हो त्यो कारण हामीले बुझेका छौँ त्यो भन्दा बाहिर गएर हामी कुनै पनि काम गर्दैनौ हाम्रो ब्रेक त्यो काम समाधान नहुन्जेलसम्म लाग्दैन भन्ने कुरा सँगसँगै पाँच वर्ष यो पाँच वर्षभित्रमा फेरि हामी सुकुम्बासी समस्यालाई ल सहकारी समस्या लिएर समाप्त गर्छौँ अर्को चुनावमा हामी त्यो समस्या लिएर जाँदैनौ भन्ने आवश्यकले के देखायो भने हिजोका दलहरूले 35 वर्षदेखिबाट एउटै एजेण्डा लिएर पटक पटक चुनावमा जनता नाट्ने काम गरेका थिए त्यो काम अब हामीबाट हुँदैन हामी स्पष्ट सन्देश जान्छौँ भन्ने कुरा पहिलो आयो भने दोस्रो सीमा समस्याको बारेमा स्पष्ट सन्देश उहाँले दिनुभएको अवस्था रह्यो र तेस्रो भनेको पार्टीमा आन्तरिक गुटबन्दी हुँदैन हामी पार्टीलाई सक्रिय रूपमा लान्छौँ र अध्यक्षको रूपमा सभापतिको रूपमा निर्विकल्प हामी रवि लामिछानेलाई लानुपर्छ र भन्दै रवि लामिछानेले पनि अब प्रधानमन्त्री 5 वर्षको लागि ब्यालेन्स आयो भन्दै गर्दाखेरि यो देशले अब हिजोका दिनमा 35 वर्षदेखिबाट जुन विचलन जुन तानासा जुन गुटबन्दी थियो त्यो गुटबन्दी अब यो पार्टीमा रहँदैन भन्ने स्पष्ट सन्देश यसलाई हामीले नकारात्मक रूपमा नहेरौँ र सकारात्मक रूपमा हेरौँ र यो ब्रेक लाग्दैन भन्ने कुरा चाहिँ जनताले जुन स्पिडमा मतदेका थियो त्यो स्पिडलाई समाप्त नपारेसम्म त्यो स्पिड चाहिँ अन्त नभएसम्म हामी रोक्दैनौँ भन्न खोजेको मात्र हो अन्य जनतालाई लिनु हुँदैन हामीले
1: होइन अब गगनजीले पनि त स्वीकार गर्नुभयो नि त हिजो पार्टीमा चाहिँ हाम्रो पनि त्यहाँ बोलबाला चल्न सकेन पार्टीलाई हामीले चाहिँ होइन रिफर्म गर्न सकेनौ हिजो पुरानै पुस्ताको नेतृत्व त्यहाँ रह्यो त्यो कारणले गठबन्धनको संस्कार र संस्कृति शैलीले चाहिँ यसलाई होइन बर्बादीको दिशातर्फ लग्यो भन्ने कुरा उहाँले त आत्मसमीक्षा पनि आत्ममन्थन गर्नुभयो नि त होइन हिजोको बैठकमा हिजोको
7: यसलाई उहाँले आत्मसमीक्षा पनि गर्नुभयो जेएनजी आन्दोलनलाई हामीले बुझिनौ जेएनजीको भावनालाई हामीले बुझिनौ भने आत्मसमीक्षा गर्नु भनेको चाहिँ यो सरकार चाहिँ पोपुलिस्ट सरकार होइन यो सरकार जनताको चाहना अनुसारको सरकार हो भनेर उहाँले सो खुल्ला मञ्चमा आत्मसात गर्नुभएको कुरालाई हामीले मान्नुपर्छ हेर्नुहोस् त्यसो हुँदाखेरि जो जो व्यक्तिले अहिलेको यो सरकारलाई पोपुलिस्ट सरकार एनजीओबाट चलेको सरकार विदेशी हस्तक्षेपकारी सरकार भन्दै ती दलका नेताहरूले अहिले आत्मसात के गर्नुपर्छ भने होइन यो सरकार नेपाली जनताको सरकार रहेछ नेपाली जनताको स्वाभिमानमा आघात पुगेकोले गर्दाखेरि रूपान्तरण आएको रहेछ भन्ने कुरा अझै पनि आत्मसात गर्न ती दलहरूले सकेनन् भने हेर्नुहोस् योगन थापाको सन्देशलाई पनि बुझ्न सकेनन् भने उनीहरूको अभिगत अब एक दिन इतिहासमा खोज्नुपर्ने अवस्थासम्म पुग्न सक्छ त्यस कारणले हामी सुध्रिने अवस्था अझै पनि छ सशस्त्र विपक्षीको भूमिका निर्वाह गरौं सुध्रौं देशलाई बनाऊ कुनै पनि पक्ष विपक्ष गुटबन्दी नगरिकन सही काममा देशको हितमा सबैले लागू भन्ने सबैलाई हार्दिकपूर्वक निवेदन मैले पनि गरेँ र गगन थापा रवि लाम्साने र बालन शाहको सन्देश पनि त्यसलाई त्यही नै थियो हिजोको
1: अब जाँदा जाँदै देश एउटा सही बाटोमा जान्छ भन्ने आशा गरौं अहिलेका यी क्रियाकलापहरूबाट
7: होइन मैले त खेमसरसँग अघि पटक पटक इन्टरभ्यूमा पनि कुरा गरेको थिएँ, जेएनजी आन्दोलन जेएनजी मुभमेन्ट पछिको जनमतले अब जे सही ट्रेकमा जान्छ भन्ने कुरा मैले पनि पटक पटक अब पनि हिजोको सन्देश जर्नलिस्ट के गर्यो भने अब यो देशलाई चाहिँ एउटा सही ट्रेकमा लानका लागि रवि बालनको एउटा समूह एउटा जन्म भएको छ, यो जन्म भएको समूह भनौँ यसलाई जन्म भएको नेतृत्वलाई भनौँ, यो नेतृत्वले देशलाई अब सही दिशामा लान्छ। यदि यो नेतृत्व पनि सफल हुन नसकेको अवस्था हुन्छ भने देश बर्बाद भएर जान्छ। त्यसो हुँदाखेरि हिजो हामीले आकलन मात्रै गरेका थियौँ, हिजो प्रष्ट रूपमा सार्वजनिक रूपमा आम नागरिक समक्ष देशवासी समक्ष सीमा विवाद सहितका सम्पूर्ण विषयलाई सम्बोधन गर्दै रवि बालनले जुन सम्बोधन गर्नुभयो त्यो सम्बोधन भनेको यो देशको लागि एउटा नयाँ आयाम हो, यो देशमा अपेक्षित रूपमा बालन शाहले भनेको एउटा कुरा मानौ, हामी कोहीसँग पनि विरोध गर्दैनौ, हामीले विरोध गर्नु पर्यो भने देश दोहन गरेर देश लुट्नेसँग चाहिँ हामी झगडा गर्छौ भन्ने सन्देश जुन आयो त्यो सन्देशले हामी देश लुट्दैनौ लुट्ने पनि छोड्दैनौ भन्ने सन्देशले देश अब बनिन्छ भन्ने कुरा हामी सबैले प्रश्न हुँदा हुन्छ।
1: आज यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद सुशील सापकोटाजी, नमस्कार।
7: हजुर
1: नमस्कार। उहाँ विश्लेषक एवं कानूनका जानकार सुशील सापकोटा, श्रोता नेपाली बसको समय सकिएको छ, खेम बम बिदा हुन्छु।

0: किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140031429
5: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
6: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
5: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
6: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0997 437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
5: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस निलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0957 437
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810, 98-49-185-810।
5: मैले गहना लिएर थिएँ,
6: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकि छैन, अनि कहाँबाट लिएर आने गहना?
5: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
6: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
7: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
7: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
1: भिटामिन डी,
3: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घरटहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा, पाइलुका साथी पानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोप्राइटर राजेन्द्र कुमार खड्का, सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।

0: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाट जोड्ने, घरिको के हो के यो जानलाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062816 र 9810323754।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
0: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार, थारिङ, एमाले चोकबाट छगर तल
0: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
0: 9861975447 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
9: छैन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
9: ल सर हाम्रै दादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9908887878
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लगाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 0105-20-542।
2: झोला बोकेर लुकुर लुकुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270, 9851-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ, त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बन्या जस्तै बन्या छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
7: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
6: 9851-87-882, गल्छी बजारको लागि 0104-41-31-16 र 9200 बजारको लागि 9851-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
8: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको, हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
8: 9860248543।
5: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
4: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0597-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: ओ मेज्यू नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन बी12,
4: आइरन प्रोफाइल
3: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: बाबा म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलान मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
10: 98-61-97-65-47।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहासञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै, केही सुधार भएकोमा प्रशंसा। हुण्डी कारोबार र क्यासिनोहरूको सुपरिवेक्षण गर्न सुझाव।
0: रासोपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
1: चितवन र तनहुँमा सवारी दुर्घटनामा तीनजनाको मृत्यु। झापामा सर्पदंशबाट एक वृद्धको ज्यान गयो।
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम विवाद समाधान लगायतका काम गर्न उच्च स्तरीय समिति गठन।
1: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टको सूचीमा कायम राखेको छ। फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि जारी गरिएको एक प्रतिवेदन अनुसार नेपाल अझै पनि उच्च निगरानी सूची अर्थात ग्रे लिस्टको सूचीमा कायम रहेको जनाइएको छ। एफएटीएफले नेपालले आफ्नो प्रणालीमा केही सुधार गरेको भन्दै प्रशंसा पनि गरेको छ, तर रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न बाँकी रहेको स्पष्ट पारेको छ। विशेष गरी हुण्डी कारोबार नियन्त्रण, उच्च जोखिममा रहेका सहकारी संस्थाहरू र क्यासिनोहरूको कड़ा सुपरिवेक्षण गर्न एफएटीएफले नेपाललाई गम्भीर ध्यानकर्षण गराएको छ। प्रतिवेदनमा 2025 फेब्रुअरीदेखि नेपालले एफएटीएफ र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूहसँग मिलेर आफ्नो सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तपोषण विरूद्धको प्रणालीको प्रभावकारिता सुदृढ पार्न उच्च स्तरीय राजनैतिक प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। त्यसयता नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी आतंकवादी वित्तपोषण र आम विनाशकारी हतियार निर्माणको वित्तपोषणमा बाँकी रहेका प्राविधिक अनुपालन कमजोरीलाई सम्बोधन गर्दै आफ्नो प्रणालीमा सुधार गर्न केही महत्वपूर्ण कदम चालेको उल्लेख गरिएको छ। तर यति सुधारले मात्र नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त छैन। एफएटीएफले नेपाललाई तोकिएको समयसीमाभित्र आफ्ना रणनीतिक कमजोरीहरू पूर्ण रूपमा समाधान गर्न र एफएटीएफले दिएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निरन्तर काम गर्नुपर्ने शर्त राखेको छ।
1: चितवन र तनहुँमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। चितवनमा ट्रकमा स्कूटर ठोकिँदा दुईजनाको मृत्यु भएको हो। गैराती भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कूटर ठोकिँदा स्कूटरमा सवार दुई युवाको मृत्यु भएको हो। मृत्यु हुनेमा भरतपुर महानगरपालिका 26 दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई भरतपुर महानगरपालिका 20 बस्ने 19 वर्षीय राजीव गुरूङ रहेका छन्। गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा बिहान 2:45 मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक मकनपुर राक्सिराङ गाउँपालिका 3 बस्ने 27 वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना 5X58 नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बागमती प्रदेश 06004P 7248 नम्बरको स्कूटर पछाडिबाट ठोकिएर दुर्घटना भएको हो। यस्तै तनहुँको बन्दीपुर गाउँपालिका 4 गुम्बा नजिक टिप्पर दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ब्यास नगरपालिका 4 36 वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार GK5466 नम्बरको तीव्र गतिमा रहेको टिप्परका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो।
0: चितुवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू हुँदैछ। आज बिहानैदेखि बन्द सत्र शुरू हुने भनिए पनि प्रतिनिधिको नाम टुंगो लाग्न समय लाग्दा आज बन्द सत्र शुरू हुन केही ढिला भएको छ। उद्योग संघको प्रदर्शनी केन्द्रमा हुन लागेको बन्द सत्रमा अध्यक्ष रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश गर्नुहुनेछ। विधान संशोधन आर्थिक र सांगठनिक प्रस्ताव पनि बन्द सत्रमा पेश हुनेछन्। यस्तै नयाँ नेतृत्व चयनको प्रक्रिया पनि आजै शुरू हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार दिउँसो 1 बजेदेखि पहिलो चरणको निर्वाचन पार्टी सभापति र केन्द्रीय सदस्य उम्मेद्वारी मनोनयनका लागि मनोनयन पत्र वितरण गरिनेछ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म मनोनयन दर्ता, आज बेलुकी 8 बजे उम्मेद्वारको प्रारम्भिक नामावली प्रकाशन गरी 9 बजेसम्म दावी विरोधको समय र जाँचबुझ सभा 9 बजे सकि उम्मेद्वारी फिर्ता लिन पाउने अन्तिम समय तोकिएको छ। राति 11 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि बिहान 8 बजेदेखि दिउँसो 3 बजेसम्म पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने केन्द्रीय निर्वाचन आयोगले बताएको छ, जसमा 1 जना सभापति र 99 जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। त्यसपछि अर्को चरणको पार्टी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया शुरू हुनेछ। महाधिवेशनमा 4211 जना प्रतिनिधि छन्। सभापतिमा रवि लामिछाने निर्विरोध हुने पक्का छ। विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ। विधानमा सभापति एक महिलासहित 3 उपसभापति, 2 महामन्त्री तथा 1 महिलासहित 5 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। त्यसै गरी 1 कोषाध्यक्ष, 2 सहकोषाध्यक्ष, 1 प्रवक्ता र 3 सहप्रवक्ता मनोनयन गरिनेछ। अब समिति 151 सदस्य बन्नेछ। 19 जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने 51 जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ। 7 प्रदेशका सभापति स्वत पदेन सदस्य हुनेछन्।
1: झापाको गौरीगंज गाउँपालिका 4 बाइसे टोलमा विषालु सर्पले डस्ता वृद्धको मृत्यु भएको छ। गौरीगंज 4 बाइसे टोलकी 88 वर्षीय पञ्चमाया शेर्माको हिजो साँझ विषालु सर्पले डस्ता मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रंजन अवाले जानकारी दिनुभयो। कुखुराको खोर ढोका लगाउने खोरमा ढोका लगाउने क्रममा खोर नजिकै रहेको सर्पले उनलाई डसेको थियो। सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई उपचारको लागि बिरतामोड स्थित बीएनसी अस्पताल लगिएको थियो। उपचारको क्रममा गैराती मृत्यु भएको हो। शव अहिले बीएनसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
0: अविराल वर्षासँगै आएको पहिरोका कारण संखुवा सभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका 3 परिवार विस्थापित भएका छन्। शनिबार पहिरोले सभापोखरी 1 धुपुमा धनबहादुर विश्वकर्माका 4 जनाको परिवार र शान्तिराम पोखरेलका 4 जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो। पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका 6 खानीडाँडामा यार बहादुर तामाङका 6 जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो। फेरि पहिरो जान सक्ने र दुवै घरमा क्षति पुग्न सक्ने सम्भावना देखिएपछि स्थानीय निकायहरूको संघको समन्वयमा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरू छिमेकीको शरणमा बसेका छन्।
1: लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनमा ल्याउन सक्रियता बढ़ाइएको छ। यसै वर्षदेखि उद्योग सञ्चालनको लागि सरकारले चासो बढ़ाएसँगै सरकारी तहबाट स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। भण्डारीले त्यहाँ रहेका उपकरण सामान्य मरमतपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभएको छ। रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपड़ा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने बताउँदै भण्डारीले कपड़ा उद्योगको लागि बुटोल धागो र कपास खेती पनि यसै वर्ष सञ्चालनमा ल्याउने जानकारी गराउनु भएको छ। सरकारी चासोसँगै अहिले उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाई गरेको छ। हेटौँडा उद्योग क्षेत्रभित्र 2032 सालमा स्थापना भएर 35 सालदेखि सञ्चालनमा आएको हेटौँडा कपड़ा उद्योग 2057 सालदेखि बन्द रहेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार्क लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7624 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। कञ्चनपुरमा एक वडा दशैमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्य कुंवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका 18 का वडा दशै रविन्द्र देवकोटामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार र कुटपिट गरेको अभियोगमा प्रहरीले कुंवरलाई नियन्त्रणमा लिएको हो। हिजो महेन्द्रनगर स्थित एक होटलमा आयोजित कार्यक्रममा वडा दशै र कुंवर बीच भनाभन भएपछि कुंवरले वडा दशैको घाँटीमा समातेर प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। घटना लगत्तै पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुंवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। वडाध्यक्ष देवकोटाले कुंवर विरूद्ध अभद्र व्यवहार शीर्षकमा किटानी जारी दर्ता गराएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। हाल कुंवर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छिन्। उनीमाथि कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे पत्रकार कुंवरले भने फेसबुक मार्फत भिडियो सार्वजनिक गर्दै वडाध्यक्षले नै आफूमाथि दुर्व्यवहार गरेकोले प्रतिकार गरेको दावी गरेकी छिन्। धेरै जसो पत्रकारहरूले समेत कुंवरले आफ्नो पेशागत मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन्। यस्तै कञ्चनपुरमै लागू औषधको कारोबारमा संलग्न वडा सदस्य पनि पक्राउ परेका छन्। भीमदत्त 18 कटान स्थित गौरा मन्दिर टोलबाट प्रहरीले सही वडाका सदस्य रूपा जैरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनको साथबाट लुकाई छिपाई राखिएका लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन्। स्विजरल्याण्डको बुर्गेनस्टकमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढ़ाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख गरिएको छ। वार्ताबाट अमेरिका र इरान बीचको मध्यस्थता प्रक्रियालाई राजनैतिक प्रतिवेदन र निगरानी गर्न एक उच्च स्तरीय समिति गठन गर्ने सहमति भएको छ। उक्त सहमतिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन्। समितिले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने कार्ययोजना तयार पारेको छ। साथै स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष संचार संयन्त्र स्थापना गरिएको छ। वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ। लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा द्वन्द न्यूनीकरण कक्ष स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन्।
1: र अब खेल समाचार। फिफा विश्वकप फुटबलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध सनसनीपूर्ण जित निकालेको छ। आज बिहान सम्पन्न समूह जीको खेलमा इजिप्टले न्यूजील्याण्ड विरूद्ध 3-1 गोलको पुनरागमन जित निकालेको हो। पहिलो हाफमा 1-0 गोलले पछि परेको इजिप्टले दोस्रो हाफमा 3 गोल गरे। उसका लागि मस्ताफा जीको, मोहम्मद सलाह र ट्रेजेङ गुएटले गोल गरे। यससँगै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको छ। फिफा विश्वकप अन्तर्गत गैरातीको खेलमा स्पेनले साउदी अरेबिया विरूद्ध 4-0 गोलको जित निकालेको छ। युवा खेलाड़ी लामिन एमलको सशक्त पुनरागमन र मिकेल आयारसाबालको उत्कृष्ट 2 गोलको मद्दतले स्पेनले साउदी अरेबियामाथि फराकिलो जित निकालेको हो। समूह यसको पहिलो खेलमा नयाँ टोली केप भर्डेसँगको बराबरीमा रोकिएको स्पेनले यो खेलमा भने शुरूआतदेखि नै पूर्ण दबाव बनाएको थियो। अब स्पेनलाई अन्तिम 32 स्थान सुरक्षित गर्न उरुग्वे विरूद्धको अन्तिम खेलमा मात्र 1 अंक बराबरीको आवश्यकता छ। अर्कोतर्फ साउदी अरेबियाले अर्को चरणको सम्भावना जीवित राख्न केप भर्डे विरूद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्नुपर्नेछ। उता समूह जीको खेलमा बेल्जियम र इरान बीचको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको छ। लस एन्जलसमा भएको यस खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसरहरू पाए पनि गोलकिपरहरूको उत्कृष्ट प्रदर्शनका कारण अंक बाँड्न बाध्य भए। यो बराबरीसँगै दुवै टोलीले 2 खेलबाट समान 2-2 अंक जोड़ेका छन्। यस्तै समूह एसको अर्को रोमाञ्चक खेलमा डेब्यूट्यान्ट टोली केप भडीले पूर्व विजेता उरुग्वेलाई 2-2 गोलको बराबरीमा रोकिएको छ। दुई खेलको समाप्तिपछि दुवै टोलीको खातामा समान 2-2 अंक भएको छ, जसले गर्दा नकआउट चरणको दौड निकै रोमाञ्चक बनेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा नेपाल कायमै केही सुधार भएकोमा प्रशंसा। हुण्डी कारोबार र क्यासिनोहरूको सुपरिवेशन गर्न सुझाव।
0: राष्ट्रपा महाधिवेशन अन्तर्गत आज बन्द सत्र, आजै नेतृत्व चयनको प्रक्रिया शुरू गरिने।
1: चितौन र तनहुमा सवारी दुर्घटनामा 3 जनाको मृत्यु। झापामा सर्पदंशबाट 1 वृद्धको ज्यान गयो।
0: अमेरिका र इरान बीच स्विजरल्याण्डमा भएको वार्ता सकारात्मक। परमाणु कार्यक्रम, विवाद समाधान लगायत काम गर्न उच्चस्तरीय समिति गठन।
1: र फिफा विश्वकपमा न्यूजील्याण्ड विरूद्ध इजिप्टको जीत। स्पेनले साउदी अरबलाई 4-0 गोलले हरायो।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: बाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा भोलि सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 98511 87882 फोन सिङजिम सेग है रोमा। झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिप प्रोपाइजर अर्जुन श्रेष्ठको लागि 98511 93270 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
8: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खान्चोक गोर्खा। गर्मी मौसममा आगोको सानो झिल्कुले पनि ठूलो वन डढेलोको रूप लिन सक्छ। तपाईँ हाम्रो सानो लापरवाहीले वन वनस्पति र वन्यजन्तु एवं जनधनको ठूलो क्षति हुन सक्छ। त्यसैले भोरी बतास चलेको समयमा खुल्ला ठाउँमा आगो नबालौ। आगोको काम सकिएपछि राम्ररी आगो निभाउ। सलाई लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तुहरू बालबालिकाहरूबाट टाढा र सुरक्षित ठाउँमा राखौ। पेट्रोल डिजेल खाना पकाउने ग्यास र मट्टीतेल जस्ता सजिलै आगोले टिप्ने पदार्थहरू सुरक्षित ठाउँमा राखौं र होसियारीपूर्वक प्रयोग गरौं। चुरोट बिँडीका ठुटा राम्ररी निभाएर मात्र फाल्ने गरौं। पानीका मुहान पोखरी आदिको संरक्षण गरौं। आकस्मिक उपयोगको लागि आफ्नो घरमा पानी जम्मा गरेर राखौं। आगलागी भइहालेमा सकेसम्म नियन्त्रण गर्ने कोसिस गरौं। नियन्त्रण गर्न नसकिने अवस्थामा नजिकैको वन कार्यालय तथा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा नेपाली सेनालाई खबर गरौं। वनमा आगो लगाउनु दण्डनीय अपराध हो, त्यसैले वन डढेलो लाग्ने काम कसैले पनि नगरौं नगराउ। डिभिजन वन कार्यालय धादिङद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
1: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98

0: राम्रो डिजाइनको गहना बनाइदिनु त
1: भइहाल्छ नि। तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010-520-542।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141867764 9141867764।
3: ओहो होइन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि।
4: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
3: ए हो र त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
3: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
3: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
1: लस है मेबे फेबेमा रङमाजे आरसिसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि टनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
6: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरा नै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस् प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 9843-0097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।

आदरणीय सिद्धलेख वासी कृषक महानुभावहरू, के तपाईलाई थाहा छ हाम्रा रैथाने कोदो र फापरमा विश्वका महँगा खाद्य वस्तुहरूमा भन्दा बढी पोषक तत्व हुन्छ। त्यसैले आयातित बिउको मोह त्यागौं, रैथाने बिउ जोगाऊ। आजै आफ्नो ओडाको कृषि प्राविधिकसँग सम्पर्क गरी रैथाने खेती शुरू गरौं। सिद्धलेख गाउँपालिकाको अभियान, कृषिमा आत्मनिर्भरता, स्वास्थ्यमा सुधार। सिद्धलेख गाउँपालिका धादिङद्वारा जनहितमा जारी सन्देश।

0: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
1: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
0: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो जानलाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
1: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
0: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
1: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
0: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
1: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
3: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
1: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
0: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
1: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
4: आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारा माथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी 12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खानचोक, गोर्खा। सिद्धलेक गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषक सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा, भादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
5: लस्त है मेहबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नग फारममा असिम टमाटार की ट्रनेलमा सिंगबे सुर सिंगजेपल मुबा भोले सिंगबे सुर मुसम ओम टंके सुर इंटरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511-87882 फोन सिङ्जिम सेगो है रोमा।
6: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
7: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
7: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-0597-37 र 010-590-093 सम्पर्क गर्नु होला नि।
8: हजुर, विगत 10 तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98440-0597-437।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 मा तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
1: है मेज्यू। म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हुन नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878882, गोल्ची बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209590। ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
0: भिटामिन डी,
6: भिटामिन बी 12,
0: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण,
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
7: बाबा म चाँडै स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका तिन, पुच्छार बजार थारिङ, एमाले चोकबाट छ घर तल,
11: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
11: 9861705544।
12: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
13: कहाँ हुनु नि सर, हाम्रै धादिङ बिसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन, मिलनटोल, धादिङ।
13: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा। सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
11: भाइको बिहे पनि आइसक्यो, भान्जोको पनि पास्नी छ, गरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ, होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला?
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता, त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि।
11: हजुर, हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना, रानीहार, मंगलसूत्र, तिलहरी, नौगेडी, सिक्री, मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ।
13: स्टुडियो हरि आर्ट सुनचादी पसल, नीलकण्ठ नगरपालिका तीन, बीच बजार चोक, धादिङ। प्रोपाइटर हरि कुमार श्रेष्ठ। सम्पर्क नम्बर 01052314 र 9860571266।
14: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम

0: फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गोल्ची बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049-90 ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98442-62-86-16 र 98132-37-54।
3: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
4: ओहो हैन के हो नयाँ स्कुटर अझ हातमा सुनको औठी पनि।
5: ल तलाई थाहा छैन मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98141-97-97-13 र 98139-15-19।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिभा प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93-270 98511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
9: छैन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
9: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: सो समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै नफरमाउली आउने, तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार धान्छ, कुचो समाउने हात त कोहीको टुप्पी तान्छ।
0: ए नगर्ने त

धरती मटी में समाओ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै र डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तला
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705544।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-0393 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोड्ने भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कमर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: लस्तो है मेहबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा अस्तिम चमटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्गेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्गै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङ्जिम सेगो है रोमा।
4: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
4: ल भाइ गो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-429।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी,
7: पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गीजर, सोलर, किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अंतभंड होलसेल मूल्य में पाइन। धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस
12: धादिंग बेसी सुगम टोल। संपर्क फोन नंबर 010-520-470
7: 95-511-87-882 गल्छी बजार को लागि 010-40-31-16 र 920 बजार को लागि 95-51-20-49-90 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग। ओम टंकेश्वर इंटरप्राइजेस तपाईकै सेवामा सधैं तत्पर।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।
14: ओ साइली माइली आउनु है हामीसँग एकछिन बात मारौ।

0: 说句不好了，我买不了啥都不啥，
1: 你说
0: 啥都不见，谁？俺这个多好的女孩啊！

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: होइन आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
2: ल सुन्नुहोस् दिदी,
3: त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोड्ने दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि।

कफज, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स, फिसर, फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर आएको
4: थिएँ त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाटी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ देशी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ देशीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बाल रोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट
2: छ घर तल
12: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861075447
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावर वाला चश्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
3: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नु सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
5: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
4: बिरामी भर्ना सेवा,
5: थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
7: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
8: पाइरल फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल फिस्टुला र फिसरको उपचार गरिन्छ।
3: धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
4: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
9: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
3: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन B12,
3: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तिन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 98511 87882, गोल्छी बजारको लागि 0104116 र 920 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: दादा दादा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54,
9: 98167045 47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
9: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
9: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइब। सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
11: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिबल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
5: 9851878882, गोल्छी बजारको लागि 0104031116 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
6: 9861705447।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843047437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
5: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
6: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
7: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
8: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: इनाम याङमला लागिरी थेराङ लबामुला तयारी हाइमा दमन सजिलो आतामुला प्रतिस्पर्धा गम्भीरता से किन्बा देन पौडेल डासेला चाहना थान्बा खेलाडी से योनन रेसी तालिम किन्बा ता लामुला यदि रङसी पुराण तिङसी परमेश्वर सेवा लाभा संकल्प लस्युबा मुला देन दत्ते संघर्ष देन अनुभव लस्युबा मुला विषम धैर्य लस्युगो दत्ते रङसे भोक्तिबा निगदी यकर्खी दे गेन उद्देश्यला लागिरी हिन्दा आमेन रङनेजे परमेश्वरला वचन ग्याम आशिष याङगाई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लस्युगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
1: अङ्गुर पनि खान्न, म त सबै फल खान्छु।

Like, share, and subscribe.

0: 물이 에러다 라우.
1: 아하, 코티 라면 먹어 주자. 까바들 라고.
0: 까바도 누니. 멀리 니리바니 순사리 거거나 우드고 바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर

0: 20, 25, 53.
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98-5-11-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: घर त बल्ल बल्ल बनाइभ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
2: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने।

दादा म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंक्चर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हाड जोड्ने नसा च्यातिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी खिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनाश दम खोकी पथरी चाया पुतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरल्स फिसर फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
0: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
0: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सिद्धलेको गाउँपालिका धादिङको सूचना। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने र वास्तविक किसानलाई राज्यको मूलधारमा जोड्ने लक्ष्यका साथ कृषकको सूचीकरण अभियान सञ्चालन भइरहेको छ। यसै सिलसिलामा विशेष गरी वडा नम्बर 3 र 4 तथ्याङ्क संकलनका लागि गाउँपालिकाबाट कृषि गणकहरू खटाइएको बेहोरा जानकारी गराइन्छ। तपाईँको घर दैलोमा आउने गणकहरूलाई आफ्नो नागरिकता, जग्गाको विवरण र कृषि पशुपालनको यथार्थ विवरण प्रदान गरी सहयोग गरिदिनुहोला। तपाईँले दिनुभएको विवरण पूर्णत गोप्य रहनेछ र केवल कृषि विकासका योजनाहरूमा मात्र प्रयोग गरिनेछ। सही विवरण दिउँ, कृषक सूचीकरणमा सहभागी बनाऊ, राज्यको सेवा र सुविधा सुनिश्चित गरौं। सिद्धलेख गाउँपालिका कृषि विकास शाखा धादिङ।
3: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
0: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
0: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा सिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
3: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
2: भिटामिन डी,
3: भिटामिन B12,
2: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, UPS, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3।

0: चार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808888778।
1: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
2: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851093270 9851093270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिखन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा केन्द्रित भएर चाहिँ हाम्रो यो अध्ययनलाई चाहिँ अगाडि बढाउँदैछौ?
3: भाइ, हामीले केही दिनदेखि गलातीको पुस्तकबाट निरन्तर अध्ययन गर्दै आएका छौं। आजको अध्ययनमा हामी गलातीहरूलाई पावलले दिएका व्यावहारिक शिक्षाहरूको बारेमा अध्ययन गर्नेछौ। विशेष गरी ख्रिष्टमा पाइने स्वतन्त्रता र आत्माद्वारा पवित्र जीवन जिउने विषयहरूमा यो अध्ययनमा हामी थाहा गर्नेछौ।
2: भनेपछि दाई, कि आजको अध्ययनमा पनि हामी व्यवस्था र अनुग्रहको विषयलाई चाहिँ हेर्नेछौ कि केही फरक विषय चाहिँ रहनेछ?
3: भाइ, हामी ती सबै विषयहरूलाई समेट्दै अगाडि बढ्नेछौ। आजको अध्ययनले विशेष रूपमा आत्माद्वारा हुने पवित्रीकरण र ख्रिष्टमा स्थिर रहने जीवनको बारेमा सिकाउनेछ।
2: त्यसो भए दाई, यो अध्ययनले चाहिँ हामीलाई साँचो पवित्र जीवन कसरी जिउने भन्ने विषयमा पनि शिक्षा दिने रहेछ जस्तो मलाई लाग्यो।
3: अवश्य पनि भाइ, गलातीहरूलाई पावलले दिएको शिक्षा आज हाम्रो जीवनको लागि पनि उत्तिकै महत्वपूर्ण छ। यसले हामीलाई व्यवहारमा परिवर्तन ल्याउन, पापबाट अलग रहन र पवित्रतामा जीवन बिताउन सिकाउनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई अगाडि बढाउँ।
4: मित्र, प्रभु येशु ख्रीष्टको मधुर नाममा तपाईँ सबैलाई मेरो नमस्कार साथै जय मसीह छ। अनि मित्र, आज हामी परमेश्वरको वचन अध्ययन गलाती 5 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। 5 अध्यायको मुख्य विषय आत्माद्वारा पवित्रकरण, विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु, अनुग्रहबाट पतन गराउँछ। हो, विश्वासद्वारा उद्धार पाउनु र आत्माद्वारा चल्ने कामले आत्माका फलहरू फलाउँछ। त सबभन्दा पहिले हामी देख्नेछौ आत्माद्वारा पवित्रकरण। अनि हाम्रो अध्ययन खण्ड आज हुनेछ गलाती 5 अध्याय पद 1-5 पदसम्मबाट। मित्र, यसले हामीलाई परिचयपछि गलातीको तेस्रो मुख्य विभाजनमा ल्याउँछ। पहिलो भाग व्यक्तिगत भाग थियो र यो पाउलको व्यक्तिगत अनुभव हामीलाई जान्नको लागि अति आवश्यक छ। निम्नलिखित सिद्धान्त सम्बन्धी भाग चाहिँ विश्वासद्वारा धर्मीकरण थियो, जसमा पावलले जोड दिन्छन् कि हाम्रो उद्धार परमेश्वरको उद्धारमाथि आश्रित हुनुपर्छ र त्यहाँ खाली एउटै मात्र सुसमाचार छ। अहिले हामी व्यावहारिक भागमा आएका छौं, जुन आत्माद्वारा पवित्रकरण हो। धार्मिककरण विश्वासद्वारा हो, पवित्रकरण परमेश्वरको आत्माद्वारा हो। तर धर्मग्रन्थले

पाठमा शुरू गर्छन् जुन हाम्रो ख्रिस्टमा छ। उसको यो पहिलो 15 पदहरूमा विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु अनुग्रहबाट पतन हुनु विषय हुन्। यो नै अनुग्रहबाट पतन हुनुको मतलब हो। तपाईँ विश्वासद्वारा उद्धार पाउनु भएको छ, त्यसपछि जिउनलाई व्यवस्थाको स्तरमा खसालिएको छौ। हामी यो निम्न पदहरूमा हेर्नेछौ। 5:1 भनिएको छ, स्वतन्त्रता साथ ख्रिस्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो, यसकारण डरो भएर खड़ा हो र फेरि बन्धनको जुवामा नअल्मल दियौ। पाउल यहाँ भनिरहेका छन् कि सिर्फ हामी व्यवस्था भन्दा विश्वासद्वारा उद्धार मात्र पाएका छैनौ, तर व्यवस्था विश्वासीको जीवनमा नियम हुनुहुँदैन। हामी कदापि व्यवस्थाद्वारा जिउने होइन। व्यवस्थाको सिद्धान्त ख्रिस्टियन जीवन यापनको नियमावली होइन। पाउल भनिरहेका छन्, जबकि हामी अनुग्रहद्वारा उद्धार पाएकोले गर्दा हामी यस किसिमको जीवन यापनको निरन्तर जिउनु पर्छ। अनुग्रहले व्यवस्थाले माग गरेको भन्दा अझ उच्च स्तरमा जिउन योग्य तुल्याउन आत्माको बास र भरपूरीको आपूर्ति गर्दछ। यी सबै हाम्रो भाग हो जब ख्रिस्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं। ख्रिस्टमा हामी सबै कुरा, सबै थोक प्राप्त गर्न सक्छौं, उद्धार, पवित्रकरण इत्यादि। मलाई नभन्नुहोस् मलाई दोस्रो आशिष खोज्नुको जरूरत छ। जब म ख्रिस्टमा आए मैले मेरो सबै आवश्यक जरूरत प्राप्त गरे। पावल मलाई भन्छन् कि म ख्रिस्टमा सबै आत्मिकी आशिषहरूले आशिषित भए। उहाँमा विश्वास गरौं र विश्वास गर्न शुरू गरौं। व्यवस्था सम्बन्धीको प्रणालीलाई वा कुनै नियम कानूनलाई पछ्याउन छोडौं। यी कुरा प्राप्त गर्नको निम्ति मित्र, ख्रिस्टमा हाम्रो स्वतन्त्रता छ। उहाँ हामीलाई व्यवस्था प्रणाली मुनि हाल्नुहुन्न। हामी 10 आज्ञालाई जीवनको व्यवस्थाको रूपमा प्रयोग गर्दैनौ। मेरो मतलब होइन कि हामीले 10 आज्ञाहरूको उल्लंघन गर्नुपर्छ, त्यसको तोड्नुपर्छ। मलाई लाग्छ हामी सबै जान्दछौं कि तिनीहरूलाई भंग गर्ने, उल्लंघन गर्ने कामले, जस्तो तैले हत्या नगर्नु, तैले चोरी नगर्नु इत्यादि, स्थानीय अधिकारीहरूद्वारा गिरफ्तार गरिनेछौ। निश्चित रूपले मसीहरू, विश्वासीहरू 10 आज्ञाहरू भंग गर्दैनन्, उल्लंघन गर्दैनन् र गर्नु हुँदैन। तर हामी उच्च स्तरको जीवनयापन गर्न बलाइएका हौं। त्यो स्तर हो जहाँ ख्रिस्टमा स्वतन्त्रता छ। ख्रिस्टमा मलाई स्वतन्त्रता छ र त्यो स्वतन्त्रता नियम होइन तर एक सिद्धान्त हो। यसको मतलब मैले उहाँलाई खुशी तुल्याउनु हो। मेरो व्यवहार ख्रिस्ट येशूलाई खुशी तुल्याउने हुनुपर्छ। तपाईँलाई खुशी तुल्याउनु होइन वा कुनै संस्थालाई खुशी तुल्याउनु होइन वा कुनै मण्डलीलाई, मण्डलीको अगुवालाई खुशी तुल्याउनु होइन, तर सिर्फ

0: येशूलाई उहाँलाई खुशी तुल्याउनु हो। त्यो स्वतन्त्रता हाम्रो निम्ति ख्रिस्टमा छ। स्वतन्त्रता साथ ख्रिस्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो। यसकारण डरो भएर खडा हौ र फेरि बन्धनको जुवामा नलमलियो। अनि आगे पद्धतिमा भनिएको छ, हेर म पावल तिमीहरूलाई भन्दछु, तिमीहरू खतना भयो भने ख्रिस्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। मित्र, खतना व्यवस्थाको बिल्ला थियो, ब्याज थियो। बिल्लाले यानी ब्याजले देखाउँछ कि कुन सस्ता वा कार्यालयको तपाईँ हुनुहुन्छ। सायद कुनै मसीले विश्वासीले बिल्ला ब्याज लगाउँदा उक्तम हुनेछ कुनै कुनैले, किनकि त्यो नै उसको चिनारीको एक तरिका हो कि उनी एक मसीह विश्वासी हुन्, किनकि तिनीहरू आफैलाई विश्वासी भन्न लजाउँछन् अरूलाई। पाउल भन्छन्, जति धेरै तिमीहरूले व्यवस्थाको बिल्ला लगाए तापनि जुन खतना हो ख्रिस्ट तिम्रो निम्ति कुनै लाभदायक हुँदैन। यहाँ ध्यान दिनुहोस्, पाउल के भनिरहेका छन्। यदि तपाईँ ख्रिस्टमा र अरू कुनै कुरामा भरोसा राख्नुहुन्छ भने तपाईँ उद्धार पाउनु भएको छैन। यदि तपाईँ खतनासम्म जानुहुन्छ भने जुन चाहिँ व्यवस्थाको एक बिल्ला हो, ब्याज हो, वा यदि तपाईँ अरू अनुभवद्वारा भएर जानुहुन्छ भने र उद्धारको निम्ति त्यसमा भरोसा राख्नुहुन्छ भने ख्रिस्ट तपाईँको निम्ति कुनै लाभदायक हुने छैन। कसरी उहाँ तपाईँको निम्ति लाभदायक हुनुहुन्छ जबकि तपाईँ उद्धारको निम्ति सिर्फ उहाँमा विश्वास भरोसा गर्न छोडेर तपाईँ आफ्नै प्रयत्नमा वा अन्य कुरामा प्रयास गर्नुहुन्छ? डाक्टर लिउस स्पर्जनले राखेको तरिकाले सधैँ मलाई प्रभावित पार्यो। यो यस प्रकारले थियो, म ख्रिस्टमा यस्तो विश्वास गर्न चाहन्छु कि जब म उहाँको उपस्थितिमा आउँछु र उहाँ मलाई यस्तो प्रश्न सोध्नुहुँदा तिमी किन यहाँ छौ, म भन्न सक्छु म यहाँ छु किनकि म तपाईलाई मेरो उद्धारकर्ताको रूपमा विश्वास गरेको छु। यदि उहाँले मलाई सोध्नुभयो त्यो प्रशंसनीय छ, तर तिमीले के गरेका छौ, मलाई यहाँ थाहा भयो कि तिमी सेमिनारीको अध्यक्ष हौ, तिमीले बप्तिस्मा पनि लिएका छौ, तिमी मण्डलीको सदस्य पनि हौ, तिम्रो सेवाकालको अवधिमा धेरै धेरै राम्रा कामहरू गर्यो। तब म जवाब दिनेछु, यी सबै सत्य हुन् प्रभु, तर उद्धारको निम्ति कहिले यी कुनै कुरामाथि मैले भरोसा राखिन, विश्वास गरिन। मेरो प्रभु, मैले सधैँ तपाईँमै भरोसा विश्वास राखे। मेरो मित्र, के यस प्रकारले तपाईँले ख्रिस्टमा भरोसा यानि विश्वास गरिरहनु भएको छ? पाउल यसलाई ज्यादै मजबुत बनाउँछन् जब उसले यो भन्छन्, यदि तिमीहरू खतना भयो भने ख्रिस्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। यदि तपाईँले ख्रिस्टमा बन्दा बाहेक अरू कुनै कुरामा विश्वास गर्नुहुन्छ भने तपाईँ ख्रिस्टियन हुनुहुन्न, यानि उद्धार पाएको जन हुनुहुन्न। आगे पत्रमा भनिएको छ, म फेरि पनि खतना हुनेहरू प्रत्येकलाई साक्षी दिन्छु कि जम्मै व्यवस्था पालन गर्नलाई त्यो ऋणी हुन्छ। तपाई खालि ती कुराहरू मात्र व्यवस्थाबाट निकाल्न सक्नुहुन्न जुन तपाईलाई मनपर्छ वा मन पराउनुहुन्छ। तपाईं सजायहरूको दण्डहरूको छोड्न सक्नुहुन्न। तपाईं पूरै व्यवस्थालाई लिनुपर्छ वा सबैलाई नै नकार्नुपर्छ, लिनु हुँदैन। म खुशी छु कि म व्यवस्थाको मुनि छुइन, म ख्रिस्टमा स्वतन्त्र छु। मैले स्वीकार्नुपर्छ कि उहाँलाई सधैँ खुशी पार्ने काममा मसँग समस्या छ, तर उहाँ नै एक हुनुहुन्छ जसलाई म खुशी पार्नलाई कोशिश गरिरहेको छु। म केही व्यवस्था प्रणालीको अनुसरण गरिरहेको छुइन। पाउल भन्छन् पत्तिनमा, म फेरि पनि खतना हुनेहरू प्रत्येकलाई साक्षी दिन्छु कि जम्मै व्यवस्था पालन गर्नलाई त्यो ऋणी हुन्छ। एउटा दुईटा व्यवस्थाको कुरालाई होइन, तर जम्मै। अनि आगे चार पदमा भनिएको छ, तिमीहरूमा जो व्यवस्थाबाट धर्मी ठरिने भएका छौ तिमीहरू ख्रिस्टबाट अलग भएका छौ, तिमीहरू अनुग्रहबाट पतित भएका छौ। यदि तपाईँ ख्रिस्टमा विश्वास गरेर उद्धार पाउनु भएको छ, त्यसपछि व्यवस्थाको निज स्तरमा जानुहुन्छ भने तपाईँ अनुग्रहबाट पतित हुनुभएको छ। यो नै अनुग्रहबाट पतित हुनु हो। अनुग्रहबाट पतन हुनुको मतलब कुनै खुल्ला पापमा वा लापरवाह आचरणमा फस्नु होइन। सो गरे बापत तपाईँले आफ्नो उद्धारलाई हराउनु भएको छ र तपाईँ फेरि सम्पूर्ण रूपमा उद्धार पाउनुपर्छ। अह, यो होइन। यसको त्यस कुरासँग बिल्कुल सम्बन्ध छैन। अनुग्रहबाट पतन हुनुको अर्थ हो एकपल्ट उद्धार पाएपछि सधैँको निम्ति उद्धार पाउने तथ्यको विपरीत हो। यद्यपि दुवै अभिव्यक्ति अभाग्यवश पारिभाषिक शब्दवाली हुन्, पाउले अनुग्रहबाट पतन हुने विषयसँग यस अध्यायको बाँकी भागमा व्यवहार गर्दछन्। उसले यसको बारेमा आफ्नो रोमीको पत्रमा पनि व्यवहार गर्दछन्। पाउल रोमीको पत्र मानिस पूर्ण रूपमा भ्रष्ट, एक बेकारको सडेकको फल, बिना धार्मिकताको रूपमा भएको व्यक्ति उल्लेख गर्दै आरम्भ गर्छन्। मानिस परमेश्वरको सामने पापी हो। त्यसपछि रोमीको पत्रको निष्कर्षमा तपाईँ मानिस परमेश्वरको सेवामा र निश्चित काम गर्नलाई निर्देशन दिइएको देख्छौ। उसले केवल केही निश्चित कार्यहरू गर्नलाई निर्देशन मात्र दिइएको छैन, उनी पूर्ण रूपमा परमेश्वरको निम्ति छुट्टै अलगिएको छ र उनी परमेश्वरप्रति पूर्ण रूपमा आज्ञाकारी हुन आवश्यक छ। त्यहाँ दुई मुख्य परमेश्वरका महान कार्यहरू छन् जुन मानिसको पतन भएको अवस्थामा र मानिस परमेश्वरको सेवा अवस्थाको बीचमा खड़ा हुन्छ। यिनीहरू उद्धार र पवित्रकरण हुन्। जस्तो हामीले देख्यौं, उद्धार विश्वासद्वारा धर्मीकरण हो। यो नै सबभन्दा महत्वपूर्ण छ। शुद्धिकरण मतलब कि तपाई बाँचेपछि, उद्धार पाएपछि तपाई जीवनको नयाँ योजनामा आउनुपर्छ। मलाई लाग्छ सबैभन्दा ठूलो भ्रम मसीह जीवनमा सेवा नै महत्वपूर्ण हो भन्ने कुरामा विश्वास गर्नु हो। मतलब तपाई कुनै सेवामा तुरुन्तै व्यस्त हुनुपर्छ। प्राचीन पहिलेका मण्डली यस प्रकारका जीवन ढाँचामा ज्यादा चिन्ता राख्थे र त्यो संसारलाई गभाइदिने जीवन थियो। आज बाहिरी संसार कलेसियालाई हेरिरहेका छन्, मण्डलीलाई हेरिरहेका छन् र यसबाट बिना अवस्था पार गरेर गइरहेका छन्। किनकि हामी व्यस्त छौं, धर्मीरा जतिकै व्यस्त छौं, तर जीवन थाम्ने, त्यसलाई टेवा दिने कुनै हाम्रो गभाइको जीवन छैन। हामीले राम्रो असल काम गर्ने कुरामा धेरै ध्यान दिनुभन्दा बढ़ी हामी असल जिउनुपर्छ। यदि हामी ख्रिस्टलाई खुशी गरिरहेका छौं भने हामी असल पनि गरिरहेका हुनेछौं। मलाई लाग्छ त्यहाँ रोमी र गलातीको पत्रहरू अरू कुनै कुरामा भन्दा बेसी शुद्धिकरणको विषयमा छन्। अब कसरी परमेश्वर बाँचेका उद्धार पाएका पापीलाई असल बनाउनुहुन्छ? उहाँले उसलाई नयाँ स्वभाव दिनुहुन्छ। तब के उसले व्यवस्था पालन गर्नुपर्छ? ओह होइन, सुनिश्चित रूपमा होइन। यसको मतलब होइन कि उसले व्यवस्थाको उल्लंघन गर्न सक्छ, तोड्न सक्छ, होइन, तर उसलाई उच्च योजनामा जिउन बोलाइएको छ। पुरानो स्वभावमा कुनै असल छैन। पाउले त्यो कुरा पत्ता लगायो र उसले आफ्नो अनुभवबाट यो पनि पत्ता लगायो, त्यहाँ नयाँ स्वभावमा शक्ति छैन। उसले आफ्नो उद्धारको अवस्थामा भन्छन्, किनकि मलाई थाहा छ कि ममा अर्थात मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिँ मसित हाजिरै छ तर असल काम गर्ने भने छैन। यो रोमी 7:18 पदमा भन्छन्, र उनी उद्धार पाएको मानिसको रूपमा चित्कार छोड्छन्, पुकार छोड्दछन्। रोमी 7:24 पदमा, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? उसलाई डर छैन कि उसले आफ्नो उद्धार गुमाउन गइरहेको छ। यसमा उसलाई डर छैन, तर ऊ एक पराजय हार खाएको मसीह हो। परमेश्वर नयाँ सिद्धान्त दिनुहुन्छ। हामी यस अध्यायमा पाउँछौ कि नयाँ सिद्धान्त आत्माका फलहरू हुन्। केही मसीहको लागि यस प्रकारले मसीह जीवन व्यतीत गर्नु एक प्रकारको चन्द्रमामा बास गर्नुमा जतिकै असम्भव सोच्दछन्, तिनीहरू त्यहाँ बस्ने कहिले आशा गर्दैनन्। हुन सक्छ तिनीहरूले कहिल्यै यसको सम्भावना बारे सुनेका पनि छैनन्। मेरो मित्र, यही जीवन हामीले जिएको परमेश्वर चाहनुहुन्छ। विश्वासद्वारा हामी अनुग्रहद्वारा उद्धार पाएका छौ, हामी अनुग्रहद्वारा जिउनु पर्छ। अनि 5 पदमा भनिएको छ, किनकि हामी आत्माद्वारा विश्वासबाटै धार्मिकताको आशाको प्रतीक्षा गर्छौ, किनकि हामी आत्माद्वारा विश्वासबाटै धार्मिकताको आशाको प्रतीक्षा गर्छौ। धार्मिकताको आशा पूरा पत्रमा सिर्फ अगमबाडिक संकेत हो, यो बिल्कुल अनोखा हो, किनकि पावलको प्रत्येक पत्रीहरूमा मण्डलीहरूको उठाइ लाने बारेमा, स्वर्गीयमा उठाइ लाने बारेमा, जुनलाई हामी अंग्रेजीमा ऱ्याप्चर भन्दछौ, र ख्रिष्टको संसारमा आफ्नो राज्यको स्थापित गर्न आउने विषयमा उससँग बताउने केही कुराहरू छन्। भन्नु नै पर्दा धेरै कुरा छन्, तर यहाँ गलातीमा सिर्फ यही बताउँछन्, विश्वासद्वारा धार्मिकताको आशा। र धार्मिकताको आशा हाम्रो प्रभु येशु ख्रिष्ट हुनुहुन्छ। एउटै आशा आशिषित आशा हो, र ख्रिष्ट हामीमा धार्मिक बनाइनुभयो। प्रभु हामी हरेकलाई यो वचन अध्ययनद्वारा आशिष दिउन।
1: आजको अध्ययन अत्यन्तै आशिषमय रह्यो। मैले बुझे कि हामी केवल ख्रिस्टद्वारा मात्र परमेश्वरको सामु धर्मी ठहरिन सक्छौ र उहाँको साँचो आराधना गर्न सक्छौ।
2: हो नि त भाइ, जब हामी येशु ख्रिस्टद्वारा परमेश्वर कहाँ आउँछौ तब परमेश्वरले हामीलाई ख्रिस्टको धार्मिकतामा पूर्ण देख्नुहुन्छ। यही नै अनुग्रहको महान सत्य हो।
1: साँच्चै नै दाइ, र आज हामीले यो कुरा पनि बुझेका छौं कि उद्धार, पवित्रकरण र अनुग्रह यी सबै ख्रिस्टबाट मात्र पाइन्छ। मानिसको प्रयास वा कर्मले होइन तर उहाँमाथिको विश्वासद्वाराले मात्र हामीले यी सबै कुरा चाहिँ प्राप्त गर्न सक्छौ।
2: हो भाइ, तपाईँले एकदम ठिक कुरा भन्नुभयो। उद्धारको लागि हाम्रो पूर्ण भरोसा येशु ख्रिष्टमा हुनुपर्छ, काम विधि वा बाहिरी धार्मिक कर्महरूमा होइन, किनकि ख्रिष्ट नै हाम्रो धार्मिकता हुनुहुन्छ।
1: साँच्चै नै, र परमेश्वरले हामी हरेकलाई आफ्नै अनुग्रहमा जिएको चाहनुहुन्छ भन्ने कुरा आजको अध्ययनले पनि हामीलाई स्पष्टसँग बुझाएको छ।
2: हो भाइ, त्यसैले हामी सबैले आफैलाई सोध्नुपर्छ, के हामी ख्रिष्टको धार्मिकतालाई अंगालेर उहाँमाथि भरोसा गर्दै जीवन जिइरहेका छौं। यदि हामी ख्रिष्टमा स्थिर रहन्छौं भने उहाँले हामीलाई आत्माद्वारा पवित्र जीवन जिउन सक्षम बनाउनुहुन्छ। के हामी यसको लागि तयार छौं?
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं। र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248543।
3: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
5: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
4: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
4: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: धादिङको सिद्धलेख गाउँपालिकाको विशिष्ट भौगोलिक पहिचान र परम्परागत कृषि प्रणालीलाई जीवन्त राख्न गाउँपालिकाले स्थानीय बिउ र पोषण सुरक्षा अभियान अन्तर्गत रैथाने बाली संरक्षण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ। हाम्रो माटोको मौलिकतासँग जोडिएका कोदो, फापर, जुनेलु, कागुनो, लट्टे र मास जस्ता बालीहरू हराउँदै गएको वर्तमान परिप्रेक्ष्यमा यस कार्यालयले कृषक महानुभावहरूलाई सहकार्य गर्न सार्वजनिक अनुरोध गर्दछ। सिद्धलेख गाउँपालिका कृषि शाखा धादिङद्वारा जनहितमा जारी सन्देश।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन सुरुमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8, चागुटार, धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9855063802, 9855063802।
1: रेडियो बिहानी 97.6 MHz।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको

0: फल पनि बेच्न पाइन्छ।
1: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि शुभलाभ पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ तीन धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिबा, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 9851193270 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पूर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल,
0: अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल युपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0997-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0957-437।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: फारम भरेको र त्यसमा अन्तिम टुंगो लगाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजोदेखि शुरू भएको प्रथम महाधिवेशनले पार्टीलाई एकताबद्ध र बलियो बनाएर लैजाने गरी नेतृत्व चयन गर्नेमा महाधिवेशन प्रतिनिधिहरू ढुक्क देखिन्छन्। निर्वाचनबाट बलियो जनादेश प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ र जनताको अपेक्षा सम्बोधन गर्न महाधिवेशनले कस्तो भूमिका खेल्छ भन्नेमा यतिबेला धेरैको चासो छ। महाधिवेशन स्थल भरतपुरबाट संवाददाता विमल गेवालीको रिपोर्ट।
1: असार 7 गते भव्यताका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि सोमबारदेखि नेतृत्व चयन प्रक्रिया शुरू भएको छ। सभापतिमा वर्तमान सभापति रवि लामिछाने नै सर्वसम्मत बन्ने प्राय निश्चित भएको देखिन्छ भने वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निरन्तरता प्रष्ट छ। कार्यसमितिमा आउन चाहने आकांक्षीहरू धेरै भेटिन्छन्। यस्तैमा केही प्रतिनिधिहरूलाई नेतृत्व चयन प्रक्रियाप्रति सन्तुष्ट हुनुहुन्छ भनेर सोधेका छौं। यसक्रममा यसअघि सांसद रहिसक्नुभएका र अहिले पनि चितवनबाटै संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने हरि ढकाल,
2: पार्टी समायोजन पश्चात संख्याका समाचारहरू, यो पक्ष रे उपक्ष रे भन्ने खालका अनरल चीजहरू थियो। हिजो उद्घाटन सत्रमा सभापतिज्यूले म जस चेरिदिनु भयो, बल मेरो खुट्टामा कतै आएछ भने नि म तपाईँलाई नै पास गरिदिन्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभयो। त्यो सन्देश संख्याका लाभ उठाएर संख्यासँग तैपनि यथास्थितिमा कुराहरू गर्नेहरूलाई
1: नेतृत्वको सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाउने सन्देश पहिलो महाधिवेशनको मुख्य सन्देश रहनेमा धेरै प्रतिनिधिहरू उत्साही देखिन्छन्। हिजो विवेकशील साझा पार्टी लगायतका अन्य समूहबाट आएकाहरूलाई कार्यसमितिमा व्यवस्थापन गर्न चुनौती रहेको अवस्थामा कस्तो सन्देश जाला त भन्ने सन्दर्भमा अर्का प्रतिनिधि प्रमोद नेउपाने,
3: नीतिको निर्कुल अथवा त्यसको व्याख्या विश्लेषण र अर्को नेतृत्वको चयन, यो दुईवटै प्रक्रिया अत्यन्तै लोकतान्त्रिक विधि अन्तर्गत रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले यो महाधिवेशनको बन्द सत्रमा सञ्चालन गर्दैछ।
1: लोकतान्त्रिक शक्तिकै रूपमा आफूलाई व्याख्या गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेता कार्यकर्ता चुनावी प्रक्रियालाई स्वाभाविक ठानेको बताउँछन्। जनताको समर्थन हासिल गरेको ठूलो विजयको बललाई उन्माद ठान्न नहुने भनाई राख्दै गुल्मीबाट निर्वाचित सांसद सागर ढकाल,
4: एकदमै लोकतान्त्रिक पार्टी हो, हामी सबै त्यसमै विश्वास गर्छौँ, त्यही भएर त्यो प्रक्रियामै जान्छ, एकदमै उत्साहित नै छु। अब देशलाई सही बाटोमा लानुपर्छ, यो मौका हामीले छुटाउनु हुँदैन, यो जनताले अत्याधिक माया गरेर दिनुभएको छ, हामी धेरै हौसिनु हुँदैन, माथिनु हुँदैन।
1: निर्वाचनमा प्राप्त अपार जनसमर्थनले देशको ठूलो राजनैतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी राजनैतिक संगठनको पहिलो खुड्किलो टेक्दैछ। आफ्नो पहिलो अधिवेशन मार्फत नयाँ युवाहरूको भरिलो सहभागितामा बन्ने नयाँ कार्य समितिसँग जनताको अपेक्षा सम्बोधन गर्ने भूमिका जोड़िएको हुँदा यो अधिवेशनलाई धेरैले चासोको रूपमा लिएको बुझिन्छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो विधान संशोधन गर्दै पार्टी संरचनालाई थप समावेशी बनाउने भएको छ। समावेशी सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रक्रिया अघि बढ़ेपछि प्रत्यक्ष लाभान्वित हुने समुदायहरू उत्साहित देखिएका छन्। पार्टीले महिला, जनजाति, मधेसी, दलित समुदायका पक्षमा निर्णय गरेको भन्दै लाभान्वित समुदाय उत्साहित बनेका हुन्। आधा जनसंख्या ओगट्ने महिला मध्येबाट एकजना केन्द्रीय उपसभापति हुनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय समितिका 900 जना सदस्य मध्ये प्रदेशबाट प्रतिनिधित्व गर्ने एउटा प्रदेशको 5 जनाका दरले 35 जना सदस्यलाई पूर्ण समावेशी बनाइएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धिकरण विभागको पक्राउ पूर्जी अनुसार पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगंज लगिएको एसपी पोखरेलले जानकारी दिनुभयो। नेपालमा औसत समयभन्दा 6 दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसूनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मनसून सम्बन्धी बुलेटिन अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसून आज थप चार प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसून कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको छ। यद्यपि मनसून प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद संजीव अधिकारीले बताउनुभयो। सामान्यतया नेपालमा मनसून जून 13 प्रवेश गर्ने भए पनि यस वर्ष 6 दिन ढिलो गरी प्रवेश गरेको महाशाखाले जनाएको छ। मनसूनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम शुरू भएको छ। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। कृषक पाठशाला स्थापना भएपछि परम्परागत खेती प्रणाली परिवर्तन गरी आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएसँगै किसानहरू उत्पादन वृद्धि गर्न सफल भएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
5: बर्दियाको राजापुर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्त अल्पता परीक्षण गरेको थियो, जसमध्ये 65% किशोरीहरूमा रक्त अल्पता फेला परेको छ। नगरपालिकाले विद्यालयमा अध्ययनरत 10 वर्ष भन्दा माथिका 2175 जना किशोरीको रक्त परीक्षण गर्दा 1433 जना किशोरीमा रक्त अल्पता देखिएको छ, जसमध्ये 72 जना किशोरीलाई कड़ा खालको रक्त अल्पता देखिएको छ। राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताउनु
6: कडा किसिमको रक्त अल्पता देखिएको 72 जना किशोरीहरूलाई प्रत्यक्ष निगरानीमा नै राख्छ। कुन स्वास्थ्य संस्थाको नजिकको स्कुल हो, हामीले त्यही किसिमले डेटा पनि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौँ। उहाँले त्यहाँ विभिन्न किसिमका समस्या हुन सक्छ, रोड चलाउनु पर्ने हुन सक्छ।
5: गत वर्ष 1441 जना किशोरीको रक्त परीक्षण गर्दा 1174 जनामा रक्त अल्पता देखिएको थियो, जसमध्ये 123 जनामा कडा खालको रक्त अल्पता देखिएको थियो। तुलनात्मक रूपमा रक्त अल्पतामा सुधार आए पनि सोचे जस्तो सुधार भएको छैन। किशोरीको रक्त अल्पता सुधार गर्नका लागि यस वर्ष पनि सबै किशोरीको रगत परीक्षण गरिएको राजापुर नगरपालिकाका नगर प्रमुख दिवेश थारीले बताउनुभयो।
7: आइरन शक्ति जसले खानुभयो उहाँहरूलाई रक्त अल्पता नभएको अवस्था छ, सुधार हुँदै गएको अवस्था देखिन्छ भने जसले खानु भएको छैन उहाँलाई फेरि पनि रक्त अल्पता देखा परिराखेको छ।
5: नियमित आइरन शक्ति खाने गरेमा रक्त अल्पताको समस्या समाधान हुनेछ। यज्ञ प्रसाद सापकोटा बर्दिया।
0: भर्खरै सुन्नुभयो, बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा रक्त अल्पता भएका किशोरीहरूको संख्यामा कमी आएको छ। यस सम्बन्धी बर्दियाबाट संवाददाता यज्ञ सापकोटाको रिपोर्ट। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
8: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
9: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
8: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
9: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
8: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
9: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
8: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
9: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
8: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ। प्रजनन केन्द्रका प्रमुख मणि पूरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नु भएको हो। खोरसोर स्थित तालिम केन्द्रमा अहिले 9 माउ र 7 हात्तीका छावा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ। कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरीले चितवन राष्ट्रीय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धी विषयमा सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनका लागि चितवन पुग्नुभएकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका उपायबारे जानकारी लिनुभएको हो। मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरी निर्माण स्थलको पनि स्थलगत अवलोकन गर्नुभयो। सरकारले देवनगरमा करिब 50 हेक्टर क्षेत्रफलमा टाइगर सेन्चुरी बनाउने योजना अघि सारेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। आज नेपाल टेलिकम भरतपुरको कार्यालय निरीक्षणका क्रममा मन्त्री तिमल सिन्हाले छिटो छरितो ढंगबाट सेवा प्रदान गरी सेवाग्राहीको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो। दूरसंचार क्षेत्रमा विगतको तुलनामा धेरै काम भएको भन्दै वहाँले जनअपेक्षा अनुसार अझ धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। आजै राष्ट्रिय समाचार समिति रासस भरतपुरको नवनिर्मित तालिम भवनको निरीक्षण गर्दै सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हाले समाचार सेवालाई छिटो छरितो सम्प्रेषण गर्न निर्देशन दिनुभयो। बैतडीको सिगास गाउँपालिकामा स्थानीय कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको कृषक पाठशालाले सकारात्मक प्रभाव पार्न थालेको छ। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
10: पालिका एकमा स्थापना गरिएको कृषक पाठशालाले स्थानीय किसानको कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्न थालेको छ। परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधि अपनाइएपछि किसानहरूले उत्पादन वृद्धि गर्न सफल भएका हुन्।
11: धेरै तरकारीहरू लगाउन सिक्यौं, मलहरू बनाउन सिक्यौं, अनि घरैसी झोलमल बनाउन सिके।
12: पहिले आफ्नै तरिकाले लगाउँथे, थोडा थोडा खानसम्म, एक दुई घर बेच्नसम्म। अहिले त अब गाडीको माग पनि गर्न थाल्यौं, बढी बढी लगाउन थाल्यौं।
13: परियोजना आएपछि हामी धेरै लगाउँछौँ सागपात, बढी मात्रामा सागपात लगाउँछौँ। समूहले पनि धेरै सपोर्ट गरिरहेछ,
14: लगाउने तरिका पनि हाम्रो फरक छ, उब्जनी पनि पहिलाको भन्दा अहिले धेरै।
10: सारथी नेपाल र सिकास गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त कृषक पाठशालालाई जलवायु मैत्री कृषक पाठशालाको रूपमा सञ्चालन गरिएको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै वातावरण मैत्री र सुरक्षित कृषि उत्पादनमा जोड़ दिइएको सारथी नेपालका कृषि प्राविधिक दिपेश धामीले बताउनुभयो।
15: रासायनिक मल अथवा विषादीको जुन व्यापक रूपमा प्रयोग भइरहेको छ त्यसलाई न्यूनीकरण गर्नका निमित्त हामीले जलवायु मैत्रीका टेक्निकहरू प्रयोग गरेर त्यसलाई न्यूनीकरण गर्ने र त्यसैबाट उत्पादनमा उत्पादकत्व वृद्धि गर्ने भन्ने त्यो किसिमको लक्ष्य रहेको छ।
10: यस्तै कृषक पाठशाला मार्फत किसानहरूलाई आधुनिक कृषि प्रविधि, रोग किरा व्यवस्थापन, जैविक मलको प्रयोग तथा जलवायु अनुकूल खेती प्रणाली बारे व्यवहारिक ज्ञान प्रदान गर्ने गरिएको छ। यो कार्यक्रम सञ्चालन भएपछि किसानहरूको उत्पादन र आमदानीमा उल्लेखनीय सुधार देखिएको सिगास गाउँपालिका एकका वडाध्यक्ष रामचन्द्र एरीले बताउनुभयो।
16: पहिला र अहिलेको तुलना गर्ने हो भने सन्तलले त एकदमै फटको मारेको छ। यहाँ पनि कृषि पाठशालाले अझै यसलाई सहयोग गर्ने र सबैको जीवन स्तर र आर्थिक अवस्था मजबुत हुने मैले विश्वास गरेको छु।
10: स्थानीय किसानले कृषक पाठशालाबाट प्राप्त ज्ञान र सिपले उत्पादन वृद्धि हुनुका साथै खेतीप्रति आत्मविश्वास बढ़ेको बताएका छन्। समयानुकूल कृषि प्रणालीलाई प्रभावकारी बनाउँदै यस्ता कृषक पाठशालाको विस्तार अन्य क्षेत्रमा पनि आवश्यक रहेको स्थानीयको भनाई छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री कीर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। नीतिगत युटर्न तथा बढ़दो अलोकप्रियता बीच वहाँले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गर्नुभएको हो। लन्डन स्थित 10 डाउनिङ स्ट्रीट बाहिर सम्बोधन गर्दै स्टारमरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको बताउनुभयो। स्टारमरका अनुसार नयाँ लेबर पार्टी नेता चयन प्रक्रिया आगामी जुलाईमा शुरू हुनेछ। प्रधानमन्त्री स्टारमरको राजीनामापछि लेबर पार्टीका नेता र प्रधानमन्त्रीमा एनडी वर्नहमले नेतृत्व गर्नुहुने जनाइएको छ। नयाँ नेता छनौट नभएसम्म उहाँ प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुहुनेछ। नयाँ नेता सेप्टेम्बरभित्र चयन हुने अपेक्षा गरिएको छ। सन् 2014 लेबर पार्टीलाई आम निर्वाचनमा विजय दिलाउँदै प्रधानमन्त्री बन्नुभएका स्टारमरको कार्यकाल नीतिगत परिवर्तन र घट्दो जनसमर्थनका कारण चुनौतीपूर्ण बनेको थियो। मध्यपूर्वमा जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच स्विजरल्याण्डमा भएको पहिलो चरणको वार्ता आज सम्पन्न भएको छ। दुवै पक्षले आगामी 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन्। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्ति अनुसार तेहरान र वाशिङटनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको र बाँकी प्राविधिक विषयमा यसै साता थप छलफल हुने जनाइएको छ। वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका इरान लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गर्नु भएको छ। यसै गरी स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बस्न दुवै पक्षले विशेष संचार लाइन स्थापना गरेका छन्। अब आर्थिक समाचार। आर्थिक समाचार केही बेरमा प्रसारण गर्नेछौ। अब खेल समाचार। फिफा विश्वकप फुटबलमा समूह जेको खेलमा अर्जेन्टिना र अस्ट्रिया बीच आज प्रतिस्पर्धा हुँदैछ। डालास स्टेडियममा आज राति अर्जेन्टिना र अस्ट्रिया बीचको खेल नेपाली समयअनुसार राति 11:15 शुरू हुनेछ। दुवै टोली लगातार दोस्रो जीत हासिल गर्ने योजनामा छन्। यसअघि आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 पराजित गरेको थियो। यसै भोलि बिहान हुने पहिलो खेलमा फ्रान्स र इराक भेट्दैछन्। फिलाडेल्फिया स्टेडियममा हुने समूह आईको खेल नेपाली समय अनुसार 14:45 शुरू हुनेछ। समूह आईको अर्को खेलमा नर्वे र सेनेगल बिहान 17:45 न्यूयर्क न्यूजर्सी स्टेडियममा आमने सामने हुनेछन्। यस्तै सान फ्रान्सिस्को वे एरिया स्टेडियममा जोर्डन र अल्जेरिया बिहान 8:45 भिड्नेछन्। भोलिको अन्तिम खेलमा भने समूह केका पोर्चुगल र उज्बेकिस्तान बीच राति 11:15 ह्युस्टन स्टेडियममा प्रतिस्पर्धा हुनेछ। अब आर्थिक समाचार।
17: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
18: सम्पत्ति शुद्धिकरण सम्बन्धी निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कार्यवाही कार्यदल फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफले नेपाल अझै निगरानी सूची अर्थात ग्रे लिस्टमा नै रहेको जनाएको छ। नेपालले सुधारका प्रयास जारी राखे पनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको एफएटीएफले जनाएको छ। एफएटीएफले आफ्ना कमजोरी सम्बोधन गर्ने गरी कार्ययोजना तयार पारी गर्नुपर्ने कार्यान्वयनलाई निरन्तरता दिन नेपाललाई आवश्यक सुझाव समेत दिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमको बुझाइलाई अझ सुदृढ़ बनाउन सुझाव दिइएको छ। सुधारका लागि केही कदम चालेको भए पनि नेपालले रणनीतिक सुधारका प्रयास थाल्नुपर्ने तथा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकतामा जोड़ दिँदै एफएटीएफले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुने लगानीको जोखिमबारे स्पष्ट बुझाई आवश्यक रहेको उल्लेख गरेको छ। वाणिज्य बैंक उच्च जोखिम भएका सहकारी संस्था क्यासिनो बहुमूल्य धातु तथा पत्थर व्यवसायी घर जग्गा कारोबार लगायतका क्षेत्रको जोखिममा आधारित निरीक्षण गरी सुधारका उपाय अवलम्बन गर्न समेत सुझाव दिइएको छ। नेपाल राष्ट्र बैंकले देशव्यापी रूपमा संकलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक सीपीआई अब राष्ट्रिय तथ्याङ्क कार्यालयले संकलन गर्ने भएको छ। मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भत्ता समायोजन, जीवनयापन लगायत मापन गर्ने विवरण महत्वपूर्ण रहँदै आएको छ। केन्द्रीय बैंकले नियमित रूपमा उपभोक्ता मूल्य सूचकांक तथा मुद्रास्फीति सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ। राष्ट्रिय तथ्याङ्क परिषदको सोमबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै सो जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो। वीरगंज भन्सार आईसीपीको आयोजनामा सातौं भन्सार सुधार तथा आधुनिक आधुनिकीकरण रणनीति कार्ययोजना सम्बन्धी अन्तर्क्रियामा कार्ययोजनाको संरचना कार्यान्वयन तथा अनुगमन प्रणाली र लागत अनुमान लगायत विषयमा विस्तृत छलफल भएको छ। वीरगंज भन्सारको सभाकक्षमा सम्पन्न कार्यक्रममा सहभागीहरूले भन्सार प्रशासनलाई आधुनिक प्रविधि मैत्री व्यवसाय मैत्री तथा सेवाग्राही मुखी बनाउँदै व्यापार सहजीकरण राजस्व संकलन र सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सातौं भन्सार सुधार योजनाको सफल कार्यान्वयन अपरिहार्य रहेको धारणा राख्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानीले भन्सारको भूमिका केवल वस्तुको जाँचपासमा सीमित नभई यात्रु आवागमनलाई समेत सहज र व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। वीरगंज भन्सार कार्यालयका प्रमुख मोहन छेत्रीले भन्सार प्रशासनको आधुनिकीकरणका लागि रणनीतिक कार्ययोजना महत्वपूर्ण रहेको बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम। आज राति कोशी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी प्रदेशको पहाड़ी तथा तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 7.8 मिलीमिटर। काठमाण्डुको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.9 डिग्री सेल्सियस मिलीमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 49.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 37.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस। दिपालको अधिकतम 36.9 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महाधिवेशन प्रतिनिधिको संख्या टुंगो नलाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बन्द सत्र भोलि बिहानसम्मका लागि स्थगित। विधान संशोधन गरी रासोपाले पार्टी संरचनालाई थप समावेशी बनाउने। सम्पत्ति शुद्धिकरण विभागद्वारा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ। बेलायतका प्रधानमन्त्री केर स्टारमरद्वारा पदबाट राजीनामा। र फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
19: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
20: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ। आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
21: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
22: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा।
21: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
22: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
21: प्रोपाइटर बिट्टू विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 9812-33-54।
22: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
21: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
22: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
21: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
22: जनरल मेडिसिन सेवा,
21: हाड जोडी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
22: बाल रोग सम्बन्धी सेवा,
21: स्त्री रोग सम्बन्धी सेवा,
22: मुटुको इको र भिडियो एक्सरे सेवा,
21: ल्याब टेस्ट,
22: भिटामिन डी,
21: भिटामिन बी 12,
22: आइरन प्रोफाइल
21: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
22: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
21: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
22: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
21: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205363।
22: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन, के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841-71-2542, 9861-02-6611 र 0105205342।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz 97.6 MHz
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ। राजधानी खरिद भ्रष्टाचार आरोपमा विभागका महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा। प्रतिनिधि विवादले रोकियो रासपाको बन्द सत्र। महाधिवेशन तालिका प्रभावित।
3: प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भयो, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो।
2: वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान। 11 महिनामै 21 खर्बको कारोबार। निर्यात बढ्दा पनि आयातको दबाव कायमै। 11 महिनामा विदेशबाट 38 अर्बको धान चामल खरिद। परनिर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव।
4: बाह्यमुखी धेरै भएर आन्तरिक उत्पादनलाई चाहिँ नि प्रभावित भए देखिन्छ। यो व्यापार आन्तरिक उत्पादन बढाएको होइन, आन्तरिक उत्पादनलाई घटाएको देखिन्छ।
2: इजरायलमा केयर गिभरका रूपमा रोजगारीका लागि अंग्रेजी परीक्षामा सहभागी 15,000 मध्ये 1200 मात्र उत्तीर्ण। कोशीबाट भित्रिएको मनसून गण्डकी र लुम्बिनीसम्म फैलियो। देशभर फैलन अझै केही समय लाग्ने।
5: यो बाँकी प्रदेशहरूमा वर्षाको सम्भावना अलिक कमै छ र मनसूनको प्रभाव हुने सम्भावना एकदम कम देखिन्छ।
2: आफ्नै दलको दबावमा बेलायतका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा। फिफा विश्वकपमा आज राति समूह जेको अर्जेन्टिना र अस्ट्रिया भिड्दै।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अवस्थामा झेल्ने अवस्थामा पुगेका छन्। सरकारले पर्याप्त मलको मौजात र वितरण प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा हरेक वर्ष यस्ता समस्याहरू आउने गर्दछन्। सिंचाई र मलको पर्याप्तता बिना किसानहरूले उत्पादन वृद्धि गर्न सक्दैनन्। त्यसैले सबैभन्दा बढ़ी प्राथमिकता किसानहरूको मल र बिउ अनि सिंचाईमा दिनुपर्दछ।
7: एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई आज सुर्खेतबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उहाँलाई सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढ़ाएको छ। पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुग्नुभएका पौडेललाई त्यहीबाट पक्राउ गरिएको बताइएको छ। हालसम्म सम्बन्धित निकायले पक्राउको विस्तृत कारण भने सार्वजनिक गरिसकेका छैनन्। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको जनाइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार पौडेललाई आवश्यक अनुसन्धान र बयानका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। पौडेल सत्तारूढ़ एमालेका वरिष्ठ नेता तथा पूर्व उप प्रधानमन्त्री समेत रहनु भएको छ। राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। अख्तियारले यस प्रकरणमा 10 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ी विगत दावी गरेको छ। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राज भण्डारी, उपसचिवहरू राजाराम दहाल, भेष प्रसाद भूर्तेल, पुष्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाई, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मणिन्द्र राज मल्ल लगायत 16 जना व्यक्ति विरूद्ध मुद्दा दायर भएको जनाएको छ। त्यस्तै दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाइएको हितानीले सीआईएनसँग बताउनुभयो।
8: सार्वजनिक सम्पत्तिको गैर कानूनी लाभ हानि प्रय भ्रष्टाचार गरेको भन्ने मुद्दामा जुन चाहिँ यो राजधानी छपाईमा अनियमितता गरेको मुद्दा हो, यसमा चाहिँ यो के भन्छ राजधानी विभाग अभ्यास सहित 12 जनालाई प्रतिवादी बनाई आज आरोप पत्र दर्ता भएको छ, जसमा चाहिँ एक मुस्त विगत 10,13,04,61,470 रुपियाँ एक पैसा दिगो कायम गरी दावी गरिएको छ, जसमा चाहिँ भ्रष्टाचार निवारण ऐन 2059 को दफा 8 को उपदफा 1 को देहाय क घ घ 2 घ 3 घ 9 घ 10 र य बमोजिम दिगो कायम गरी दफा 8 बमोजिम करिब र दिगो बमोजिम जरिवाना हुन मागदाबी लिएको छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत आज बिहान 8:30 बजे शुरू हुने भनिएको बन्द सत्र प्रतिनिधि विवादका कारण स्थगित भएको छ। मध्यस प्रदेशका प्रतिनिधिको सूचीलाई लिएर देखिएको असन्तुष्टि, प्रतिनिधिहरूको नाम तथा विवरणमा रहेको त्रुटि र प्रतिनिधिको अन्तिम संख्या टुंगो लगाउन नसक्दा बन्द सत्र शुरू हुन नसकेको हो। मध्यसबाट 96 प्रतिनिधि छुटाइएको भन्दै केही पक्षले विरोध जनाएपछि विवाद चर्किएको थियो। बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू दिनभर प्रतीक्षामा बसे पनि नेतृत्वले विवाद समाधान गर्न नसकेपछि कार्यक्रम स्थगित गर्नु परेको हो। पार्टीले अब विवादित विषयहरू मिलाएर प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको सीआईएनसँग कुरा गर्दै रासोपा नेता प्रकाश चन्द्र परियारले बताउनुभयो।
3: बन्द सर रोकिएको होइन, चरेको महाधिवेशन प्रतिनिधिहरूको जुन म्यानुअल नामहरू छ त्यसलाई डिजिटलाइजेसन गर्ने एउटा कुरा, दोस्रो कुरा कतिपय प्राविधिक त्रुटिहरूलाई सम्बोधन गर्ने कुरा, तेस्रो कुरा कतिपय असन्तुष्टिहरूलाई पनि सम्बोधन गर्ने कुरा, र खास गरेर चाहिँ महाधिवेशन प्रतिनिधिहरूको भेरिफाइड गरेर फाइनल गर्ने चरणमा चाहिँ केही ढिलो भएको, किनकि हरेक भेरिफाई गरे पछाडि हाम्रो वेबसाइटमा राखेर त्यसको क्युआर भए पछाडि मात्रै त्यसले आधिकारिकता पाउँछ, त्यसै पनि केही समस्या भयो। अर्को कुरा चाहिँ यसले चरणबद्ध गरिरहेको छ, पहिले केन्द्र समितिहरू भएको अनि सांसदहरू राखेको, विभागीय प्रमुखवालाहरू राखेको, संघीय नेतृत्व मञ्चहरू राखेको, यो चरणबाट चाहिँ सम्बोधन गर्ने प्रयास भइरहेको।
7: बन्द सत्र प्रभावित भएसँगै उम्मेद्वार मनोनयन दर्ता लगायत महाधिवेशनका आगामी कार्यतालिका समेत प्रभावित भएका छन्। पार्टी नेतृत्वले प्रतिनिधि चयन प्रक्रियालाई विवाद रहित बनाउने प्रयास जारी रहेको बताएको छ। महाधिवेशनको समय लम्बिने निश्चित भएको छ। प्रवक्ता मनिष खाले महाधिवेशन पर्सिसम्म चल्ने जानकारी दिनुभयो।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लाउन हो र? अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, निलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गोल्छी बजारको लागि 0104031116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोप्राइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545,
8: 9861707547।
0: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 에러다? 라우.
1: 아하, 코디를 한번 먹었어. 까바들라고.
0: 까바도 오느니? 멀리 디디바니 순사리 거거나 우드그바다라 하거니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5335-7379 सेन्ट्रल टोकियो जापान एभरेस्ट इन्टरनेशनल स्कूल जापान उज्जवल भविष्यको बलियो आधार।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
3: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841-055-754 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
7: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
6: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
6: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 9843062386 र 9810323754।
6: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
8: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपी भिस्ती र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
9: न टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि।
10: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
11: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
12: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
11: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
12: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
11: किन नि बाबा?
12: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
11: हस् बाबा।
13: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
14: सम्पर्क मोबाइल 9741001349।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा,
2: हरेक
1: हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी।

0: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घड़ीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98510-63802 98510-63802।
1: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
0: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
0: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
0: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ़ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टार्मरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोड़िएका कैयौं काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टार्मरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टार्मरले भने, मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु, त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जीतका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अंगालेको बताए। कोलम्बियामा सड़कमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउ

0: लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय संकट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्याण्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराती 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसंघले व्यापक रूपमा आलोचित भएको अप्रेलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसंघका अनुसार पीड़ित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रेलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ ह्लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेका छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजान तयारी भइरहेछ।
1: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौं, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 16 जना व्यक्ति तथा 2 कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्यूलबाउरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
3: भ्रष्टाचार निवारण ऐन 2050 दफा 8 को दफा 1 बमोजिम बिगो कायम गरी ऐनको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई मागदाबी लिएको छ। टोटल बिगो 10,13,461,477 रूपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरूद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 जना प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
3: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
1: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जूनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्यूलबाउर आईडी सर्विस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कार्यवाही अघि बढ़ाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दवाब दिए भन्ने विवरणहरू हालै संचार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसंग, गत चैत्र महिनामा मोरङमा पुष्टि भएता बर्ड फ्लूबाट नेपालका झण्डै एक दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी शुरूमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्था बारे सोधेका छौं।
4: यो महोत्तरी बाह्रमा देखियो, चितवनका गाउँपालिकामा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्फको क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्फको एच फाइभ भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रक्षेप छ।
5: अब जुन 65 सालमा 70 70 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
4: 65 सालमा फाटाफुटादेखि 70मा त भरतपुर जिल्लैलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर ठूलो संख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छुट्टपुट्टा थुप्रै पालिकाहरू छन्, एउटा पालिमा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जंगलहरू जोडिएको अथवा वरिपरिका पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, गोखा, साँखो, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति संक्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि एकाधवटा ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ भरपुर देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जंगली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाई क्रम छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट वाणी गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब डेढ महिना जति रह्यो झापा मरण संसदमा हो कि काठमाडौँमा बिस्तारै केसहरू चाहिँ सफाई अथवा क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गर्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि त्यहाँ ठुलो संख्यामा लेयर 80% बढेको चाहिँ लेयर संक्रमण भएको हुनाले लेयर्स भनेको त्यो बारे कुखुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसको अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागज या पेट अन्डा राख्नलाई प्रयोग गरिन्छ त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गर्न नमिल्ने हुन्छ। तर कतिपय कामहरूले त्यही पेट पुनः प्रयोग गरेको अवस्थाहरूमा ले गर्दा पनि किनभने भाइरस त जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
5: विभागले चाहिँ अहिले त्यसका लागि कार्यहरू गरिराखेको छ,
4: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो, त्यसलाई जहाँ देखिन्छ त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
5: तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
4: अहिले हेर्नुहोस् रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट गरेको अवस्था छ कुखुरा पन्छीहरूमा, र चाहिँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र चाहिँ 2.5 लाख किलोभन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि दाना रह्यो भने मान्छेले फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% चाहिँ क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
5: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
4: छैन, मान्छे विगत 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि सम्भावना रहन्छ, सचेत रहनुपर्छ।
5: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: संक्रमण क्षेत्रबाट कुनै पनि पञ्चीकरण पदार्थहरू बजारमा जाँदैन, त्यसैले पञ्चीकरण उत्पादनहरू डेकोसँग खान सकिन्छ। यद्यपि हाम्रो राम्ररी पकाएर खाने बानी छ भने मानिसको लागि कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम डक्टरबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भनेर यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ, एउटा भवितव्य नै पञ्ची पालन व्यवसायमा देखिएको छ। तर यो व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छँदैछ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यवसायिक इमान्दारीता चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पञ्चायत उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि सबै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
1: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रीट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
0: डाउनिङ स्ट्रीटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए। तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेदनटले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: रेडियो बिहानी समय संकेत यति बेला रातको 9 बज्यो।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिस दिदी बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
1: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
5: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
1: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छार सूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
5: ए
1: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आँख खस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ नसा च्यापिएको हड्डी छिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुन्निने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पथरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ पाइरस फिस्टर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिस्टरको उपचार गरिन्छ ओहो धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त अनि सम्पर्क चाहिँ कसरी गर्ने त ल दिदी त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 015236345 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि आरोग्य जीवनको आधार आयुर्वेद उपचार

0: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
2: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
2: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
3: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मिज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी च्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, निलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404011।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिबलसिना।
8: सम्पर्क मोबाइल 9741031439।
9: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
10: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो, आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
10: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 9843462616 र 9810323754।
10: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त, हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
12: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरा सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843407437 र 010590093 मा सम्पर्क गर्नुहोला नि।
8: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
13: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचानसँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो, जापान। एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
1: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि
1: कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
1: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै

0: 49 24 31 11 98 49 24 31 11
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के। घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के। यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्डा सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हात जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
6: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
0: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
0: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
0: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
0: ल्याब टेस्ट,
1: भिटामिन डी,
0: भिटामिन बी12,
1: आइरन प्रोफाइल
0: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
0: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको 85 अध्याय प्रान्तबाट कृष्ण भगवानले आफ्नो माता पिताका चरणमा आज्ञा गरी बक्सु हस्तभुवा मुमा। अब मैले के काम गर्नुपर्छ भनेर प्रभुले आज्ञा गरी बक्सु थियो। हजुर त साक्षात नारायण हुनुहुन्छ रे कृष्ण, हामीले त छोरो भनेर यदवा तदवा पनि गर्यौं होला, यदवा तदवाको कारणले केही कुरा पनि उत्र चढाव पनि भयो होला, केही गल्तीका भाषाहरू पनि बोलियो होला, यो सबको लागि माफ बक्सनु पर्यो प्यारो मोहन भनेपछि ठिक छ, अन्यथा छैन। जुन भावबाट सम्झे पनि मुक्ति हुनुहुन्छ। अब परमात्मा कृष्णले भन्नुभयो, हस अब मैले के काम गर्नुपर्छ भन्दा बाबुले मरेका गुरु बाबुका छोरा गुरु दक्षिणामा ल्याइदिई बक्सु रे भन्ने सुनिएको छ। अब यदि दया बाबु हुन्छ भनेदेखि बाबुको जब जन्म हुनुभन्दा पहिला 6 गर्भसम्मको बालक कंसले मारेको छ, 7 गर्भ तुइयो भनेर बलराम, 8 गर्भ प्रभु हजुर हुनुहुन्छ, यसै कारणले गर्दाखेरिमा मेरो प्रभु 8 सबै 6 गर्भ ल्याइदिनु पर्यो भन्नुभयो। अनि बुवा मुवाका वचनबाट भगवान अत्यन्त प्रभावित भएर मरेका दाजुहरू लिनका लागि पृथ्वीलाई सोध्नुभयो, रसातलमा जानुस् भन्नुभयो, रसातलमा जाँदा छैनन् सुतलमा जानुस् भन्नुभयो। सुतलमा जाँदाखेरिमा राजा बलिको दरबारमा लैंड जाम भनेर ल्याउनु भयो र राजा बलिले हजुरको दर्शन पाउन साह्रै इच्छा थियो, प्रभु हजुरको दर्शन पाए इच्छा पूर्ण भयो भनेर विन्ती गर्नुभयो र 6 गर्भसम्मका मरेका दाजु बाबा आमाका अगाडि ल्याएर बुझाइदिनु भयो, 7 गर्भ बलराम हुनुभयो, 8 गर्भ कृष्ण, 9 गर्भ तपाईँको बजै सुभद्रा महाराज परीक्षित। साँच्ची हाम्रो बजैलाई हाम्रो बाजेले कसरी विवाह गर्नुभएको हो भनेर सोद्धा बाजे र बजेको विवाह प्रकरण बताउँछु सुन्नुहोस् राजन। पहिलो बाजे र बजेको विवाह प्रकरणको लागिमा यहाँलाई म प्रमाण गर्दछु सुन्नुहोस्। पहिला बाजे र बजेको विवाह प्रकरणको सन्दर्भलाई लिएर एक दिन के भएछ भनेदेखि भगवान कृष्णले दाईलाई सोध्नुभयो, दाई हाम्री बहिनी कसलाई दिने? बाबा वसुदेवले भन्नुभयो 8 छोरा एउटी छोरी कसलाई दिने हो? 8 भाइ छोरा हाम्रो, 7मा एउटी छोरी, 8 भाइ छोरा हाम्रो, 7मा एउटी छोरी कसलाई दिने भन्नुहुन्छ? यो मायाको डोरी।

आठ भाई छोरा साथमा एउटी छोरी कसलाई दिने हो भनिकन सोद्धाखेरिमा अब यो दिने कुराको वर्णन बताउँछु सुन्नुहोस् महाराज। अब यहाँ देख्नु प्रान्तका लागि तपाईँका आठवटा छोरा एउटी छोरी कृष्ण भगवान प्रभुले दाईलाई सोध्नुभयो दाई हाम्रो बहिनी कसलाई दिने होला भन्दाखेरिमा दाजु बलरामले भने दुर्योधनलाई दिउँ दुर्योधन राजालाई दिउँ भन्नु। अब दुर्योधनलाई त देख्नै नसक्ने कृष्ण भगवान त के अरे दिने त्यसलाई ज्वाई साहेब के अरे भन्ने लिन जानु पर्यो पुर्याउनु जानु पर्यो भेटघाट गर्नु पर्यो के अरे भन्ने के बोल्ने त्यो त्यसलाई के दादा के अरे ज्वाई साहेब भन्ने खै यो त म त मिल्न सक्दैन। अनि परमात्माले तरिका बम बमोजिम पाल्नु भएछ र हस्ताई विचार गरौँ न दुर्योधनलाई नै दिउँला पछि भनेर सरासर जानुभएछ। जंगलमा बसिराखेका थिए अर्जुन ए अर्जुन भन्नुभयो भगवान्ले हजुर प्रभु साँझी तिमी एक दिन मेरो घर पढ्न बसेका थियौ नि हो त्यो दिन हाँस्या थियौ नि तिमी किन हाँसेको म हजुरलाई देखेर हाँस्या भने होइन मलाई देखेर हाँस्या होइन मेरो बहिनीलाई देखेर हाँसेको तिमी मेरो बहिनीको र तिम्रो छ छाँटकाँट मैले त नभने पो त तिम्रो र मेरो बहिनीको सम्बन्ध प्रगाढ छ मानिदिनु भयो हे मेरो भगवान यदि तिमी जब यदि त्यो मेरो बहिनीलाई ल्याउँछौ भने आजै जाऊ नत्र भनेदेखि दाजु बलरामले दुर्योधनलाई दिने भनेका छन् जब आजै ल्याए मेरो आज्ञा गरी बक्सेपछि धन्य प्रभु ईश्वर मलाई त हजुरदेखि बाहेक अरूको मलाई डर लाग्दै लाग्दैन मैले त कहाँ पाम यो कुरो भनेर बसिरहेको ईश्वर त्यस्तो आज्ञा हुन्छ भनेदेखि त म त लगन नसगन आजै हिँड्ने म त बस्दिनँ म त आजै जान्छु भने ल ठिक छ भनेर अहिले अर्जुनजी जानुभयो। यादव वंशको बीचमा बसेको मैया सुभद्रालाई चपक्क च्यापेर अर्जुनले दौडाउनु भयो लग्यो लग्यो लग्यो बहिनी लग्यो फर्केर लिएर खबरदार भनेर चारैपट्टिबाट आवाज आइरहेको थियो। बहिनी चाहिँ यता बल गरिदिए पो हुन्छ उतै बल गरिदिने बहिनी लाउन दाइ हो गुहार भनिदिए पो सजिलो पर्छ भनेको यता र छोटो बाटो पर्छ जाम हाम फालौँ भनेपछि अघि मर्न हुँदैन बहिनी चाहिँ त्यति छ अनि के हुँदैन। अनि अर्जुनलाई यस किसिमबाट बाटोमा गएर जो यादव वंश आउँछ लड्छु भनेर यादव वंशलाई प्रतीक्षा गरेर बसे बलरामजी। त्यस बेलामा बलराम बसिरहेको बेलामा उताबाट माने एक अर्जुन बसिरहेको बेलामा बलराम दुई अक्षौणी सैनिकको साथमा आए अनि दाजुलाई भगवान कृष्णले बीचमा गएर रोक्नु बताए टाढे हजुर ए टाढा के नजिक तिम्रो मन परिहाले बहिनी ल कोले अर्जुन चोरले ल नि कोले नानी कहाँ जान लाग्नु भयो त अर्जुनलाई मारिदिन्छु त्यो जब सहर सारा बगाइदिन्छु बहिनी ल्याएर अर्कालाई बिहा गरेर दिन्छु भने नचाहिँदो कुरा नगर्नुहोस् है दाई जसको उसैले लयो के चाहियो कुरो अर्को कुरा मेरो दाई मामाको छोरी फुपूको छोराले लग्यो राम्रै गयो अर्को कुरा दाई सबभन्दा ठुलो कुरो दाइजो दिन परेन बुढा नगराऊ यहाँभन्दा रमाइलो के हुन्छ गर्दुवा दिन परेन दाइजो दिन परेन यहाँ त छोरीले कुरा नबुझिदिएर पो त छोरी गई भनेदेखि बाबामालाई त ठुल्दछ यहाँ आइहाल्यो नि त्यहाँभन्दा बन्दोबस्त के हुन्छ छोडिदिनुहोस् सब फेरि अर्को कुरा महाराज जसको उसैले लग्यो बिहा गर्ने भने कुरा अघिल्लो जन्मको संस्कार नभइकन सिद्ध हुन सक्दैन जसको उसैले लग्यो यसमा अन्यथा छैन मेरो दाई भोगडबडेको कुरा नगर्नुहोस् भनिसकेपछि अब कसो घर नै पढ्यो अप्ठ्यारो पर्यो लौ त्यसो भनेदेखि भइहाल्यो भनेर कृष्ण भगवान परमात्मा रूपी आगो रूपी बलराम कृष्ण रूपी पानी बलराम रूपी अर्जुन रूपी खरलाई जोगाउने काम गरिबस्यो। खर रूपी अर्जुन थिए बलराम आगो खर रूपी अर्जुन थिए बलराम आगो पानी रूपी श्री कृष्ण रक्षा गर्नु।

जस्ता किसिमबाट अर्जुन बलराम रूपी आगो पानी रूपी कृष्णबाट रक्षा गर्नुभयो। लौ त महाराज परीक्षित यति भइसकेपछि सबको मनापार हर्ष भयो। अनि त्यसदेखि पछाडिबाट साक्षात गुण परमात्माको महिमाको वर्णन यहाँलाई प्रस्तुत गरे। बाँकी अंशको लागि कृष्ण भगवानको जब बहिनी सुभद्रा मैया साहेबलाई अर्जुनले बिहा गरेर लिएर गए। दाजुले चित्त बुझाउनु भयो, दाजुको कृष्णले चित्त बुझाउनु भयो। त्यसै भएर पछि पछि जब पाँच सात महिना पछाडि कृष्ण भगवानले भन्नुभयो दाजु बलरामलाई, दाई हजुर हाम्रो बहिनी अर्जुनले लयो है, लयो चोरले भाग के गर्ने अब, त्यो जब भालुको छोरी मैले बिहा गर्दा श्रीमन्तक मणिको मैले दाइजो पाएको, हामी जस्ताको बहिनी लाँदाखेरिमा त्यसले पञ्चरत्न नपाउनु थियो त लाज भयो नि दाई, इज्जतमा बट्टा लाग्छ, इज्जत फाल्न त काम गर्नु हुँदैन। दिम सम्पत्ति भनेपछि लौ त अब जे सुए गर भनिदिनु भयो, गाडाका गाडा सम्पत्ति पछाडि पठाइदिए। यसै कारणले कसैको छोरी कसैसँग गई भने गाउँले टोल नगरवासी कोही होको नउठ्नु। पछि उसका ज्वाई छोरी ससुरा सासु लपक्कै टपक्कै हुई टपक्कै हुन्छन्, त्यहाँ केही नभन्नु कसैले, त्यो गाउँले फोहोर त्यो समाज फोहोर हुनु मात्रै हुन्छ। त्यो आमा चाहिँ उत्तिखेर गइहाल्छ त्यो छोरी भेट्न पोल्टाभरि के राखेर गइसकेपछि, त्यो आमा गइसकेपछि त्यो बाउ छैन ल्याएर थेचारिहाल्छ, नकारा बुढा यस्तै हो कोखीको घाट छोडिदिनुहोस् क्या बुढा यस्तै हो नबिराउनेको जात छ र भन्न थाल्छ, त्यो बुढो चाहिँ मुन्टिहाल्छ के गर्ने मर्नु हुँदैन हो कि होइन, हो त नि भएको कुरा त हो नि त नि, ल भएको कुरा हो त नि भनिहाल्छ, नभएको कुरा कसले बोल्छ त नि, त्यस्तै होला नि आमा जति। अनि महाराज परीक्षितलाई सुखदेवले यस प्रकारबाट निर्णय गराउनु भयो। अनि बाँकी अंशका लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ महाराज परीक्षित भनेर। अहिले अर्जुनका साथमा महारानी सुभद्रा मैयाको विवाह प्रकरण सम्पन्न भएको छ। अभिमन्युकी पत्नी सबै यस्ता कारणबाट जुन प्रकारबाट सुभद्राको गर्भबाट माने अर्जुनकी पत्नी सुभद्राको गर्भबाट अभिमन्युको जन्म, अभिमन्युकी पत्नी उत्तराको गर्भबाट गर्भिटुरा महाराज परीक्षित हजुरको जन्म, संसार यस्तै हो महाराज, सबले छोडेर जानु पर्ने, साथमा केही नजाने प्रकारको निदो। एकछिन कोही पनि नउठौँ है त, हाम्रो त्यो उहाँ लेगाली छाँटको आछ क्या, छोरी मान्छे र छोरा मान्छे पनि त्यस्तै त्यो एउटा कसला कसेर आएको छ, ऊ मात्रै नाचोस् त यहाँ एकफेर लौ त, दुईजना लौ त, अरू अरू बसौँ हेरिदिउँ, त्यो सिँगारिएर आएका पक्कै त्यसैलाई हो। हरि अब यसरी अब संसार सारा झुट यो सबले छोडेर जानुपर्ने भएको कारणबाट आज भन्यो भोलि भन्यो।

0: बासको खपेटामा सम्पटको डोरी
1: बासको खपेटामा सम्पटको डोरी
0: जल्दी जल्दी गर बन्द नगर।

अब महाराज परीक्षितलाई सुखदेव स्वामीले यसरी निदो गराउनु भएको छ। अब बाँकी अंशका लागि तपाईँ के सुन्न चाहि बक्सन छ भनिकन सौन कहाँदेखि हो परमा पौराणी सुत अहिले नैमी सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन। अब बहुलासा राजा र स्मृतदेव नामका ब्राह्मणलाई जनकपुर धाममा प्रभुले त्यही दिन दर्शन दिनुभएको छ। अब बाँकी तपाईँ के सुन्न चाहनुहुन्छ भन्न हस्त सरकार यसै प्रसंगमा अब वेद स्तुति निर्गुण अवलम्बन प्रकरण वेदको प्रतिपादित धर्मको उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। हो महाराज परीक्षित, अब यो श्रीमद् भागवत महापुराणको दशम स्कन्दको अहिले कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेत मान महाराज परीक्षितका हजुरमा सुखदेवबाट कथाको वाचन गर्नुभएको छ। हस्त सरकार यसै प्रसंगको बीचमा यहाँलाई हामीले जुन कथाले सम्बोधन गर्यौं, जुन कथाले यहाँहरूलाई हामी प्रमाण गरिरहेका छौं, यो प्रकारको वर्णन यहाँहरूले जुन प्रकारले श्रवण गर्नुभयो सुन्नुभयो, अब त्यस बारेमा वेदले के कुराको निदो गराएको छ भनेकन सोद्धाखेरिमा वेदको प्रतिपादित धर्मको वर्णन बताउँछु। सुन्नुहोस्, वेदले प्रतिपादित गरिएको वेदको निरो वेदले गरिएको निर्णय जो छ, अब त्यसदेखि पछाडिबाट वेदमा जे कुरा निर्णय गरिएको छ त्यो कुरा सारा वृत्तान्त कहन्छु। सुन्नुहोस्, वेद भन्ना सात अणुदौ परमाणु सात, दुई अणुको एक परमाणु, तीन परमाणुको एक तर्सेणु, तीन तर्सेणुको एक त्रोटे सय त्रोटेको एक वेद भन्छन्। वेदको अर्थ ज्यादै सूक्ष्म वस्तुलाई ज्यादै सानो वस्तुलाई वेद भनिन्छ महाराज। यो वेदमा के बताएको छ भनेदेखि खम ब्रह्म ईश्वर एक हो भन्ने कुराको निदो जनाइएको छ। खम ब्रह्म भनेको ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन, यहाँ धेरै ईश्वरको नाम किन जपियो त भन्ने विषयका लागिमा यो शरीर भित्र खम ब्रह्म ईश्वर एक हो, एकदेखि अर्को हुन सक्दैन वेदको प्रतिपादित वेदले के निर्णय गर्यो भन्ने बारेमा। जस्तो एउटा जब सामान्यतया सुनको ढिको लिनुहोस्, त्यो सुनको ढिकोलाई धेरै ठाउँमा तपाईँ काट्नुहोस्, त्यसको धेरै गहना बनाउन सक्नुहुन्छ टुक्रा टुक्राको आधारमा, कतै सुनको ढुङ्गरी बनाउनुहुन्छ, कतै मारवरी बनाउनुहुन्छ, कतै अब तिलहरी बनाउनुहुन्छ, कतै जब यस किसिमबाट सिक्री बनाउनुहुन्छ, कतै औठी बनाउनुहुन्छ, तर त्यसको सम्पूर्ण भागहरूलाई सारा सम्पूर्ण कन फोरफार बनाएर फेरि एकै ठाउँमा राखेर त्यसलाई थित्ताज बनाएर कट्ठा बनाएपछि अब के हुन्छ, अघि पनि सुन अहिले पनि सुनै भइजान्छ, अरू कोही रहन सक्दैन महाराज। यस कारणबाट यस्तो सुनको जब महत्व छ, त्यस कारणबाट त्यस्तै प्रकारबाट वेदले पनि प्रतिपादित धर्मको यही प्रकारको निर्णय गरेको छ। यो वैदिक नीतिगत सिद्धान्तले पूर्ण भएको यो वेदको प्रतिपादित नीति हो र बाँकी अंशको लागि अब तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। खम ब्रह्म ईश्वर एक हो, एकदेखि अरू हुन सक्दैन, यहाँ धेरै किन भए त धेरैको नामोच्चारण किन गरियो भन्ने विषयका लागि एको अहम् बहु श्यामः भन्छ। एक ईश्वर धेरै रूप भए तापनि एक अहम् बहु श्यामः, बहु श्यामः एको अहम् एको ब्रह्म द्वयम् नास्ति, यसरी प्रमाण हुन्छ। यसरी नै ईश्वर एक हो, एकदेखि धेरै छैन, तर हाम्रो वैदिक सनातन धर्मले धेरै देवता मानेको छ। हाम्रो यो ज्यादै जब सरल तरिकाको धर्म छ क्या, अरूको निरंकुशवादी धर्म छ। निरंकुशवादी धर्म भनेको एक मात्र ईश्वर अर्को छैन भन्ने कुराको पहिचान हुन्छ, तर हाम्रो वेदको प्रतिपादित धर्ममा चाहिँ धेरै ईश्वर छन् धेरै। तब ब्रह्मा मन नपरे विष्णु, कहाँ विष्णु नभए शिव, शिव नभए इन्द्र, इन्द्र नभए वरुण, वरुण नभए कुबेर, सारा देवताहरू छन्। तर यसमा वास्तविकताको कुरा यहाँहरूले सोच्नुपर्ने कुरा, एक ब्रह्म द्वयम् नास्ति, यसरी ईश्वरको नाम महिमा बताइन्छ। राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो, जय जय सरस्वती, जय सावित्री, जय जय सरस्वती।

वेद प्रतिपादित वेद को धर्म वेद ने निश्चित गरिएको कुरा जो छ वेद में एक अहम एक ब्रह्म देव नास्ति भन्छ एक देखि अर्को ईश्वर हुन सक्दैन महाराज यस्तो प्रकार को वेद को प्रतिपादित नीति छ यसै कारणबाट तपाई हामी सबैले वेद को बारे में विचार गरौं वेद नै सर्वोपरि हो वेद भन्दा ठूलो शास्त्र केही हुन सक्दैन यो अणु दो परमाणु स्यात् शरीर भित्र को वस्तु को पहचान कराने वेद भनी श्वास को गति बुझाने वेद भनी अंतर आत्मा में बुझाने वेद भनी उत्तम वेद शास्त्र मध्यम न्याय शास्त्र अर्थात पौराणिक नीति शास्त्र अधम न्याय शास्त्र इस मध्य में वेद ने जुन प्रतिपादित गरिएको धर्म को वर्णन यो त यहाँ समक्ष मैले प्रस्तुत करें जसले यसलाई राम्रोसँग हृदयङ्गम गर्दछ त्यसको जीवन मुक्ति हुन्छ महाराज तर घड़ा भित्र आकाश देखिन्छ त्यो घड़ा भित्र को आकाश घड़ा फुटेपछि कहाँ जान्छ स्वतः बात आकाश में गए महाकाश में गए लेनुहुन्छ त्यस्तै प्रकारबाट देह प्रपंच छ नाशमान भइसकेपछि महाकाश में गए लेनुहुन्छ यही प्रकारबाट विलय हुने जाने कुरा हो यसलाई नै वेद ने प्रतिपादित गरिएको छ यो वेद भनेको गंभीर छ वेद भनेको सार हो तत्व हो विवेक हो तो विचार हो यसरी राजा परीक्षित ब्रह्मांड सारा आपने शरीर में हुन्छ कति देखने तल सात लोक को निर्माण कति देखने माथि सात लोक को निर्माण सूर्य र चन्द्रमा जब आँखा भन्नुस् 49 वायु भनेको नाकलाई सम्झनुस् 10 दिशा भनेको कानलाई सम्झनुस् शिर भनेको स्वर्ग सम्झनुस् पाताल भनेको पाइतालो सम्झनुस् नाभि भनेको मर्त्यमण्डल सम्झनुस् बस यस्तै हो संसार महाराज ब्रह्माण्डलाई देख्ने भए

कथा बताएको 24 वटा गुरुको भयो 24 वटा गुरुहरूको उपाख्यान प्रस्तुत गरे प्रतियादि गरिएका वातावरण बीचनाको प्रकाश प्रकट सारा मैले यहाँ वैखरीयताको वर्णन बताए अवज्ञ भनेको के वा आत्मा भनेको के हो तपाईँले सोधिबसेपछि भन्नुहुन्छ परमात्मा प्रिय र आत्माको सम्बन्ध यहाँलाई म बताउँछु जीव भनेको प्रपञ्च आत्मा भनेको अविनाशी जीव भनेको नाशवान हो त्यो जब कसैले एकादशीको व्रत लिँदाखेरिमा आत्माले मायो खाइदिनुहुन्छ आत्माले पनि माझे आत्मा त नै अस्ताली नै बता हकी पाएको छ भनेर क्या जलाउँदा नजल्ने प्याड्दा नगाडिने पोल्दा नपल्ने निलाउँदा नलिलाउने हान्दा नलाग्ने पानीमा भिजाउँदा नडुब्ने त्यसको नाम आत्मा त्यस्तो नै खानेकुरामा मलाई त जब एकादशी दिन पुरै बस्छु भनेको आत्माले मायो खाए त्यसै कारणले त्यो आत्माले मागेको होइन त्यो देहले मागेको हो देह चाहिँ प्रपञ्च छ नाशवान छ शरीरमा दुईटा चरा छ एउटा खाने चरा एउटा नखाने चरा एउटा मर्ने चरो एउटा नमर्ने छ एउटा सुत्ने चरो एउटा नसुत्ने चरो तपाईँले सुतेको बेला पनि श्वास गरिहाल्थ्यो सास हो त्यही आत्मालाई त्यसरी चाहिँ अब त्यो प्रकारको लास त्यो गइसके सास गएपछि के हुन्छ लास भयो लास भइसकेपछि त आफ्नो बाउ बसी पत्नी बसी पुत्र बसी छोरो बसी बन्धु बसी भान्न बसी प्यारको पत्नी प्यारको पुरुष पनि लोजादा हुँदैन यसै कारणबाट यो संसार झुट भनेर राजा परेशले बताउनु संसार झुट छ संसार झुट छ हरिनाम छ संसार झुट

सुखदेव स्वामी कथाबाटा भाषण गराएर अनुसार झोलको प्रकारण विश्व ब्रह्माण्ड सत्य आत्माको सही यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसरी

0: मैं सूर्य स्वामी आज्ञा करी बस लौट समझदारी प्रणाली अब तपाईं के शुद्ध छ वसंत भगवान राजा परिसिद्धा सुरेपाद पद मुक्ति को लाभ हुन्छ भन्ने कुराको मेरो यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धो तथा हे
1: सत्यवाद
0: अब यो श्रीमद भागवत महापुराणको दशम अध्यायका प्रथम खण्ड अनि नाम महिमा लगी प्राप्य प्राणी गिरेका सिद्धिहरू हुन्छन् धेरै सिद्धि हुन्छ एक मात्रै सिद्धि साधन भयो भने जीवन मुक्ति हुन्छ अन्यथा हुन सक्दैन अनिमा महिमा लगीमा प्राप्य प्राकृष्ण आदि गिरेका धेरै सिद्धि त्यो सिद्धि मध्येमा एक मात्रै सिद्धि साधन गर्न सक्यो भने मुक्ति लाभ प्रदान हुन्छ महाराज अन्यथा हुन सक्दैन भनेर राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब अणिमादि गरेका सिद्धिहरूको वर्णन यस प्रभावबाट नडै गरी बस्यो पार्टी अवसरको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोधिएको खण्डमा यो सिद्धि भनेको काम सिद्धिसकेपछि फेरि जब जहाँको टाइम आइपुग्न पनि सक्छ यसको लागि होस पुर्याउनु पर्ने हुन्छ जस्तो त्यो राजभा काम नछौजेलसम्मका लागि गएको व्यक्ति त्यसको प्रकाशन गएको व्यक्ति फर्केर फेरि फिल्ममा आउन सक्छ यस कारण त्यसको चिहाबाट बन्न सक्ने र बन्न सक्ने अवस्था त रहन सक्दैन त्यसै कारणले अणिमा महिमा लगिमा प्राज्ञा आदि गरेका धेरै सिद्धिहरू मध्येमा एक सिद्धि साधन गरे पनि मुक्ति लाभ हुन्छ अरे सिद्धिको भजन गर्न सबैले सिद्धिको भजन

0: स्वामी ने श्रीमद्भागवत को महत्वपूर्ण कथा को वर्णन प्रस्तुत गर्नुभएको छ। अब वाक्य सका लागे तपाईँ के सुनाउनुहुन्छ? त्यसै
1: कारणले
0: गर्नु हरे तन्त्र मन्त्र यन्त्र
2: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
3: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर, शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
4: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
5: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
4: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
5: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
4: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98-49-24-31-11, 98-49-24-31-11।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
8: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
8: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
8: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
8: भिटामिन डी,
7: भिटामिन B12,
8: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
8: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
8: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
8: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
9: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
10: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने।
1: सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।